0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुफत मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
3: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-522-881, मोबाइल नम्बर 98-5840-519।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा दिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
6: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
0: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिल्यै पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
7: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
8: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
9: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घण्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-56-96।
10: रेडियो भेरी एफएम। रेडियो भेरी एफएम 98.6 व 102.7 मेगाहर्ट्ज।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
14: आज 2083 साल जेठ 9 गते शनिबार, सन् 2026 मे 23 तारीक अधिक जेठ शुक्ल पक्षको सप्तमी तिथि।
15: काया कैरन का साथमा
16: किसान पाइप प्रोडक्ट्स प्राली
15: राष्ट्र कुसान किसान
16: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
13: आज वार्षिक उत्सव मनाउँदै गरेको तनहुँको रेडियो बन्दीपुर 88.8 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
14: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्वविवेक प्रयोग गर्न थालेको भनाई।
13: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
14: मधेशमा कुपोषणले थलिँदै महिला र बालबालिका, एसईईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 को भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने, शिक्षाविदको भनाई।
17: यदि पढ्ने हो भने, विषय मिल्छ भने आफ्नै गाउँठाउँमा 12 क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
13: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए, विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
14: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित।
18: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सीटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
18: सीटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
19: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। नयाँ सरकारको आगमन सँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ। यस अगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमा व्यस्त हुने गरेका छन्। खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ। कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि बेलुकी 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले गएको बैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक धेरै कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आएको जनाएको छ। केन्द्रका सूचना अधिकारी कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा

0: का क्रममा विगतका तुलनामा अहिले कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पाएको बताउनु भएको छ। कर्मचारीलाई जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले स्व विवेक प्रयोग गरेर सरकारको कार्य लक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचना नै कमजोर छ। एउटा कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनुपर्ने अवस्था छ। त्यसको अन्त्य गर्नुपर्छ। कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागू नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था रहेको छ। कर्मचारीले जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर कर्मचारी खुशी बनाएर काम लगाउँदा सरकारको नीति योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविदहरूको भनाइरहेको खबर गोर्खा पत्रले लेखेको छ।
1: सूर्यदर्शन सहकारीको बचत ठगी प्रकरणमा रासोपका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरेको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउँदा पनि न्यायको मूल मर्म पराजित नहुने अदालतको भनाई छ। पोखराका सूर्यदर्शन सहकारीका पीड़ितहरूले लामिछाने लगायतले सहकारीको रकम हिनामिना गरी गोर्खा मीडिया नेटवर्कमा लगानी गरेको आरोप लगाउँदै आएका छन्। अनुसन्धानका क्रममा सहकारीबाट निकालिएको रकम विभिन्न ठाउँमा लगानी गरिएको र सम्पत्ति शुद्धिकरण भएको प्रमाण भेटिएको अभियोजन पक्षको दावी छ। जीवी राई गोर्खा मीडियाका अध्यक्ष हुन्। लामिछाने र जोशी तत्कालीन संचालक हुनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। सचिवालयमा ओली विरूद्ध शीर्ष नेताहरू नै उत्रिएको पहिलो पटक हो। बैठकमा भनाई राख्ने क्रममा बहुमत उपाध्यक्षहरूले पार्टीको तल्लो तहमा नेतृत्वप्रति चरम निराशा छाएको भन्दै अध्यक्ष ओलीलाई विश्राम लिन र मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। उपाध्यक्षहरू विष्णु प्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टीको रूपान्तरण र पुस्तान्तरणको माग गरेका गर्नुभएको थियो भने अर्का उपाध्यक्ष रामबहादुर थापा बादलले भने अध्यक्ष ओलीको बचाउ गर्नुभएको थियो। बैठकमा अध्यक्ष ओलीले पार्टी संकटको बेला एक ढिक्का हुनुपर्नेमा जोड दिँदै रूपान्तरणको विषय उठाएका उपाध्यक्षहरूसँग असन्तुष्टि जनाएपछि भनाभन समेत भएको खबर आजका पत्रिकाहरूले लेखेका छन्।
1: अतिकम विकसित देश एलडीसीबाट विकासशील देशमा स्तरोन्नति हुने समयसीमा तीन वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तरोन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको यो दोस्रो पटक हो। राष्ट्र मन्त्री शिशिर खनालले गएको वैशाख 30 राष्ट्रसंघको विकास नीति समिति सीडीबीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य पाँच कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द्व र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध तथा रेमिट्यान्स आप्रवाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभाव र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व ब्याङ्कले पनि सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण गरेको अवस्थालाई मुख्य रूपमा लिएको छ। स्तरोन्नति हुँदा अहिले पाइरहेका कतिपय व्यापारिक सुविधा र सहुलियतपूर्ण ऋण गुम्ने भए पनि यसले देशप्रतिको छवि र सार्वभौम साख मूल्याङ्कनमा सुधार हुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: आया कैरनमा कक्षा 11 पढ़ाईको विषयमा शिक्षाविदसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू: 3 कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै

0: पठाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 सम्पर्क गर्नुहुन अनुरोध छ।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर शेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, रवि, जीवी र छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खारेज, पार्टी सचिवालयमा कमजोर बन्दै ओली, विकासशील देशमा स्तर उन्नति हुन नेपालले माझ थप 3 वर्ष लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। मध्य प्रदेशका दलित, विपन्न र न्यून आय भएका परिवारमा कुपोषणले जालो फैलाउँदै गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला ठूला होटलमा सभा, गोष्ठी र भोज भतेर गरेर गफमै समय बिताइरहेको छ। अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुँदै गएको छ। नेपाल मल्टिपल इण्डिकेटर क्लस्टर सर्वे 2025 सर्वेक्षण अनुसार मधेसमा 15-19 वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रति हजारमा 71 छ। नेपालमा यो कर्णालीपछिको दोस्रो हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रति हजारमा 77 जना गर्भवती हुन्छन् भने देशैभरि यो उमेरमा प्रति हजारमा 48 जना किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ। मध्य प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ। मध्य प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद यादव भन्नुहुन्छ, त्यहाँ पोषणलाई लक्षित गरी गरीब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मध्य प्रदेशमा पोषणको क्षेत्रमा बजेट नै न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न सक्दैन, यो दुःखद पक्ष हो, उहाँले भन्नुभयो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौं। मध्यमा कुपोषण बढ़नका थुप्रै कारणहरू छन्, जसमा पोषणका लागि सिफारिश गरिएका व्यवहारहरू नअंगालिनु र यसका विषयमा जनचेतना नहुनु नै प्रमुख रहेको विशेषज्ञहरूको भनाई छ। यो खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
5: माध्यमिक शिक्षा परीक्षा एसईको नतिजासँगै विद्यार्थीहरू कक्षा 11 भर्ना हुने तयारीमा छन्। असार 1 गतेदेखि नयाँ भर्ना खुल्दैछ। कक्षा 11 र 12 माध्यमिक तहकै शिक्षा भए पनि धेरै विद्यार्थी र अभिभावकलाई यसलाई उच्च शिक्षाको शुरूआतका रूपमा हेर्ने गरेका छन्। त्यसैले कक्षा दश पछि कुन विद्यालय र कुन विषय रोज्ने भन्ने विषय अहिले मुख्य चासो बनेको छ। धेरै विद्यालय कक्षा दशसम्म मात्रै सञ्चालन हुने, विषयगत फरक र ठूलो शहरमा राम्रो अवसर पाइन्छ भन्ने सोचका कारण पनि विद्यार्थीहरू नयाँ विद्यालय खोज्ने गरेका छन्। कक्षा एघार र बाह्र कहाँ पढ्दा उपयुक्त हुन्छ भनेर साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई सोध्नु भएको छ।
7: विद्यार्थीले शिक्षकलाई, शिक्षकले विद्यार्थीलाई चिनिएको हुन्छ, सायद ऊ घरको नजिकको विद्यालयमा पढेको हुन्छ, आउने जान सजिलो हुने भयो। शिक्षकले अभिभावकलाई, अभिभावकले शिक्षकलाई र आफ्नै ठाउँ गाउँ ठाउँमा पढ्दा, त्यहाँ नेपाल सरकारको उद्देश्य पनि यही कारणले बाह्र क्लाससम्म माध्यमिकमा लगेको पनि हो। यदि पढ्ने हो भने, विषय मिल्छ भने, आफ्नै गाउँ ठाउँमा बाह्र क्लाससम्म पढ्दाखेरि त्यो चाहिँ धेरै राम्रो हुन्छ।
8: नयाँ भर्ना एघारमा भर्ना हुँदाखेरि चाहिँ विद्यालय छान्दाखेरि सबैभन्दा पहिले चाहिँ कुन कुरालाई प्राथमिकता दिनुपर्छ विद्यार्थी अथवा अभिभावक?
7: त्यो बच्चाले सबैभन्दा पहिला आफूले के पढ्ने हो, कुन विषय पढ्ने हो भन्ने कुरामा आफूसँग भएको क्षमताको आधारमा आफ्नो बुवा आमाले, परिवारले पढाउन सक्ने त्यो विषय भएको स्कूल छान्नु पर्यो। सुविधाहरू, त्यो ठाउँमा त्यो माहौलले उसलाई कतिको सपोर्ट गर्छ, स्कूलको बारेमा त्यो विद्यार्थीले आफूले चाहेको सबै चिज पूरा छ कि छैन भने छानेर मात्रै त्यो विद्यार्थीहरू त्यो कलेजमा भर्ना हुन जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
8: ठ्याक्कै विद्यार्थीले, अभिभावकले चाहिँ यो राम्रो हो होइन भनेर चाहिँ कसरी छुट्याउने र यो धेरै शुल्क लिने विद्यालय नै राम्रो हो भन्ने धारणा चाहिँ कतिको सही हो?
7: यहाँ कस्तो स्कूलहरू छ भने एउटा नेपालभरिको टप आएको विद्यार्थीलाई मात्रै भर्ना लिन्छ, त्यो त छोटो टप भयो। कमजोर विद्यार्थीहरूलाई पनि भर्ना लिएर राम्रो बनाइदिएको स्कूलहरू पनि छ। कुन लेभलको विद्यार्थी हुँ र कहाँ जाने हो भन्ने कुरा चाहिँ अभिभावकले बुझ्नुपर्छ। अनि खर्च पनि त्यही आधारमा परेको हुन्छ, यो खर्च सही हो कि होइन त विद्यार्थी आफूले मूल्याङ्कन गर्नुपर्छ। साथीको लयमा, कमिसनको लयमा पनि विद्यार्थीहरू भर्ना हुने जाने चलनहरू छ। त्यहाँदेखि अभिभावकहरूले, विद्यार्थीहरूले कलेज छान्दाखेरि आफूले पढ्न चाहेको, आफूले खर्च गर्न सक्ने त्यो विद्यालयले दिने नतिजा, त्यो नतिजा कुन माध्यम, राम्रो विद्यार्थीको मात्र नतिजा हो या कमजोर विद्यार्थीहरूलाई पनि दिएको सपोर्ट सहयोग कस्तो छ भन्ने सबै चिजहरू स्टडी गरेर मात्रै भर्ना हुन जानुपर्छ। रिजल्ट कस्तो छ भने ठूलो र सहरको स्कूलको मात्र रिजल्ट राम्रो छ भन्ने छैन, गाउँतिरको स्कूलकोहरूको पनि नतिजा नराम्रो भएको त छैन, राम्रो नतिजा छ।
8: जति पनि दश कक्षा पास गरेर अब एघारमा भर्ना हुँदै हुनुहुन्छ विद्यार्थीहरू, उहाँहरू र सँगसँगै अभिभावकहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
7: सकेसम्म आफ्नो गाउँ ठाउँमा आफूले छानेको विषयहरू छ र त्यही विषयमा पढेर पनि मेरो राम्रो हुन्छ भन्ने छ भने त्यो एघार क्लास, बाह्र क्लास भनेको स्कूल शिक्षा हो। त्यो आफ्नै ठाउँमा पढ्नको लागि, आफ्नो ठाउँमा पढेपछि निगरानी, आफ्नो बालबालिकालाई निगरानी गर्न सक्ने ठाउँमा पढ्नको लागि म आह्वान गर्छु, अनुरोध गर्न चाहन्छु। कोही विद्यार्थीहरू ठूलो उद्देश्य राखेर पढ्न गइरहेको छ भने, जुन विद्यालयमा पढ्दाखेरि उसको भविष्य राम्रो हुन्छ, त्यस्तो कलेजहरूमा छानेर खर्चसँग म्याच गर्ने गरिकन भर्ना हुनलाई म सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
5: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य।
0: डाक्टर होस् वा नर्सको तयारी, लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
6: जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन गरिएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि मापन गरिएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउड़ीने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढ़ी नजान, चर्को घाममा बाहिर ननिस्कन, हल्का लुगा सुतीको कपड़ा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन विभागको आग्रह छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत विभागले अनुरोध गरेको छ। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। रातिको समयमा कोशी र मधेस प्रदेशका केही ठाउँमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने अनुमान छ। महाशाखाले ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अहिले देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
10: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
11: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6-96।
12: एसई सकियो, अब रमाइलो शुरू भयो।
13: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
12: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
13: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
12: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।
15: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: मुनिर इरानको राजधानी तेहरान पुग्नु भएको छ। मुनिर हिजो तेहरान पुगेको पाकिस्तानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। उहाँले इरान अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी संचार माध्यमले जनाएका छन्। यस्तै अमेरिकी विदेश मन्त्री मार्को रूबियोले पनि आसिम मुनिरसँग निरन्तर सम्पर्क भइरहेको बताउनु भएको छ। उहाँले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताउनु भएको छ। तर इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रण जस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन। रागजीले सामाजिक सञ्जाल एक्स मार्फत वर्तमान तनावपूर्ण अवस्थाका बीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ। दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पुर्याइसकेको छ। विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढ़ेको छ। इरानको तेल निर्यात लगभग ठप्प हुँदा यसको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढ़ेको छ। खाड़ी क्षेत्रका धेरै देशमा व्यापार, हवाई तथा पर्यटन प्रभावित भएका छन्। विश्व शेयर बजारमा गिरावट, लगानीमा अनिश्चितता र आर्थिक वृद्धि सुस्त हुने चिन्ता बढ़ेको छ। विभिन्न रिपोर्ट अनुसार यो युद्ध लम्बिएमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत बढ़न सक्ने जोखिम छ।
5: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। त्रिवी मैदानमा हिजो नेपालले दिएको 318 रन कृतिमानी लक्ष्य पछ्याएको अमेरिका 41 ओभर दुई बलमा 195 रन बनाउँदा अल आउट भयो। नेपालका सन्दीप लामिछानेले तीन तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, गुलशन झाले दुई दुई विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको थियो। लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्याण्डलाई, दोस्रो खेलमा अमेरिकालाई, तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई हराएको थियो। लीग टूमा नेपालले 8 खेलमा 6 जित हासिल गर्यो। यसअघि ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँगको श्रृंखलामा पनि नेपालले 4 खेलमा 3 जित हासिल गरेको थियो।
6: खेलकै अर्को खबरमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीलाई हराएको छ। हैदराबादमा हिजो भएको खेलमा हैदराबाद 55 रनले विजयी भयो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि ईशान किशनले 46 बलमा 79 रन बनाए। अभिषेक शर्माले 22 बलमा 56 र हेनरिक क्लासेनले 24 बलमा 51 रन जोडे। 256 रनको लक्ष्य पछ्याएको आरसीबीले 4 विकेट गुमाएर 200 रन मात्र बनायो। आरसीबी पराजित भए पनि 14 खेलमा 18 अंकका साथ तालिकाको शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अंकका सात रन रेटमा पछि पर्दै तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी 7:45 पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्।
5: कायाकै रनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणमा मन्त्री खनाल जेठ 18 नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स आईबीसीए शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले त्यो सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो।
6: हुलाकिरा सड़क अन्तर्गत बाँके र दाङका बीचमा झण्डै 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राति सुनारी 3, नारायणपुर र दाङको देवखोरीमा रहेको राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको खबर आजको नागरिक दैनिकमा छ।
5: सार्वजनिक यातायातमा यात्रुको सरसामानको सुरक्षा सुनिश्चित गर्न अब ब्यागेज ट्याग प्रणाली अनिवार्य हुने भएको छ। जेठ 15 लागू हुने यो व्यवस्थाले बस तथा अरू सार्वजनिक गाड़ीमा हुने झोला, लगेज वा सामान हराउने, चोरी हुने तथा साटिने समस्या नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
6: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ।
5: भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा आफ्नो सर्वोत्कृष्टता कायम राखेको छ।
6: पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खोलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भएको छ। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। चितवनबाट काठमाडौँ जोड्ने छोटो दूरीको विकल्पका रूपमा हेरिएको यो सड़क खण्डको ट्र्याक 2066 सालमा खोलिएको थियो। देख्नको राम्रो, खान लाग्यो चाम्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन, जबरजस्ती काममा लगाउने भन्दा पनि कर्मचारी आफैले सो विवेक प्रयोग गर्न थालेको भनाई।
5: लुम्बिनी र सुदूरपश्चिममा केही दिन तातो लहर चल्ने भएकाले सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र भरे राति कोशीमा ठूलो वर्षाको सम्भावना।
6: मधेसमा कुपोषणले थलिँदै महिला र बालबालिका, एसईईको नतिजापछि विद्यार्थीहरू कक्षा 11 भर्नाको तयारीमा। पहिले पढेकै विद्यालयमा पढ्दा विद्यार्थीको आत्मविश्वास बढ्ने, शिक्षाविदको भनाई।
5: अमेरिका र इरान बीच शान्ति वार्ताको तयारी तीव्र, पाकिस्तानी सेना प्रमुख तेहरानमा। मध्य पूर्व युद्ध लम्बिए, विश्वव्यापी आर्थिक मन्दीको जोखिम उच्च।
6: र विश्वकप लीग टूमा नेपालले अमेरिकालाई फराकिलो अन्तरले हरायो। आईपीएल क्रिकेटमा आरसीबीमाथि हैदराबादको जित।
5: र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिकाबाट ध्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीलाई संसदमा लैजान नसकेका सभामुखसँग यो कार्टुन सम्बन्धित छ। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री चाहियो चाहियो भनेपछि सभामुख बोलाउन जाँदा पनि प्रधानमन्त्री संसदमा गएनन्। यहाँ कार्टुनमा सभामुख जस्तै देखिने मान्छे प्रधानमन्त्री कार्यालयको ढोका बाहिर पुगेका छन्। उनलाई सभामुख भन्दा पनि सभा दुह भनेर लेखिएको छ तलतिर। अनि त्यो बन्द ढोका ढकढक्याउँदै उनी भन्दैछन्, हजुर बोली बक्सियोस् रे, बुख खोली बक्सियोस् रे। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त मात्रामा पानी पिउने गरौं।
16: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
17: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
16: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
17: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: पटरी चौर खम्बा गाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रगति अहिलेसम्म 40% मात्रै।
1: सुर्खेतको वीरनगरमा प्रथम कर्णाली पर्यटनमा सब श्रू, छिमेकी मुलुक भारतका पर्यटन व्यवसायी पनि सहभागी।
0: सल्यानको लुहाम फलाबाङ मखनटाकुरी हुँदै ताङको तुल्सीपुर जोड्ने सड़क 3 दिनका लागि पूर्ण रूपमा बन्द, स्तर उन्नति हुँदै।
1: र विश्वकप क्रिकेट लीग 2 नेपालले शीर्ष स्थानको अमेरिकालाई 122 रनले हरायो। आईपीएलमा आज पंजाब र लखनऊ भिड्दै। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। यसै गरी तपाई हामीलाई दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलाका साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा, सुर्खेत पश्चिमका बरहाताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुनी गाउँपालिका जोड्ने बडेश्वर बिउरेनी खम्बागाडी सड़क निर्माण हुँदा नागरिकलाई शास्ति हुँदै आएको छ। करिब 4 वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका 3 पालिकाका 75,000 भन्दा बढ़ी नागरिकले शास्तिपूर्ण यात्रा गर्दै आएका छन्। सड़क निर्माणको जिम्मा लिएको अनक जयदेवी जेबी निर्माण सेवाले 4 वर्ष समय लाग्दा समेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता रहेको छ। निर्माण कम्पनीले आर्थिक वर्ष 2078-79 2 वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौताका साथ बडेश्वर बिउरेनी खम्बागाडी 13 किलोमिटर सड़क कालोपत्रे गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुरक्षितका निमित्त निर्देशक सूर्य बहादुर शाहीले बताउनुभयो। भ्याटसहित 42 करोड़ लागत रहेको सड़कमा अहिलेसम्म भौतिक प्रगति 40% र वित्तीय प्रगति 32.2% रहेको छ। निर्देशक शाहीले तोकेको समयमा निर्माण हुन नसक्दा त्यहाँका 3 पालिकाका नागरिकहरू निर्देशनालयमा पुगेर गुनासो पोख्दै आएको बताउनुभयो। सम्बन्धित निर्माण व्यवसायीको लापरवाहीका कारण त्यहाँका नागरिकको आवाज जावतमा जटिलता पैदा भएको उहाँको भनाइ छ। निर्माण कम्पनीले तोकेको समयमा काम सम्पन्न नगर्दा एकपटक म्याद थपिएको तर थपेको म्यादभित्र काम नसकेपछि अहिले सबै सरोकार भएकालाई अल्पत्र सड़कमा स्थलगत अवलोकन गराएर काम गर्न दबाव दिएको निर्देशक शाहीले बताउनुभयो। आगामी 2083-84 चैत मसान्तसम्म काम सक्ने गरी म्याद थप्ने तयारी गरिएको भन्दै निर्देशक शाहीले यो समयभित्र काम नभए कार्यवाही प्रक्रिया अघि थाल्ने बताउनु भएको छ। निर्माणाधीन स्थलमा अब कुनै अवरोध नभएकाले नागरिकका समस्यालाई ध्यान दिएर कुनै आलटाल नगरी बेलैमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उहाँले निर्देशन दिनुभएको छ।
1: जेबी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर रावतले शुरूमा रोग कठान, भोकाधिकार, विद्युत लाइन र व्यवस्थापन लगायतको जटिलताले काम रोकिए पनि अब त्यसमा सहजता भइसकेकाले काम नरोकिने प्रतिबद्धता जनाउनु भएको छ। मध्य पूर्व एशियाको द्वन्दले इन्धन महँगो र पाउन गाह्रो भएकाले पछिल्लो समयमा सरकारले यसमा ध्यान पुर्याए व्यवसायको मर्का बुझिदिन पनि उहाँले आग्रह गर्नुभएको छ। यो जेटमा शान्तभित्र सवारी साधन र मानिस दुवै सहज आवत जावत हुन सक्ने गरी सड़क निर्माण गरिने र आउने मनसूनले अवरोध नपुर्याउने प्रतिनिधि रावतले बताउनु भएको छ। उहाँले दैनिक 2000 लिटर तेल खर्च हुने अवस्थामा अहिलेसम्म 600 लिटर पाइने भएकाले उपकरण सञ्चालनका लागि तेल उपलब्ध गर्ने विषयमा स्थानीय जनप्रतिनिधि तथा प्रदेश सरकारलाई सहजीकरणका लागि आग्रह पनि गर्नुभएको छ। चौकुनी गाउँपालिकाका अध्यक्ष खड्को विश्वकर्माले निर्माण व्यवसायीका कारण सुर्खेत पश्चिमका जनता ठूलो क्षति बेहोर्न बाध्य भएको भन्दै बेलैमा काम नसके जनधन दुवैले क्षति बेहोर्नुपर्ने चेतावनी पनि दिनु भएको छ। पञ्चपुरी नगरपालिकाका प्रमुख लालबहादुर भण्डारीले अहिले काममा कुनै अवरोध नभएकाले काममा निरन्तरता दिने विषयमा बाहना नगर्न सुझाव दिनुभएको छ। ब्राहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले 4 वर्षसम्म पनि 13 किलोमिटर सड़क बनाउन नसक्दा त्यसको दोष स्थानीय जनप्रतिनिधिले खेप्नु परेको बताउनु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बसेर गरेको निर्णयले सड़क निर्माणका सबै अवरोध हटाउँदा पनि काम गर्न नसक्नु निर्माण कम्पनीको कमजोरी रहेको बताउनु भएको छ।
0: सल्यानको लुहाम फलाबाङ मखन टाकुरी हुँदै दाङको तुल्सीपुर जोड्ने सड़क तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै आइतबारसम्म सबै प्रकारका सवारी साधन बन्द गरिएको हो। यस अवधिमा फलाबाङदेखि कपुरकोट हुँदै तुल्सीपुर वा लुहाम पिमखोला हुँदै तुल्सीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर चारको वडा अध्यक्ष छविराज शर्माले बताउनु भएको छ। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर र प्रगतिबारे चासो बढ़िरहेका बेला त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन समेत गरेको छ। गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्का हुन्। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, वडा नम्बर चारका अध्यक्ष छविराज शर्मा तथा प्राविधिक सहितको टोलीले सड़क निर्माणको निर्माण स्थलको निरीक्षण समेत गरेको हो। अनुगमनका क्रममा टोलीले सड़क निर्माणको हालसम्मको प्रगति, प्रयोग भइरहेको निर्माण सामग्री, प्राविधिक मापदण्ड तथा कामको गुणस्तरबारे जानकारी लिएको थियो। निरीक्षणका क्रममा केही स्थानमा निर्माण कार्यमा कमजोरी र त्रुटि देखिएको भन्दै टोलीले ती विषय तत्काल सुधार गर्न निर्माण कम्पनी तथा प्राविधिक पक्षलाई निर्देशन दिएको जनाएको छ। विशेष गरी स्ल्याब निर्माण तथा निर्माण सामग्रीको गुणस्तरको आलोचना भएपछि गाउँपालिकाको टोलीले अनुगमनमा पुगेको थियो। गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले सड़क निर्माणमा गुणस्तरलाई कुनै पनि हालतमा व्यवस्था गर्न नदिने बताउनु भएको छ। यो सड़क त्रिवेणी गाउँपालिकालाई तुलसीपुरसँग जोड्ने महत्वपूर्ण सड़कका रूपमा समेत रहेको छ।
1: हुम्ला र बाजुराको सीमा विवादका कारण बन्द रहेको कर्णाली करिडोर खुलेको छ। सर्वपक्षीय छलफलमा छ बुँदे सहमतिपछि बाजुरा को हिमाली गाउँपालिका छ धुलाचौर अन्तर्गत पर्ने कर्णाली करिडोर खुलेको हो। सहमति अनुसार हिमाली गाउँपालिका तीनको लामपाटामा भएको घटनाको सम्बन्धमा स्थलगत अनुगमन गरी सरजमिन मुचुल्का बनाउने बताइएको छ। यस्तै आक्रमण तथा कुटपिटमा संलग्न हुम्लाको खारपुनाथ गाउँपालिका दुई र तीनका साथै घटनामा संलग्न जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याउने सहमति भएको छ। यस्तै स्थानीय व्यक्ति र घुम्न गएका पर्यटकको लुटिएको सामानको क्षतिपूर्ति दिने सहमति पनि भएको छ भने कुटपिटमा परेका स्थानीयको उपचारका लागि क्षतिपूर्ति उपलब्ध गराउने, विस्थापित परिवारलाई स्थापित गरी सुरक्षाको प्रत्यावधि दिलाउने, हिमाली तीन च्याचोरमा निर्माणाधीन प्रहरीका नष्ट गरिएका निर्माण सामग्री क्षतिपूर्ति असुल गरी चौकी भवन निर्माणका लागि प्रक्रिया अघि बढ़ाउने लगायतका सहमति भएको छ। यस्तै सहमति 24 घण्टाभित्र कार्यान्वयन प्रक्रियामा लैजान पहल गर्नुपर्ने र त्यसो नभए फेरि अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी पनि स्थानीयले दिएका छन्। गत मंगलबार हुम्लाको खारपुनाथ गाउँपालिकाका बासिन्दाले आक्रमण गरेको भन्दै बाजुरावासीले कर्णाली करिडोर अवरूद्ध गरेका थिए। यता हुम्लाका राजनैतिक दलहरूले भने संयुक्त विज्ञप्ति निकाल्दै उनीहरूले खारपुनाथका बासिन्दाले बाजुरावासीले आक्रमण गरेको भन्ने कुरा अस्वीकार गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति निकाले बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल लगायतको टीमलाई कार्यवाहीको माग समेत गरेका छन्। उनीहरूले हुम्ला जिल्लाको सिमाना लामपाटामा बाजुरा जिल्लाका हिमाली गाउँपालिकाले गरेको कार्य खेदजनक रहेको बताएका छन्। हुम्लाका व्यक्तिले बाजुरा व्यक्तिलाई कुटपिट गरेको कुरा आफूले अस्वीकार गरेको दलहरूले बताएका छन्। विवादित भूमिमा अस्थायी प्रहरी चौकी लगायतका अन्य संरचना निर्माण कार्य रोक्नका लागि तत्काल पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्। गत मंगलबार हुम्ला र बाजुरावासी बीच झडप भएपछि यो विषयले राष्ट्रिय रूपमा चर्चा पाएको थियो। यसमा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कर्णेलले सीमा विवाद तत्काल समाधानका लागि पहल गर्न प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको थियो भने यस क्षेत्रका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा पनि दुई जिल्लाको विवाद तत्काल सुल्झाइ समस्या स्थायी रूपमा समाधान गर्न माग गरेका थिए। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सीटीभीटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्र्याक्टिकल ट्रेनिङ, 100% प्र्याक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले बड्डीचोर खम्बागाडी सड़क निर्माणमा ढिलाइ हुँदा नागरिकलाई शास्ति, चार वर्षमा भौतिक प्रगति जम्मा 40% मात्रै, हुम्ला र बाजुराको सीमा विवादका कारण बन्द रहेको कर्णाली करिडोर खुल्यो, सर्वपक्ष बैठकमा 6 बुँदे सहमति लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। सुर्खेतको वीरनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। 3 दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास प्रबन्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिने भएको छ। कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित वायर सेलर, संचारकर्मी, ट्राभल्स ब्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको पनि सहभागिता रहने भएको छ। साथै सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन कर्मी तथा यससँग सम्बन्ध व्यक्ति तथा संस्थाको पनि सहभागिता रहने भएको छ। नेपाल पर्यटन बोर्ड र गृहनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुलो नगरपालिका र गुराँस गाउँपालिकाको सह आयोजना तथा होटल व्यवसायी सह महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक पर्यटन महोत्सव शुरू भएको हो।
1: रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा विद्युत मरमत गर्ने क्रममा करेन्ट लागेर एकजना युवकको ज्यान गएको छ। 8 बिस्कोट नगरपालिका 13 धाराका 25 वर्षीय प्रेम खत्रीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताउनु भएको छ। घरदेखि करिब 1 किलोमिटर टाढा रहेको विद्युतको खम्बामा चढ़ेर मरमत गर्ने क्रममा खत्रीलाई करेन्ट लागेको हो। करेन्ट लागेर खत्रीको घटनास्थलमै ज्यान गएको पनि प्रहरी निरीक्षक पुनले बताउनु भएको छ।
0: सशस्त्र प्रहरी बल उग्रतारा गण भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टिकापुरमाका नियमित दौड़का क्रममा सातजना प्रहरी जवान बेहोश भएका छन्। बिहान छ बजे हिजो नियमित दौड़का क्रममा बेहोश भएका सातैजनालाई उपचारका लागि टिकापुर अस्पतालमा भर्ना गरिएको थियो। हिट स्ट्रोकका कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी दुई दुईजनाका दरले सुर्खेत ल्याएको हो भने सुर्खेतबाट ठूलो हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो। टिकापुर क्षेत्र पछिल्ला केही दिन त अत्यधिक गर्मी बढ़ेको छ भने दिउँसो तापक्रम 40 डिग्री सेल्सियस आसपास पुग्ने गरेको बताइएको छ।
1: यसै बीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा तातो लहर चल्ने भन्दै सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो तथा लू चल्ने सम्भावना भएकाले सावधानी अप्नाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने र थोरै ठाउँमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना भएकाले सावधानी अप्नाउन विभागले सम्बन्धित सबैमा आग्रह गरेको छ। विभागले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङमा विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। अध्यावधि गर्नुपर्नेहरूमा बैतडी, डडेलधुरा, छाम, सुर्खेत, सल्यान, रोल्पा, पाल्पा, प्युठान, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेको पनि बताइएको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा गत बुधबार देखिने अधिकतम तापक्रम 40 डिग्री सेल्सियस भन्दा बढ़ी मापन भएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा तापक्रम 38 डिग्री सेल्सियससम्म पुगेको छ। तातो हावा तथा तातो लहरबाट बस्न गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा रहने, बाहिरी वातावरणमा बढ़ी नजाने, चर्को घाममा बाहिर ननिस्कने, हल्का लुगा सुतीको कपड़ा लगाउने, बाहिर निस्कँदा टाउको छोप्न वा टोपी लगाउन पनि विभागले आग्रह गरेको छ। यस्तै नियमित रूपमा पटक पटक पानी तथा झोल पदार्थ, जूस, शर्बत आदि प्रशस्त मात्रामा पिउन, स्वास्थ्य समस्या भएमा तत्काल स्वास्थ्य कर्मीको सम्पर्कमा रही आवश्यक सल्लाह सुझाव लिन पनि विभागले सुझाव दिएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको पातारसी गाउँपालिका स्थित गंगा माध्यमिक विद्यालय पेरे पाथा माथा चौरमा कार्यरत शिक्षक भोजराज नेपाली विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। नेपालीले माध्यमिक विद्यालय गणित राहत शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरेको भनिएको प्रवीणता प्रमाणपत्र तह तथा स्नातक तहका झुटा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेको अख्तियारको दावी छ। प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा उहाँले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिई शिक्षकको हैसियतलेमा सेवा सुविधा लाभ लिएको खुलेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताउनुभयो।
1: कर्णालीको हिमाली जिल्ला डोल्पामा यास्था गुम्बा संकलन शुरू भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यास्था गुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालय बन्द गरिएको हो। जिल्लाका सामुदायिक विद्यालयहरूमा जेट शुरू भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको चिकित्सकहरूले बताएका छन्। केही विद्यालयमा त विद्यार्थी संख्या शून्य जस्तै भएपछि पठन पाठन नै रोक्नु परेको छ। स्थानीयले डोल्पामा यास्था गुम्बा संकलन केवल मौसमी काम मात्र नभए अधिकांश परिवारको मुख्य आमदानीको स्रोत समेत भएको बताएका छन्। वर्षभरिको खर्च, व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यात्रा गुम्बाबाटै हुने आमदानीमा धेरै परिवार निर्भर रहने गरेका छन्। यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन्। यो वर्ष सम्पूर्ण पाटनहरूमा जेठ 10 गतेदेखि खुला गरिँदैछ। यात्रा गुम्बा संकलनको समय नजिकैसँगै विद्यार्थीहरू विद्यालय छोडेर पाटनतर्फ गएपछि विद्यालय सञ्चालन प्रभावित बनेको छ। त्रिपुरा सुन्दरी नगरपालिका 300 को सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम केसीले विद्यार्थी नै विद्यालय आउन छाडेपछि बाध्य भएर विद्यालय बन्द गर्नु परेको बताउनु भएको छ। त्रिपुरा सुन्दरी नगरपालिका 6 फुलिङ स्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठातले पनि यात्रा गुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताउनु भएको छ। जीवनभरका अधिकांश जिल्लाभरका अधिकांश सामुदायिक विद्यालय अहिले बन्द अवस्थामै रहेका छन्। कतिपय विद्यालयले औपचारिक रूपमा विदा घोषणा गरेका छन् भने केही विद्यालयले शिक्षक उपस्थित भए पनि विद्यार्थी नआउँदा कक्षा सञ्चालन हुन नसकेको बताएको छन्। डोल्पामा हरेक वर्ष जेठ दोस्रो सातादेखि असार दोस्रो सातासम्म एक महिनासम्म यात्रा गुम्बा संकलन गर्ने गरिन्छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम।
4: डिजिटल ठगीबाट बचौं।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्यांकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, ब्यांकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
7: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ट्यामेन्टहरूको शल्यक्रिया सेवा।
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
7: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
6: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
8: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
8: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
8: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएमहरूमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबरमा सिधै अन्तर्राष्ट्रिय खबर। पाकिस्तानी सुरक्षा बलले उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको विभिन्न क्षेत्रमा गुप्तचर आधारमा गरेको सुरक्षा कार्यवाहीमा 23 जना आतंककारीलाई मारेको सेनाले जनाएको छ। पाकिस्तानी सेनाको मीडिया शाखा इन्टर सर्भिस पब्लिस रिलेसन्सले आतंकवाद विरोधी अभियानको रूपमा प्रान्तको उत्तरी वजिरिस्तान तथा बन्नु जिल्लामा अपरेशन गरिरहेको बताएको छ। प्रान्तमा विभिन्न आतंकवादी गतिविधिमा सक्रिय रूपमा संलग्न रहेका कारण मारेका आतंकवादीबाट हतियार, गोला बारूद र ठूलो मात्रामा विस्फोटक उपकरण पनि बरामद गरेको जनाएको छ। अभियानको क्रममा आईएफपीआरले आतंककारीको प्रयोग गरेको भूमिगत सुरुङ र बंकर पनि सुरक्षा बलले पत्ता लगाएर नष्ट गरेको बताएको छ। अभियानले यस क्षेत्रमा अन्य आतंककारीको नष्ट गर्ने प्रक्रिया जारी राखेको सेनाले जनाएको छ।
1: भेरी खबरको अन्त्यमा अबलाको खेल खबरतर्फ घरेलु मैदानमा सम्पन्न आईसीसी क्रिकेट विश्व लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हराएको छ। 318 रनको लक्ष्य पछ्याएको अमेरिका 41.2 ओभरमा सबै विकेट गुमाएर 195 रनमै अल आउट हुन पुगेको हो। अमेरिकाका संजय कृष्णमूर्तिले 56 रनको अर्धशतकीय पारी खेल्दा नेपालका सन्दीप लामिछानेले 3 तथा गुलशन झा, दिपेन्द्र सिंह एरी र ललितराज वंशीले समान 2-2 विकेट लिनुभयो। तेरिबी क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनाएको हो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिपुर मैदानमा बनाएको यो नै अहिलेसम्मकै सबैभन्दा धेरै रन हो। यसअघि सन् 2023मा नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59 र कप्तान रोहित पौडेलले 46 तथा आसिफ शेखले 43 रन बनाउनुभयो भने अमेरिकाका शुभम रंजनेले 3 विकेट लिनुभयो। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका डाक्टर ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनले पराजय बेहोरे पनि दोस्रो खेलमा अमेरिकालाई 9 विकेट र तेस्रो खेलमा फेरि स्कटल्याण्डलाई 5 विकेटले हराएको थियो। घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले 4 मध्ये सर्वाधिक 3 खेल जितेको छ। लीग टू अंक तालिकामा नेपाल 28 खेलमा 24 अंकसहित 5 स्थानमा छ भने अमेरिका 28 खेलमा 38 अंकसहित शीर्ष स्थानमा रहेको छ। यसै गरी स्कटल्याण्ड 32 खेलमा 38 अंकसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ।
0: नेपालले मलेसिया टी20 आई सिरिज क्लीन स्विप गरेको छ। नेपालले दोस्रो खेलमा घरेलु टोलीलाई 7 विकेटले हराएको हो। पहिलो खेलमा नेपाल 2 विकेटले विजय भएको थियो। मलेसियाले दिएको 83 रनको लक्ष्य नेपालले 16 ओभरमा 3 विकेट गुमाउँदै भिटाएको। नेपालका ओपनर सम्झना खड्काले सर्वाधिक 39 रन बनाउनु भयो भने 37 बल खेल्नुभएका उहाँले 3 चौका प्रहार गर्नुभएको थियो। पूजा महतो 8 र सोनी पाखरिन 12 रनमा आउट हुँदा कविता कुंवर 19 रनमा अभिजित रहनुभयो।
1: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरूले सनराइजर्स हैदराबादसँग पराजय बेहोरेको छ। हैदराबादले बेंगलुरूलाई हराए पनि नेट रन रेटमा पछि पर्दा तेस्रो स्थानमा रहेको छ भने पराजयका बावजुद पनि बेंगलुरू शीर्ष स्थानमा कायमै रहेको छ। हैदराबादमा भएको खेलमा हैदराबाद 55 रनले विजयी भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हैदराबादका लागि ईशान किशनले सर्वाधिक 46 बलमा 79 रन बनाउँदा अभिषेक शर्माले 22 बलमा 56 र हेनरी क्लासनले 24 बलमा 51 रनको अर्धशतकीय पारी खेल्नु भएको थियो। पराजितका बावजुद पनि 14 खेलमा 18 अंकका साथ बेंगलुरू शीर्ष स्थानमा छ भने हैदराबाद समान खेलमा समान अंकका साथ तेस्रो स्थानमा रहेको छ भने गुजरात दोस्रो स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न जीत अनिवार्य छ भने लखनऊ प्लेअफ फोर्डबाट बाहिरिसकेको छ। खेल खबरसँगै अहिले लाइभ बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
0: बढ़ी जोखम बगाड़े सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रगति अहिलेसम्म 40% मात्रै।
1: सुर्खेतको ब्रेनरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू हुँदै शुरू, छिमेकी मुलुक भारतका पर्यटन व्यवसायी पनि सहभागी।
0: सल्यानको लुहाम फलाबाङ मकन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क 3 दिनका लागि पूर्ण रूपमा बन्द, स्तर उन्नति हुँदै।
1: र विश्व क्रिकेट लीग 2 नेपालले शीर्ष स्थानको अमेरिकालाई 122 रनको फराकिलो अन्तरले हरायो। आईपीएलमा आज पंजाब र लखनऊ भेट्दै। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल र डिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
10: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
11: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही जेठ 9 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
12: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
13: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
14: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
15: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
14: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
15: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
14: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
15: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
14: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
12: सूचना
16: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्शदेखि
16: स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीर

0: खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9855654555।
2: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383522114, मोबाइल 9855551960 र 9768484566।
3: रेडियो भेरी एफएम

एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया फेन सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया फेम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका दुई मूलपुयानी चोक नजिक भ्यान र अटो ठोकिन जाँदा अटोमा सवार एकजना घाइते भएकी छन्। हिजो बिहान 8:30 बजेको समयमा मंगलगढ़ी चोकदेखि कालागाउँ तर्फ जाँदै गरेको VH 4409 नम्बरको अटो र भुरेली चोकदेखि मंगलगढ़ी चोकतर्फ आउँदै गरेको प्रदेश नम्बर 301024/2070 नम्बरको भ्यान एक आपसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकी अटोमा सवार जाजरकोट भेरी नगरपालिका दुई बस्ने वर्ष 33 सीता खड्का घाइते भएकी हुन्। घाइतेको कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। अटो चालक र भ्यान चालक भने उपचारमा संलग्न रहेका छन्। डोल्पाको ठुलीभेरी नगरपालिका तीन दुनै बजार स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार एकजना घाइते भएकी छन्। हिजो दिउँसो 1:15 बजेको समयमा माथिल्लो दुनैदेखि दुनै बजारतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02/001/0848 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएकी मोटरसाइकलमा पछाडि सवार डोल्पा ठुलीभेरी नगरपालिका तीन बस्ने वर्ष 27 पवि साई घाइते भएकी हुन्। घाइतेको नेपालगंज भेरी हस्पिटलमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष 19 देवदत्त सार्की भने सकुशल रहेका छन्। सुर्खेतको गुरुवाकोट नगरपालिका 12 राईके स्थित अटो दुर्घटना हुँदा अटोमा सवार एकजना बालक गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन्। हिजो साँझ 7:30 समयमा मेलकुनादेखि जहरेतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001/0545 नम्बरको अटो अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका अटोमा सवार सुर्खेत गुरुवाकोट नगरपालिका 12 बस्ने वर्ष 40 सुविता विक निजको छोरी 3 महिनाको इमानी विक र वर्ष 16 जानकी विक घाइते भएका हुन्। घाइतेको मेलकुना अस्पतालमा उपचार भइरहेको छ। अटो चालक सुर्खेत गुरुवाकोट नगरपालिका 12 बस्ने वर्ष 36 प्रेम बहादुर थामी उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 भाबर टोली स्थित दुईवटा मोटरसाइकल ठोकिन जाँदा एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। गएराती 11:50 समयमा कालिङचोकदेखि नेवारेतर्फ जाँदै गरेको VH 7/5186 नम्बरको मोटरसाइकललाई सोही दिशातर्फबाट जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 8 बस्ने वर्ष 46 भानु बस्याल घाइते भएका हुन्।
घाइतेको नेपालगंज मेडिकल कलेजमा उपचार भइरहेको छ। नम्बर नखुलेको मोटरसाइकल चालक भने फरार भएका छन्। ट्राफिक कार्यवाहीमा परे 116 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 116 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। सत्तरी स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4,620 लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 70 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4,620 चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौ। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौ। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौ। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी, निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भनी म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
0: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको XCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: दादुरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: Extreme energy drink.
1: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
4: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
3: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
6: हजुर हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
6: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
8: यो जिन्दगीले पनि केही लछर बाटो लाउँदा आएको छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कसे हो दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने,
10: तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
11: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
10: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
11: ल टिपी राख, फोन नम्बर 9820293948 9820293948।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
13: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
12: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
13: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: किताब चर्चामा तपाईँलाई स्वागत छ। हरि शर्मा आजको अंकमा धनुष चन्द्र गोतामीद्वारा लिखित पुस्तक घामका पाइलाहरूको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले नेपालको मधेसको ग्रामीण जीवन, मानिसका संघर्षहरू र सामाजिक परिवेशलाई निकै कलात्मक रूपमा प्रस्तुत गरेको छ। घामका पाइलाहरूमा गोतामीले ग्रामीण समाजमा मधेसका मानिसहरूको जीविका, आशा र निराशाका कथाहरूलाई चित्रण गरेका छन्। यस पुस्तकमा प्रकृतिसँगको सह अस्तित्व र जीवनका संघर्षहरूको कथा छ। गोतामेको लेखनी सरल तर गहन छ, जसले हरेक पंक्तिमा नेपाली समाजको एउटा कथा प्रस्तुत गर्छ। हरि शर्मा अब घामका पाइलाहरू र यसले चित्रण गरेको ग्रामीण जीवनका कथा र सामाजिक सन्देश बारे चर्चा गर्दै हुनुहुन्छ।
1: नमस्कार। विशेष परिस्थितिले अहिले म देश बाहिर छु, तर पनि यहाँसँग जुन किताब चर्चा लिएर आउने गरेको थिएँ त्यसलाई रोक्न मनले मानेन। त्यसैले यो आज हामी अडियो भर्जन मात्रै गर्दैछौँ, भिडियो भर्जन छैन हामीसँग, अथवा बोलेर मात्रै हुनेछ, श्रव्य दृश्य हुने छैन। त्यसको लागि क्षमा प्रार्थी छौँ, किनभने यात्राको समयमा यस्तै परिस्थिति आइपरेको छ। यति भन्दै म आज यहाँहरूसँग 2035 सालमा मदन पुरस्कार प्राप्त पुस्तक घामका पाइलाहरू लिएर आएको छु। र यसका लेखक हुनुहुन्छ धनुष चन्द्र गौतम, छोटोमा धच गोतामे। धच गोतामे बिरगंज निवासी हुनुहुन्छ, तर धेरै समय लामो समयसम्म काठमाडौँमा सरकारी सेवामा, नेपाल सरकार अथवा तत्कालीन पाँचको सरकारको सेवामा पनि रहनु भएर निवृत्त हुनुभएको छ। उहाँको यो किताब मैले रोज्नुको दुई तिनवटा कारण छ। जब मैले यो 35 सालमा जब प्रकाशन भयो, मैले लास्ट 36 सालको सेरोफेरोमा यो किताब मैले पढेको हुँ, र त्यो पढ्दाखेरि मलाई आफू हुर्केको ठाउँको परपर सेरोफेरोको जुन अनुभव थियो, बाल्यकालको अनुभव, त्योसँग धेरै नजिकबाट मिल्दोजुल्दो पाएँ। यसको अर्थ के थियो भने, हालाकि किताबले कुन समयको यो परिवेश हो भनेर ठ्याक्कै तिथि मिति पनि तोक्दैन, ठाउँको नाउँ पनि भन्दैन, लेखकले बडो सरलताका साथ अत चनाखो भएर पनि, सरल र चनाखो भएर हामीलाई एउटा यस्तो ठाउँमा लानुहुन्छ कि कुरा यो किताब पढ्दाखेरि यो एउटा नेपालको सीमावर्ती क्षेत्र हो, मधेस क्षेत्र हो, र जहाँ रेलको आवाज, कल कारखानाको बिहानको चाहिँ समयको सुरु हुने साइरनहरू बज्ने, रिक्सा टाँगा, हलवाईको पसल, पानको पसल, यी कुराहरूको यावत चित्रण गर्छन्। र एउटा सामान्य ग्रामीण परिवेश, जो नगरोन्मुख ग्रामीण परिवेश छ, तर पढिसक्दा कता कता के लाग्छ भने, लेखक बिरगंज निवासी भएको हुनाले त्यो बिरगंजको सेरोफेरोको छ। र यो किताबको एउटा अर्को महत्वपूर्ण पक्ष, मलाई छुने पक्ष त त्यो पनि भयो, किनभने म बाल्यकालमा पख्लेवाला भैरवाको नजिकै नौतनवा बजारको सीमावर्ती क्षेत्रमा हुर्केको हुनाले, जुन किसिमको पात्रहरू, जुन किसिमको चरित्रहरूको चाहिँ उहाँले वर्णन गर्नुहुन्छ, त्यो चाहिँ मैले पनि अनुभव गरेको छु। किनभने नौतनवाको रेलवे स्टेसन धेरै टाढा थिएन, भारतमा काम गर्न जाने नेपालीहरूको ताँती भैरवाबाट सुनौली हुँदै गएको मैले देखेको थिएँ। तर यो किताबमा त्यसरी मान्छे जाने आउने क्रम त छैन, तर एउटा एक निश्चित कालखण्ड यो किताब पढ्दाखेरि बुझिन्छ। त्यो के हो भने, कि नेपालमा भर्खरै नयाँ परिवर्तनका रेखाहरू खुल्दै गरेको छ। यो 7 सालको सेरोफेरो पनि होइन, त्योभन्दा अझ अलि अगाडिको राणाकालको अन्त्यतिरको सेरोफेरो हो भन्ने सहजै पाठकले, अलि नेपालको इतिहासमा चाख लिने पाठकले सहजैसँग बुझ्न सक्छ। त्यो नाम घामका पाइलाले पनि त्यो के बताउँछ भने, कि पुरानो सूर्य उस्ताउँछ, नयाँ सूर्य उदाउँछ, नयाँ दिनका सुरुवातहरू हुन्छन्, र त्यो घामको पाइलासँगै, घामको पाइलालाई समयको पाइलासँग हामीले बुझ्न पर्ने हुन्छ। समय छायाको जुन हामीले पछ्याइ हुन्छ, त्यो पछ्याइको हामीले अनुभव यस किताबबाट गर्न सक्छौँ। धनुषचन्द्र गोतामेले बडा, उहाँको कलम बडा सरल छ, र वरिपरिको परिवेशलाई, पात्रलाई, प्रवृत्तिलाई, ऐतिहासिक तथ्यहरूलाई बडो सहजताका साथ सठिक रूपमा बुन्दै कथा लिएर जानुभएको छ। अब यो कथाको प्लट भनेर म पाठकहरूको चाहिँ जुन जिज्ञासा हो त्यसलाई हर्न चाहन्न, तैपनि मैले पढ्दा के अनुभव गरेँ र यो किताबबाट मैले के पाएँ, अहिलेको सन्दर्भमा 35 सालमा लेखिएको किताब जो चाहिँ मैले भनिहालेँ 7 सालभन्दा अगाडिको सेरोफेरो नेपालले जुन परिवर्तनको पोल्टे फेर्दै गरेको समयको भएको हुनाले यसबाट हामी के सिक्न सक्छौँ, यसबाट मैले पुस्तकबाट के देखेँ भन्ने कुरा साझा गर्छु। म नितान्त एउटा पाठकको हैसियतले कुरा गर्दैछु, म कुनै समालोचक होइन, किनभने यसको विधा पात्र संयोजन लेखन संयोजन यी सबै कुराहरूको बारेमा म चर्चा गर्ने छैन, तर के हो भने मैले आफूलाई लागेको पाठकको हैसियतले लागेको कुरा मैले यो किन रोजेँ भन्ने कुरा भनिसकेँ। कता कता मेरो बाल्यकालको स्मृतिसँग यो बृहत्तर परिवेश जोडिएको मैले देखेँ, त्यसले गर्दा पनि मलाई रमाइलो लाग्यो। अब यो कथामा मुख्य पात्र पवन भन्ने एउटा सुरुमा बालक हुन्छ, त्यो पछि बढ्दै गएर वयस्क त हुँदैन तर युवा हुन्छ, त्यसको कथा छ, त्यसको सेरोफेरोको कथा छ। र के छ भने यसमा विभिन्न पात्रहरू छन् जसले त्यो बेलाको नेपालको परिवर्तित समयलाई बुझाउने किसिमको परिवेश छ, कसरी एउटा सामान्य गाउँ अथवा गाउँ कसरी सहरतिर उन्मुख हुन्छ। यसले गर्दाखेरि यो किताब साहित्यको भए पनि समाजशास्त्रमा अथवा नेपालमा गाउँ सहरको सम्बन्ध के हो, औद्योगिकरणको सम्बन्ध के हो बुझ्नलाई पनि यसले बडा मद्दत गर्छ जस्तो मलाई लाग्दछ। के छ भने यो सामान्य प्लट के छ भने एउटा परिवार हुन्छ, ब्राह्मण परिवार, त्यो परिवार चाहिँ काठमाडौँको राजनीतिक उथलपुथलका कारणले केही कारणले मधेसको त्यो क्षेत्रमा आएर बसेको हुन्छ, तर मधेस भन्दा पनि के छ भने मधेस र पहाडको पोचमा आएर बसेको जस्तो देखिन्छ, किनभने जहाँबाट तपाईँको रेलवे अम्लेखगञ्ज हुँदै आउने रेलवेको कल्पना हामी गर्न सक्छौँ, जस्तो बुटोलको सेरोफेरो भन्न सकिन्छ, अम्लेखगञ्जको सेरोफेरो भन्न सकिन्छ, अथवा रक्सौल र अम्लेखगञ्जको बीचको सेरोफेरोलाई पनि बुझ्न सकिन्छ, जहाँ पहाड पनि देखिन्छ, डाँडाकाँडा पनि देखिन्छ, पहाडबाट आएका मानिसहरू पनि छन्, पारीबाट इन्डियातिरबाट आएका मानिसहरू पनि छन् र त्यहीँका स्थानीय वासीहरू पनि छन्। र यसले एउटा किसिमको के छ भने यी समयले कोल्टो फेर्दै जाँदाखेरि र बाह्य पात्रहरू पनि छन् यसमा, इन्डियाबाट आएका पात्रहरू छन्, विशेष त नेपालको जागरणको सन्दर्भमा विकासको सन्दर्भमा बंगालको ठूलो भूमिका छ र ती पात्रहरू विभिन्न ठाउँ पक्रेर आउँछन् र ती पात्रहरूले आफूले गर्ने जुन भूमिका छ त्यसबाट हामी के देख्छौँ भने नेपाल एउटा नयाँ परिवेशमा आउँदैछ, गाउँ भने एउटा फ्युडल सामन्ती व्यवस्थाबाट एउटा खुला व्यवस्थामा आउँदैछ, गाउँबाट सहरतिर जाँदैछ, विश्वतिर पनि आकृष्ट हुँदै गरेको यो कथाको जुन पनोट छ त्यसले बताउँछ। पवन एउटा अदब मैले एउटा बालक हुन्छ, यो कथा सुरु हुँदा बाबुआमाले छोडेर गएको एउटा द्वारिका भन्ने मास्टरसँग, त्यो मास्टर पनि भारतबाट आएको छ, हामीले अधिकांश तराईका ठाउँहरूमा पहाडहरूमा पनि 7 सालभन्दा अघि र 7 सालको सेरोफेरोमा हामीले विशेष गणितको शिक्षकहरू विज्ञानको शिक्षकहरू आएर देख्छौँ र द्वारिकासँग द्वारिकालाई पवनले मामा भन्दछ र त्यो मामा हुने परिवेश कसरी सिर्जना भयो भन्ने कुरा कथाले एकदम मजासँग बुनेर लिएर आउँछ। त्यहाँ पवनका बाबु पुरुषोत्तम छन्, उनी आफ्नै किसिमले कठोर परिश्रम गरिरहने मान्छे छन्। पवनका हजुरबा छन् दुर्गादत्त, दुर्गादत्त उनको नाम हो, उनी छन्। त्यसपछि पवनको आमा, त्यसपछि त्यहाँ एउटा सेरोफेरो छ, रेलवेको सेरोफेरो छ। त्यो के हो भने भर्खर काठमाडौँको व्यापारको निम्ति त्यो ठाउँमा रेलवे आएको हुन्छ, पण्डित दुर्गानाथको नाति पवन, मैले अघि दुर्गादत्त भने दुर्गानाथको उनको नाउँ, राणाहरूको द्वन्द्वमा परेर भाइ बारदारको झगडामा देव शमशेर र चाहिँ चन्द्र शमशेरको बीचको तनावबाट उनीहरूको द्वन्द्वबाट निष्कासित भएर मधेसमा आएर बसेका हुन्छन्। काठमाडौँमा राम्रो छाका साथ बसेको त्यो परिवार त्यो तराईको त्यो परिवेशमा आएर गर्मीमा औलोमा बसेको हुन्छ, किनभने रेलवेको आगमनका कारणले बजारको विस्तारीकरणको कारणले एउटा सानो हस्पिटल बनेको हुन्छ, दुर्गानाथ बाजे पण्डित दुर्गानाथलाई दमको बिरामी हुन्छ, त्यस कारण स्वास्थ्य उपचारको लागि बडा अनौठो छ, किनभने मान्छे कसरी कहाँबाट जान्छ, के को खोजी हुन्छ, एउटा स्कुल पनि हुन्छ त्यहाँ, त्यो स्कुलमा पढाउन भारततिरबाट बाहिरबाट शिक्षकहरू पनि आएका हुन्छन्। त्यस्तै गरेर बजारको सुरुवात भइरहेको हुन्छ, रेलवे भन्ने बित्तिकै बजारको सुरुवात हुन्छ, त्यहाँ सेठ हुन्छन्, त्यो सेठहरूले रेलमा कसरी खाना थाप गर्छन्, ट्रलीमा आउने सामानहरूको लागि, त्यो पनि बडा रमाइलो किसिमले आर्थिक परिवेशको कुरा पनि त्यहाँ गरिएको छ। तर सबैभन्दा महत्वपूर्ण यो कथाको मलाई के लागेको भने, एउटा बालकको चरित्रबाट, उसको आँखाबाट रेलको बिम्बको प्रयोग गरेर समय कसरी बग्छ, मान्छेहरू कसरी एउटा प्लेटफर्म, जस्तै संसार भनेको एउटा प्लेटफर्म हो जहाँ तपाईँ मानिसहरू आउने जाने गर्छन्, मान्छेहरूको जुन सामाजिक परिवेश हुन्छ उनीहरूलाई छोड्न पनि सक्दैन, नयाँ परिवेशमा आउँदा नयाँ परिवेशसँग बस्ने हुन्छ तर पुरानो परिवेशलाई छोड्न नसक्ने किसिमको तपाईँको हामी यसमा तनावहरू देख्दछौँ। अन्तर समुदाय संवादका विषयमा जुन भाषाको प्रयोगहरू गरिएको छ बडा सठिक भाषा छ, जसले हामीलाई त्यो बेलाको समयमा कसरी अन्तर समुदायमा हुन्छ, जस्तो फर इक्जाम्पल त्यहाँ एउटा महत्वपूर्ण पात्र, यो चाहिँ वेस्टर्न लिटरेचरहरूमा पनि एउटा जोकर भन्ने गरिन्छ अथवा सूत्रधार भन्ने गरिन्छ, एउटा सूत्रधार यो उपन्यासमा पनि छ जसको नाम हो गणेशी। गणेशी एउटा पान बेच्ने मान्छे हुन्छ, गल माने घाँटीमा एउटा ठुलो काठको डब्बा बोकेर त्यसमा पान बेच्छ, प्लेटफर्ममा रेलवे स्टेसनमा प्लेटफर्ममा जान्छ, कुरा गर्छ, सबैका घरमा पुग्ने एउटा हँसिलो क्यारेक्टर छ, हरेक मान्छेको घरको द्वन्द्वलाई, समाजको चाहिँ इच्छा आकाङ्क्षालाई पनि एउटा व्यङ्ग्यको रूपमा अथवा सहल्कासँग प्रयोग गरेर लिएर जान्छ। मलाई मन परेको पात्र यो पुस्तकमा यसको प्रोटागोनिस्ट पवन बाहेक गणेशजी पनि हो, किनभने त्यसले बजार र एउटा सामान्य तहको काम गर्ने मानिसले कसरी चाहिँ समाजलाई जोड्छ अथवा विद्रोह पनि ल्याउँछ, उसका कारणले विभिन्न पात्रहरूका बीचमा झगडा भएको पढ्न पनि रमाइलो देखिन्छ। र यसले एउटा नेपालको त्यो बेलाको राजनैतिक इतिहासलाई सिधै राजनीतिक रूपमा त भन्दैन, तर हरफहरूका बीचमा हामीले बुझ्न सक्यौँ भने कस्तो किसिमको परिवर्तनबाट तात्कालीन नेपाल अथवा एउटा काल्पनिक नेपाल छ, तर त्यो नेपाल चाहिँ प्रजातन्त्र आउनुभन्दा अगाडिको नेपाल हो, एउटा बोर्डर एरियाको सीमान्त क्षेत्रको समाज कसरी घुलिन, एकअर्कामा अन्तर्घुलिन झुलन भएर अगाडि बढ्दछ, काठमाडौँबाट एउटा रेलवे भएको हुनाले त्यहाँ एउटा डक्टर पनि छ, डक्टर काठमाडौँको सम्भ्रान्त परिवारको छ, उसकी श्रीमती हुन्छ, त्यो श्रीमतीले जुन किसिमको भाषा प्रयोग गर्छ, मधेसका मानिसहरूलाई आजभोलि हामीलाई त्यो सुन्दा कठिन हुने किसिमको ल्याङ्ग्वेज छ, तर के भने त्यो यथार्थ फरक ल्याङ्ग्वेज हो, किनभने समाज व्यक्ति प्रवृत्ति फरक फरक छ, त्यो यो घामका पाइलाहरूमा अहिलेको नेपाललाई हेर्ने हरेक किसिमको पात्र हामीले पाउँछौँ, र एउटा नयाँ समय र नयाँ परिवेशको निर्माण कसरी हुन्छ भन्ने कुरा हरेक पात्रहरूको संवादबाट, उनीहरूको इच्छा आकांक्षा कुण्ठाहरूबाट हामी देख्न पाउँछौँ। तर यिनी अनौठो के छ भने नेपालको परिवर्तन, त्यो सामाजिक जागरणका सन्दर्भमा, त्यो आधुनिकरणको सन्दर्भमा, यातायात विशेष गरेर रेल, अहिले वीरगन्जमा नेपालको पहिलो चाहिँ तपाईँको एउटा विराटनगर र के भन्छ तपाईँको रङ्गेली बजार थियो भने अर्को विराटनगर के वीरगन्जको बजार हो, त्यो बजारमा कसरी चाहिँ साहुकारहरू आए कसरी कल्पना गर्न सकिन्छ, तर वीरगन्ज त भन्दैन तर त्यसले कल्पना गर्न सकिन्छ कसरी त्यहाँ व्यापार भयो। र मलाई एउटा रमाइलो के लाग्यो भने त्यो बेलामा रेलवेमा आफ्नो सामानहरू लिएर आएर काठमाडौँ पठाउने रोपवे मार्फत पठाउनेमा ठेक्कापट्टाको विषयहरूमा त्यहाँ कामदारहरूलाई कसरी चाहिँ व्यापारीहरूले प्रयोग गर्थे भन्ने कुरा पढ्दाखेरि अहिलेको नेपाललाई अघिल्लो समयको चाहिँ ऐतिहासिक परिवेशबाट पनि हेर्न सक्ने बनाएको छ, रमाइलो छ त्यो ब्याक एन्ड फोर्थ, त्यो कथा पढ्दै हुँदा अहिले पनि यस्तै छ, यहाँ पनि त्यस्तै छ, होइन हामीले मधेसीलाई हेर्ने दृष्टिकोण, मधेसीले हामीलाई हेर्ने दृष्टिकोण, हामीले सहरका मान्छेलाई हेर्ने दृष्टिकोण, सहरका मान्छेले गाउँका मान्छेलाई हेर्ने दृष्टिकोण, अर्को भाषाका मान्छेलाई हेर्ने दृष्टिकोण पनि हाम्रो यो कथामा चाहिँ त्यो पवन भन्ने पात्र मार्फत र विभिन्न अरू क्यारेक्टरहरू मार्फत चाहिँ धनुषन्द्र गोतामीले एकदम सजीव रूपमा बुन्नु भएको छ। यसकारण नेपाली समाजको विकासक्रमलाई बुझ्नको निमित्त पनि एउटा हुन त हालाकि यो पोडकास्ट सिरिजमा मैले राजनीतिक किताबहरू मात्रै गरेँ भन्ने चर्चा पनि उठेको छ, तर साहित्यलाई पनि राजनीतिक रूपमा बुझ्नलाई, साहित्य पनि समाजको दर्पण हो र त्यसले हामीलाई राजनीति, समाज, अर्थव्यवस्था बुझ्न मद्दत गर्दछ। हाम्रा पाइलाले एउटा आंशलिक रूपमा, आंशलिक परिवेशका रूपमा हामीलाई बताउँछ कि कुनै कालखण्डमा नेपालमा सहरहरू कसरी उत्पन्न भएका थिए र हामीसँग यातायात व्यापारको परिवेश कस्तो थियो र त्यो वरिपरि सामाजिक सम्बन्धहरू कसरी निर्माण हुन्छ भन्ने छ। अर्को महत्वपूर्ण पक्ष के छ भने त्यसमा एकजना नेपालको रेलवेको सुरुवाती समय हुनुपर्छ, एउटा लोको बाबु छ, लोकोमोटिभ अफिसर छ, जो चाहिँ बङ्गाली छन्, बङ्गाली उनको रहन सहन आँट बाट र उनले नेपालका सम्भ्रान्त वर्गसँगको सम्बन्ध योगदानका कारण चाहिँ अम्लेन्दु हो उनको नाउँ, उनको छोरी पनि छ, उनको वाइफ दुलही चाहिँ धेरै अगाडि बितेको हुनाले टुहरी छोरीका साथमा बसेका छन् र बडा रमाइलो किसिमले अम्लेन्दुले नेपालको नेपालमा यातायात रेलवेलाई कसरी हेर्छन्, रेलवेको सुरुवातीका दिनहरूको कथा पनि उनी पात्र मार्फत होइन, बङ्गाली रेल बनाउन त बङ्गाली आउनु पर्यो कि बेलायती आउनु पर्यो, हाम्रो त टेक्नोलोजी थिएन नि त भन्दाखेरि त्यो मार्फत एउटा आधुनिकीकरणको समयको पनि एउटा व्याख्या हुन्छ परिवर्तन। अब बङ्गालीको छोरी भएको हुनाले अणु भन्ने क्यारेक्टर पनि बडा रमाइलो छ, त्यो पढ्दाखेरि चाहिँ के लाग्यो भने कि नेपालमा चिया पिउने भर्खर भर्खर सुरुवात भएको कुरा त्यसबाट देखिन्छ कि जब पवन र अणु भएर भर्खर बन्दै गरेको बजारमा कलकत्ताबाट आएको कुनै एउटा नेपालीले चिया पसल खोज्छ र एउटा महिला चिया पसलमा जाँदा जुन किसिमको चर्चा परिचर्चा हुन्छ त्यो पनि बडा रमाइलो छ र चिया पसलको सेरोफेरोमा त्यो समाज कसरी बनेको छ भन्ने कुरा घामका पाइलामा पनि हामीले पढ्न पाउँछौँ। एउटा महिला चिया पसलमा जाँदा जुन किसिमको तरङ्ग उठ्छ र त्यो जुन चिया पसलले के भन्छ भने कि बङ्गालमा त सबै चिया आउँछ, महिलाहरू पनि आउँछन्, सबै आउँछन्, त्यो प्रगतिशील समाज हो, महिलालाई हेर्ने दृष्टिकोणमा श्रद्धाका दृष्टिकोणले हेर्नुपर्छ भन्ने त्यो पात्रको मुखबाट हामीले जब सुन्छौँ भन्दा हामी कुन परिवेशबाट गुज्रेको समाज रहेछौँ र अहिले सम्झिँदाखेरि धेरैलाई त्यो नौलो लाग्न सक्छ कि एउटा महिलालाई लिएर एउटा पुरुष केटा मान्छे चिया खान पसलमा जाने। मलाई पनि सम्झना छ कि 35-35 सालमा हामी काठमाडौँ आउँदा काठमाडौँ भ्याली स्विट्समा कीर्तिपुरबाट आएपछि धेरै कम महिलाहरू त्यहाँको चिया पसलमा भ्याली स्विट्स भन्ने थियो रानी पोखरीमा त्यहाँ चिया खान जाने पनि थिएन भन्दाखेरि त्यो परिवर्तन एउटा बजार महिला समाज जात जाति भाषा भाषीलाई कसरी हेर्ने भन्ने कुरामा आज नेपालमा जुन हामीसँग संवेदनशीलता छ अथवा संवेदनशील भएर हामीले हेरिरहेका छौँ, एकअर्कालाई होच्याउनु हुँदैन, एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने जुन पोलिटिकल डिस्कोर्सेसहरू सोसल डिस्कोर्सेसहरू चलिरहेको छ त्यसको सन्दर्भमा पनि यो किताबलाई मैले हेर्ने जमर्को गरेँ पढ्ने। त्यसै गर्दा म पाठकलाई के पाठकलाई मेरो अनुरोध के छ भने यसलाई पढ्दाखेरि साँगुरो रूपमा नहेरिदिनु होला कि कसरी आफ्नो समाज परिवर्तन भएको छ र यो लेखकले कसरी नेपालको कुनै बेलाको समाजलाई गर्छन्। तर घामको पाइला कस्तो थियो भने घाम आज उदाउँछ के अरे आज अस्ताउँछ भोलि उदाउँछ र के हुन्छ भने यो अगाडि बढिरहन्छ। रेलवेको प्रतीक म यसमा के छ भने एउटा रेलवे नेपालको सन्दर्भमा परिवर्तनको प्रतीक पनि हो। अहिले हामीले विगत केही समयदेखि रेल आउँछ उत्तरबाट दक्षिणबाट रेलवे समृद्धिको प्रतीक हो भन्ने भनेका छौँ भने त्यो मानेमा पनि पढ्दाखेरि कुनै पनि नयाँ चिज आउने कुरा भयो भने समाजमा उथल पुथल हुने रहेछ, मत मतान्तर हुने रहेछ। भारतवर्षको इतिहासले पनि के देखाउँछ भने जातीय छुवाछुतलाई कम गर्नलाई रेलवेले ठूलो महत्वपूर्ण भूमिका खेलेको छ। महात्मा गान्धी जस्तो मान्छे साउथ अफ्रिकामा रेलवेबाट धकेलिनु परेको थियो, थर्ड क्लास फर्स्ट क्लासको टिकट लिएर चढ्न पाउनु भएको थिएन। एउटा सामाजिक जागरण र रेलवे हाम्रो सब कन्टिनेन्टमा हो, हाम्रो उपमहाद्वीपमा एउटा महत्वपूर्ण एउटा इनोभेसन, टेक्नोलोजिकल इनोभेसन जस्तै पोलिटिकल सोसियल चेन्जलाई पनि रिप्रेजेन्ट गर्दछ। त्यस बारेमा घामका पाइला मलाई लाग्छ सम्भवतः एउटा पहिलो उपन्यास हो नेपाली साहित्यमा जसले यो औद्योगिकरण यातायातको विषयको वरिपरि बसेर सामाजिक परिवर्तनका चिन्हहरूलाई पदछापहरूलाई पहिल्याउने प्रयास गरेको छ। त्यस बारेमा मलाई लाग्छ घामका पाइलाको कन्ट्रिब्युसन चाहिँ छ। अर्को कुरा के छ भने हालाकि मधेसको परिवेशमा अथवा पोचको परिवेशमा पहाड र मधेस जोडिने पोचको परिवेशमा त्यति धेरै किताबहरू लेखेका छन्, नयन राज पाण्डेको उलारले नेपालगञ्जको फेरो फेरो बताउँछ भने भवानी भिक्षुको आगत लगायत अन्य उपन्यासले कपिल वस्तुको फेरो फेरोलाई बताउँछ भने धनुषन्द्र गोतामेको किताब दिपी कोइरालाको किताबले कोशीका बगरहरू विराटनगर पूर्णिया फार्मेशगंजका कुराहरूलाई बताउँछ भने धनुषन्द्र गोतामीको किताबले मध्य नेपालको तराई र त्यसले जोड्ने काठमाडौँलाई जोडाउँछ। रेल, सामाजिक परिवर्तन, सामाजिक घुलिन सम्मिश्रण, हरेक समाजका पात्रहरूको आफ्नो आफ्नो कुण्ठा इच्छा आकांक्षा महत्वाकांक्षाको घुम्मेलनले नै आजको नेपाली समाज बनेको हो भन्ने मलाई लाग्छ। त्यस सन्दर्भमा पनि यो किताबले त्यो ती विषयहरूलाई त्यो कौतुकताहरूलाई जगाउनलाई मदत गरेको छ। त्यसकारण हाम्रा पाइलाहरू साझा प्रकाशनबाट प्रकाशित छ, यो सजिलै बजारमा उपलब्ध पनि छ। नयाँ जेनेरेसनको भाइ बहिनीहरूले पढ्नुभयो भने निकै राम्रो हुनेछ भन्ने विश्वास लिएको छु। आजलाई धन्यवाद।
0: भर्खर तपाईँले धनुषचन्द्र गोतामीद्वारा लिखित कामका पाइलाहरू पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले ग्रामीण जीवनका संघर्ष र सामाजिक सन्देशलाई जीवन्त रूपमा चित्रण गरेको छ। अर्को हप्ता हरिशर्मा रोबर्ट माइकल्सद्वारा लिखित पुस्तक पोलिटिकल पार्टी अ सोसियोलोजिकल स्टडी अफ द ओलिगार्किकल टेन्डेन्सिज अफ मोडर्न डेमोक्रेसीको चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले राजनीतिक दलहरूको संरचना र तिनीहरूको सत्ताको स्वरूपलाई गहिरो रूपमा विश्लेषण गरेको छ। पडकास्टको यो अङ्क कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब लगायत विभिन्न पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। यो पोडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, जया लुइखेल, आयाम र म राजन पराजुललाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
6: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
7: लोक सेवा आयोगका किताबहरू,
6: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
8: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
9: खुसी
3: को खबर
9: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
9: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
10: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
11: Extreme energy drink, time check. अहिले ठीक 8 बजेको छ।
12: Extreme energy drink, taste the difference, feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट डिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा बडीचौर खम्बा गाडे सड़क निर्माणमा नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रगति अहिलेसम्म 40% मात्रै, सुर्खेतको वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू, छिमेकी मुलुक भारतका पर्यटन व्यवसाय पनि सहभागी, र आईपीएल क्रिकेटमा आज पंजाब र लखनऊ भेट्दै। सुर्खेतको पश्चिम बराहताल गाउँपालिकाको पञ्चपुरी नगरपालिका र चौकुनी गाउँपालिका जोड्ने बडीचौर ब्युरोनी खम्बागाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति हुँदै आएको छ। करिब 4 वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका 3 पालिकाका 75,000 भन्दा बढ़ी नागरिकले शास्ति पुनः यात्रा गर्दै आएका छन्। सड़क निर्माणको जिम्मा लिएको अनकजाई देवी जेवी निर्माण सेवाले 4 वर्ष बित्दासम्म निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हेर्नुपर्ने बाध्यता रहेको छ। निर्माण कम्पनीले आर्थिक वर्ष 78-79 दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौताका साथ बडीचौर ब्युरोनी खम्बाकाटे 13 किलोमिटर सड़क कालोपत्र गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताउनुभयो। भ्याडसहित 42 करोड़ लागत रहेको सड़कमा अहिलेसम्म भौतिक प्रगति 40% र वित्तीय प्रगति 32.2% रहेको छ। निर्देशक साईले तोकेको समयमा निर्माण नहुन नसक्दा त्यहाँका 3 पालिकाका नागरिक निर्देशनालयमा पुगेर गुनासो पुग्दै आएको बताउनुभयो। सम्बन्धित निर्माण व्यवसायको लापरवाहीका कारण त्यहाँका नागरिकको आवागमनमा जटिलता पैदा भएको उहाँको भनाइ रहेको छ। सुर्खेतको वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। 3 दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास प्रबन्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिनेछ। कार्यक्रममा छिमेकी मूल भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित वायर सेलर, संचारकर्मी, ट्राभल्स ब्लगर तथा प्रोफेशनल पर्यटन क्षेत्रका विज्ञहरूको पनि सहभागिता रहने भएको छ। साथै सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन कर्मी तथा यससँग सम्बन्ध व्यक्ति तथा संस्थाको सहभागिता रहनेछ। नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुलु नगरपालिका र गुराँस गाउँपालिकाको सह आयोजनामा तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक पर्यटन महोत्सव शुरू भएको हो। सल्यानको लुहाम फलावाङ मखन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क 3 दिनका लागि पूर्णरूपमा बन्द गरेको छ। यी सड़क स्तर वृद्धिका लागि भन्दै भोलिसम्म सबै प्रकारका सवारी साधन बन्द गरिएको छ। यस अवधिमा फलावाङदेखि कपुरकोट हुँदै तुलसीपुर वा लुहाम पेमखोला हुँदै तुलसीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर 4 का वडाध्यक्ष छविलाल शर्माले बताउनुभयो। यसरी सड़क निर्माण कार्यको गुणस्तर र प्रगतिबारे चासो बढ़िरहेका बेला त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन पनि गरेको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। खेल बेलुका 7:45 शुरू हुनेछ। पंजाबले प्लेअफको सम्भावना कायम राख्न खेल जित्नै पर्ने बाध्यता छ भने प्लेअफबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाका लागि मात्रै खेल्दैछ। पंजाब 13 खेलमा 13 अङ्क सहित 5 स्थानमा छ भने लखनऊ 8 अङ्क सहित पुछारमा छ। यसैबीच सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू र आरसीबीलाई 55 रनले हराएको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत बिदा हुन्छु। नमस्कार। सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट, ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ, अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
2: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड
2: अपन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता।

0: सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037। वेबसाइट www.collegeofallied.com। गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
1: खाद्य
0: व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98856545।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
5: रेडियो भेरी FM।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081534017, 081536275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083524114, मोबाइल 9858519960 र 9768884566।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
4: हजुर, यति मात्र कहाँ हो र हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 0385208181, मोबाइल नम्बर 9858404519।

0: 6.9 camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: सबैको मन सुने
2: रेडियो भेरी FM

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670 71284 र 97458640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ।
1: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
5: नौ बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउन आग्रह। आज दिउँसो गण्डकी र राति कोशीमा ठूलो पानी पर्ने सम्भावना। अबदेखि सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने। सामानको सुरक्षासँग यात्रुको झोला हराउने तथा साटिने समस्या अन्त्य हुने अपेक्षा। होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गर्न संसदीय समितिको निर्देशन। विपद सम्बन्धी जोखिम न्यूनीकरणको पूर्व तयारीमा पनि जोड। अमेरिकी गुप्तचर प्रमुखद्वारा पदबाट राजीनामा। पारिवारिक समस्याका कारण जिम्मेवारीबाट बाहिरिएको भनाई। र 3 वर्षपछि पहिलो पटक क्रिस्टियानो रोनाल्डोलाई उपाधि। नेपाल खबरमा अब पूरा खबर। पाँच थरको याङबरक गाउँपालिका वडा नम्बर 2 गैराती आएको बाढ़ीले त्यहाँ सड़क, पुल र केही खेतीयोग्य जमीन तथा केही घरमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय पाँच थरका अनुसार त्यहाँ मध्यपहाड़ी लोकमार्ग लगायत अन्य सड़कमा समेत क्षति पुगेको छ। क्षतिको पूर्ण विवरण भन्ने आउन बाँकी छ। प्रहरी टोली प्रभावित क्षेत्रतर्फ गइरहेको र केही समयमै क्षतिको पूर्ण विवरण आउने पाँच थर प्रहरीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिममा अझै केही दिन तातो दिन तथा तातो लहर लू चल्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी रहने तथा लुम्बिनी थोरै ठाउँहरूमा 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अत्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रूपन्देही र कपिलवस्तु रहेका छन्। सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी मापन भएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने जस्ता समस्या देखिन सक्छ। तातो हावा हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न बाहिरी वातावरणमा बढ़ी नजान चर्को घाममा बाहिर ननिस्कन हल्का लुगा सुतीको कपड़ा लगाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। यसैबीच आज दिउँसो गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँ र राति कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाड़ीमा अबदेखि यात्रुको लगेज झोलामा ट्याग प्रणाली लागू गरिने भएको छ। यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागि हो। यसबारे हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघ बीच औपचारिक सम्झौता भएको छ। सम्झौता अनुसार अब लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा जेठ 15 गतेदेखि विशेष ट्याग लगाइने भएको छ। यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिने सामानको ट्याग नम्बर मिलाएर सबै मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ। यसले यात्रुको सामान सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रमा बढ़दो लगेज चोरी, झोला हराउने तथा गैर कानूनी गतिविधि नियन्त्रण गर्न यस्तो प्रणाली आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले हवाई यात्रामा जस्तै सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली भित्र्याउन लागि जानकारी दिनुभयो। यातायात व्यवसायीका अनुसार चाडपर्व, भीड़भाड़ तथा रात्रिकालीन यात्राका क्रममा यात्रुको सामान हराउने गुनासो धेरै आउने गरेको थियो। कतिपय अवस्थामा चोरी तथा अवैध वस्तु ओसार पसारमा सार्वजनिक सवारीको दुरूपयोग हुने गरेको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गर्दै आएका थिए। नयाँ प्रणाली लागू भएपछि यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बाल बालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेका दीर्घरोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चितता गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको खबर निर्देशनमा होल्डिङ सेन्टरमा बसेका तर विभिन्न रोजगारीमा संलग्न सुकुम्बासीहरूलाई रोजगारीमा निरन्तरता दिन सहज हुने गरी पाएक पर्ने होल्डिङ सेन्टरमा बस्न पाउने व्यवस्था मिलाई समितिलाई जानकारी गराउन भनिएको छ। विपद सम्बन्धी जोखिम न्यूनीकरणका पूर्व तयारी गर्न तीनै तहका सरकारलाई समितिले निर्देशन दिएको छ। विपदका बेला जोखिममा खटिने कर्मचारी र सुरक्षाकर्मीको बीमा गर्न पनि समितिले सरकारवाला सबै सरकारी निकायलाई निर्देशन दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
6: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफ्ना लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट

0: मुख्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ। भक्तपुरमा हिजोदेखि शुरू भएको बैठकमा पार्टीको समग्र अवस्था र चुनावका बारेमा छलफल भएको छ। हिजोको बैठकमा चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन्। उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघु पन्तले फागुन 21 को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन्। अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनु भएको थियो। उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि उनी आक्रोशित हुनुभएको र केही बेर सवाल जवाफ भएको नेताहरूले बताएका छन्। पार्टी आन्दोलन र नेतृत्व संकटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै ओलीले आक्रोश पक्नु भएको थियो। आफ्नै च्यानलबाट सचिवालयमा जिताएका नेताहरूले साथ छाडेपछि ओली संकटमा पर्नु भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा समक्ष नेपाल बार एसोसिएशनले 39 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्र सहित टोलीले हिजो प्रधान न्यायाधीश डाक्टर शर्मा समक्ष अदालतमा बाह्य हस्तक्षेप हुन नदिन आग्रह गरेको हो। भेटमा बारले हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले अदालत सुधारका लागि बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ। बारले दर्ता हुन आएका निवेदनहरू त्यही दिन वा भोलिपल्टसम्ममा दर्ता वा दरपीठ अनिवार्य गर्नुपर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ। ध्यानाकर्षण पत्रमा दरपीठ भएको निवेदन उपर 7 दिनभित्र सुनवाईको व्यवस्था गर्न पनि आग्रह गरिएको छ। अब विदेशको खबर। अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख निर्देशक तुलसी गब्बार्डले पदबाट राजीनामा दिनुभएको छ। अमेरिकी संचार माध्यमका अनुसार उहाँले आफ्नै पतिको गम्भीर रोगका कारण यो निर्णय लिएको बताउनु भएको छ। उहाँका पति क्यान्सरसँग लड़िरहनु भएको खबरमा उल्लेख छ। रिपोर्ट अनुसार गब्बार्डले हिजो ओभल अफिसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामा बारे जानकारी गराउनुभयो। अब उहाँ आउँदो जून 30 सम्म मात्रै जिम्मेवारीमा रहने भनिएको छ। गुप्तचर प्रमुखको नेतृत्व पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ। अब खेल खबर। क्रिस्टियानो रोनाल्डोले अल नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। 41 वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाका विरूद्ध 4-1 को शानदार जीतमा 2 गोल गर्दै अल नासरलाई साउदी व्यावसायिक फुटबल लीगको उपाधि दिलाएका छन्। रोनाल्डो क्लबमा आएका 3 वर्षभन्दा बढ़ी समयपछि यो टोलीको पहिलो ठूलो ट्रफी हो। जीतको 2 दिन अघि मात्रै रोनाल्डो पोर्चुगलको विश्वकप टोलीमा समावेश भएका थिए। अल नासरले लीग तालिकाको शीर्ष स्थान 2 अंकको अन्तरले सुरक्षित गरेको छ। प्रतिद्वन्दी अल हिलाल अपराजित रहँदै दोस्रो स्थानमा सीमित भयो।

0: यो जिन्दगीले पनि केही लखर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा

0: को रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो त्यही गएर सूर्जन लोकाईलाई भेट।
2: अनि फोन नम्बर नै दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो
0: ल टिपिराग। फोन नम्बर 9820293948 9820293948।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भएर?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
0: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: me a extreme energy drink.
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584072 र 98448161175। सिख सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
2: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नु, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
2: हो र, के खास छ त इलाइट सीएमा?
1: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
2: ओहो, अनि लोकेसन?
1: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
2: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: सो
2: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत में प्रत्येक शनिवार स्वास्थ्य शिविर संचालन होने जानकारी गराउँदछौं। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: रेडियो भेरी एफएम।
9: Come on now, come and shake that thing, girl. Yeah.

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्ताल भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।

0: नेपालपेकी बारमै आबद हुई क्लर्क आज आफ्नो बैंक वित्तीय संस्था चाह वालेट में सम्पर्क करी मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपालपे क्यूआर में सहजिल से भुक्तानी पाए नेपालपे क्यूआर नेपाल के अपने क्यूआर
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं समूहमा 24 मात्र सहभागी गरिनेछ सम्पर्क मानिकेज ऊर्जा सुर्खेत सम्पर्क व्यक्ति रुद्र घरती मोबाइल नम्बर 98025-24-279

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।

0: 6.9 AI-powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: के तपाईँ SEE पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन HA, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी DRT, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट CA CA फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट CA?
3: एक्सपिरियन्स CA फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट CA, तपाईँको सफलताको सही सुरुवात।
5: सूचना:
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाणपत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
8: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
9: हामी कहाँ,
2: सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
8: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98580-40-719।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सुनौ ल अब सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लाग्यो भने आफ्नो मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसार

0: का खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्र नगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
3: सूचना।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत। भर्ना खुल्यो।
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98585-59960 र 97678-84566।
5: अब सुन्नुहोस् श्री स्टिभ्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: सबैको मन सुने
8: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-402।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Extreme energy drink.
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरी के हो कसो
4: नटिपिराख। फोन नम्बर 9820293948, 9820293948।
5: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई बित्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
4: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
0: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी एफएम

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: SE सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
5: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
4: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
5: हो र, के खास छ त इलाइट सिएमा?
4: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
5: ओहो, अनि लोकेसन?
4: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
5: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।

0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 11 बजे को भेरी हाइलाइट्स पाठक शब्द काल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा बड्डीचोर खम्बागाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, 4 वर्षमा भौतिक प्रगति जम्मा 40% मात्रै। दैलेख जिल्लाका 7 स्थानीय तह पूर्ण खोप सुनिश्चित, पालिका घोषित र आईपीएलमा आज पंजाब र लखनऊ भिड्दै पंजाब जित्नुपर्ने दबावमा। सुर्खेतको पश्चिम बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर ब्युरिनी खम्बागाडे सड़क निर्माण नहुँदा नागरिकले शास्ति खेप्नु परेको गुनासो गरिरहेका छन्। करिब 4 वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका 3 पालिकाका 75,000 भन्दा बढ़ी नागरिकलाई शास्तिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। सड़क निर्माणको जिम्मा लिएको अनक जयदेवी जेबी निर्माण सेवाले 4 वर्ष लाग्दा समेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता रहेको छ। निर्माण कम्पनीले आर्थिक वर्ष 78-79 2 वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौताका साथ 13 किलोमिटर सड़क कालोपत्रे गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक श्रीबहादुर शाहीले बताउनु भएको छ। भ्याटसहित 42 करोड़ लागत रहेको सड़कमा अहिलेसम्म भौतिक प्रगति 40% र वित्तीय प्रगति 32.2% मात्रै भएको छ। निर्देशक शाहीले तोकिएको समयमा निर्माण हुन नसक्दा 3 पालिकाका नागरिकले निर्देशनालयमै धाएर गुनासो पोख्दै आएको बताउनु भएको छ। निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगर्दा एकपटक म्याद थपिएको तर थपेको म्यादभित्र पनि काम नसकेपछि अहिले सबै सरकारवालालाई अलपत्र सड़कमा स्थलगत अवलोकन गराई काम गर्न दबाव दिएको शाहीले बताउनु भएको छ। आगामी 83-84 को चैत मसान्तसम्म काम सक्ने गरी म्याद थप्ने तयारी भएको भन्दै उहाँले यो समयभित्र काम नभए कार्यवाही प्रक्रिया अघि बढ़ाउने बताउनु भएको छ। यता निर्माण कम्पनी अनक जयदेवी जेबी निर्माण सेवाका आधिकारिक प्रतिनिधि शंकर राउतले शुरूमा रोक कटान, भोकाधिकार र विद्युत लाइन व्यवस्थापन लगायतका जटिलताले काम रोकिए पनि अब सहजता भइसकेकाले काम नरोकिने बताउनु भएको छ। दैलेख जिल्लाका 7 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित, पालिका घोषणा गरिएको छ। जिल्लाका 11 स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका, नौमूले गाउँपालिका, दुल्लु नगरपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुनास गाउँपालिकालाई पूर्ण सुनिश्चित पालिका घोषणा गरिएको हो। खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै सूचक पूरा भएपछि जिल्लाका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरुप्रसाद रेग्मीले बताउनु भएको छ। उहाँले नियमित खोप कार्यक्रम मार्फत बालबालिकाको उमेर अनुसार खोप लगाउनु पर्ने, सबैले खोप पाएपछि मात्र यस्तो घोषणा गर्ने मापदण्ड रहेको बताउनु भएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। खेल बेलुका 7:45 शुरू हुनेछ। पंजाबलाई प्ले अफको सम्भावना कायम राख्न खेल जित्नै पर्ने बाध्यता छ भने प्ले अफ फोर्डबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाका लागि खेल्दैछ। पंजाब 13 खेलमा 13 अंक सहित 5 स्थानमा रहेको छ भने लखनऊ 8 अंक सहित पुछारमा रहेको छ। प्ले अफ पुग्ने 3 टोलीको टुङ्गो लागिसकेको छ भने 1 टोलीका लागि पंजाब, राजस्थान र कोलकाताको सम्भावना कायम रहेको छ। यसैबीच सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरु आरसीबीलाई गए राति 55 रनले हराएको छ। 55 रनले हराए पनि बेंगलुरु शीर्ष स्थानमा कायम छ भने हैदराबाद जीतका बावजूद पनि नेट रन रेटमा पछि परेपछि तेस्रो स्थानमै रहेको छ। अब क्वालिफायरमा बेंगलुरु र गुजरात टाइटन्स भिड्ने छन् भने हैदराबादले प्ले अफमा 4 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्वालिफायर खेल्ने टोलीमध्ये विजेता टोली सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हस्तलीलाई बिहान 11 बजेको फेरि हाइलाइट सक्यो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484942, 98584932।

0: भयो धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भएर?
0: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
0: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
0: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
3: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566। डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू

हजुर नमस्कार अनि हृदय देख्ने तपाईलाई हार्दिक स्वागत छ अभिवादन छ कार्यक्रम लतपाई गाउनुस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईकै नजिकको साथी महेन्द्र चन्दको तर्फबाट कार्यक्रम तपाई गाउनुस् आउने गर्छ हरेक शनिबार यस्तै समयदेखि करिब करिब 12 बजेको हाराहारी समय हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.2 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्रो लगायतका माध्यमबाट हामी तपाईँको छेउमा आइपुग्छौं एक्सट्रीम इनर्जी ड्रिंक्सद्वारा प्रायोजित कार्यक्रम लतपाई गाउनुसको बसाईमा हामी तपाईसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको माध्यमबाट भलाकुसारी गर्छौं कुराकानी गर्छौं अनि कुराकानीकै बीचमा तपाईलाई गीत गाउनको लागि अनुरोध गर्छौं र त्यो समयमा तपाईले गीत गुनगुनाउनुहुन्छ गीत गुनगुनाइसकेपछि हामी तपाईँका लागि भनेर गीत राख्छौं र त्यो गीतमा तपाईँले आफ्ना आफन्तजनहरूलाई सम्झना व्यक्त गर्नुहुन्छ क्रमलाई हामी निरन्तरता दिनका निम्ति फेरि तपाईँको छेउमा उपस्थित भयौं तपाईँतिर के कस्तो छ हालखबर समग्र रूपमा राम्रो छ होला भन्ने आशा विश्वास हाम्रो हो गर्मी निकै बढ़ेको छ असाध्यै गर्मी छ र यो गर्मीको मौसममा विद्युतको पनि त्यति राम्रो आपूर्ति छैन अहिलेको समयमा वीरेन्द्रनगरको कुरा गर्दाखेरि समस्या सिर्जना भएको छ र निकै गर्मी हामी बेहोर्दैछौ तपाईँतिर कस्तो छ त्यो तपाईँ आएपछि थाहा हुनेछ 83-5-22-43 लाइनबाट पुरुष साथी 83-5-23-43 लाइनबाट महिला साथी हामीसम्म आउन सक्नुहुन्छ हामी तपाईँलाई पर्खिँदैछौ एउटा मिठो गीत राखेर हामी तपाईँलाई स्वागत गर्छौं त्यसपछि तपाईँलाई हामी स्वागत गर्नेछौं

0: रुने भन्दा रमाउने धेरै छन् यत्तिकैमा मरे भने म निकै मिठो गीत अलिकति वेदना पनि भरिएको गीत तपाईँको माझमा हामीले राख्यौं पुरूषोत्तम नेउपानी र बीमा कुमारी दुराले गाउनु भएको निकै मिठो गीत तपाईँको माझमा राख्दै गर्दा तपाईँलाई स्वागत गर्दै गर्दा अब टेलिफोनमा आउनुहुने साथीहरूलाई स्वागत गर्ने बेला भएको छ। कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है आजको पहिलो साथी। हेलो
1: हेलो नासी, नमस्कार दादा, गुड मर्निङ है।
0: नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोल देख्नुहुन्छ?
1: म चाहिँ जाजरकोटबाट संगीता बस्नेत है।
0: संगीता बस्ने जाजरकोट कुन ठाउँबाट संगीता जी?
1: जाजरकोट भेरी नगरपालिका 10 बाट है।
0: भेरी नगरपालिका, अनि के सुनाउनुहोस् त, त्यताको खबर सुनाउनुहोस्। जाजरकोटतिर कस्तो छ, मौसम कस्तो छ?
1: यता त घाम लाग्न लागेको भइसक्यो, सायद 11 दिन भइसक्यो, एकदम टाँटो घाम लागिरहेको छ। हिजो बेलुका थोरै पानी पर्ने सम्भावना बढी थियो र पानी थोरै थोरै छम्कियो अनि पानी परेछ नि, गर्मी धेरै छ है।
0: गर्मी बढेको छ,
1: पर्दा मकैहरू अब रोपेर भ्याइयो भनौँ, अब थोरै थोरै अलिअलि अब कोदोहरू भयो है, तिलहरू भयो, गतहरू छर्न बाँकी नै छ, पानी परेको छैन, खडेली नै छ। एकदम दिनमा त घाम लागेर पोल्छ तर रातिमा पनि अंशो गरेर खतरा हुन्छ।
0: निकै गर्मी छ होइन, वीरेन्द्रनगरतिर पनि निकै गर्मी छ। यतातिर निकै गर्मी छ, जाजरकोटमै त्यति धेरै गर्मी छ भनेपछि होइन, यतातिर झन् धेरै नै गर्मी छ। यसमा झन् विद्युतको आपूर्ति अलि कमजोर छ होइन। अनि अरू के गर्नुहुन्छ संगीताजी?
1: हजुर,
0: अरू के गर्नुहोस् तपाईँ चाहिँ?
1: अरू त के पनि छैन दाइ है, अहिले चाहिँ कार्यक्रम आउँछ भनेर साथीले जानकारी गर्नुभएको थियो हाम्रो धनु आरसी दाइले सुर्गेटको, अनि दाइ नम्बर दिँदा भनेर यसो प्याक पनि थियो, एकछिन फोन गर्छु त फोनमा नम्बरमा भनेर नम्बर मागिरहेको थियो, अनि त्यही भएर यसो फोन लगाएँ, फोन पनि लाग्यो है।
0: निकै खुसी लाग्यो सङ्गीताजी, हामीलाई पनि सम्झिनु भयो, हामीसम्म आइदिनु भयो, त्यहाँको परिवेश सन्दर्भका कुराहरू, खेतीपातीका लगायतका सन्दर्भ राखिदिनु भयो, तपाईँलाई धेरै धन्यवाद छ। अब तपाईँको आवाजमा एउटा गीत सुन्छौ है हामी।
1: एउटा गीत गाउँछु नि है त।
0: हजुर।

chính này bao na rây na thơ cơ mây mà dù ni vai mà mây

0: तपाईँलाई धेरै धेरै धन्यवाद छ संगीताजी, निकै मिठो आवाजमा निकै मिठो गीत गाएर सुनाउनु भयो। यो मिठो गीतको लागि, सहभागिताको लागि तपाईँलाई धेरै धन्यवाद दिन्छौ। एकछिनपछि हामी गीत राख्ने तयारीमा छौ। कसलाई सम्झिनुहुन्छ?
1: सर्वप्रथम त मिठो भइसक्यो कार्यक्रम चलाउनुहुन्छ हजुर दादाको लागि धेरै मिठो सम्झना भन्न चाहन्छु। अनि हजुर चाहिँ पराविधिमा बसेर सायत्री सपोर्ट गर्नुहुने उहाँलाई पनि धेरै मिठो सम्झना भन्न चाहन्छु। अनि रेडियो भेरी सम्पूर्ण परिवारलाई धेरै मिठो सम्झना भन्न चाहन्छु। अनि स्विटिङमा हुनुहुने हाम्रो धनु आर्टिदै हुनुहुन्छ उहाँलाई पनि धेरै मिठो सम्झना दादा भन्न चाहन्छु, जहाँ जस्तो अवस्थामा भए तापनि अस्तव्यस्त हुनुहुन्छ। अनि त्यसै गरी हाम्रो हुनुहुन्छ गीता भण्डारी हुनुहुन्छ ब्रातालतिर, अनि उहाँ साथीलाई मदन भण्डारी हुनुहुन्छ ब्रातालतिरै, उहाँहरूलाई धेरै मिठो सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो साथी हुनुहुन्छ रोल्पाको साथी तिर्सना विश्वकर्मा शान्ति बिसी हुनुहुन्छ, मोहन महराज छेत्री हुनुहुन्छ रोल्पैतिर, अनि त्यसै गरी पासवर्डतिर हुनुहुन्छ वाचमुखिया वफल ढुङ्गातिर हुनुहुन्छ धनु गजमेर छोटी शेर्पा निम मगरदाई हुनुहुन्छ, त्यसै गरी हाम्रो साथी सुजाता राई इलामतिर हुनुहुन्छ, दिपा बस्नेत दोलाखातिर हुनुहुन्छ, के अरे अनु लङ्गेली मगर पनि दोलाखाइतिर हुनुहुन्छ, अनि उहाँहरूलाई पनि धेरै मिठो सम्झना साथी भन्न चाहन्छु। भावना पोखरेल दिदी पनि हुनुहुन्छ उहाँ पनि, अनि उहाँलाई पनि धेरै मिठो सम्झना दिदी भन्न चाहन्छु। डम्मर छेत्री दाई हुनुहुन्छ कैलाली धेरै, अफिरम मगर हुनुहुन्छ कैलाली धेरै, अनि बर्दियातिर हुनुहुन्छ मानबहादुर चौधरी दाई, उहाँलाई पनि धेरै मिठो सम्झना दादा भन्न चाहन्छु। सुशीला खर्ची दिदी हुनुहुन्छ उहाँ पनि, उहाँलाई पनि धेरै मिस गरेको छु भन्न चाहन्छु। अनि त्यसै गरी भक्त मगर हुनुहुन्छ हाम्रो दैविक क्षेत्र, उहाँलाई पनि धेरै मिठो सम्झना भन्न चाहन्छु। अनि त्यसै गरी हाम्रो सुर्खेतिरै, अनि उहाँलाई पनि गङ्गा दिदीलाई, अनि सिवान सिवानी लगायत बाबु मासँग हुनुहुने शर्मिला खड्गा, धनसरा खड्गा, अर्जुन खड्गा लगायत मेरो घरमा हुनुहुने मम्मी बुवा दाई भाइ, इन्डियातिर हुनुहुने भेना, मेरो दाईहरू विदेशमा हुनुहुने दाईहरू सम्पूर्णलाई धेरै मिठो सम्झना। पूर्वको साथी, पश्चिमको साथी, धेरै साथीलाई हेर्छु अनलाइन, अनि रेडियो सम्पूर्ण सुन्नुहुने सम्पूर्ण साथीलाई धेरै मिठो सम्झना भन्दै छुट्टिन्छु दादा। नमस्ते बाबा,
0: हुन्छ फेरि आउनुहोला, छुट्टिन्छौ, नमस्कार।

0: हजुर, तिमलाई पाउन रहेनछ कर्ममा, चुनीभरि मर्मै मर्ममा, उराट लाग्छ मेला पर्ममा। निकै मिठो गीत तपाईँको माझमा राख्यौं हामीले, सिद्धार्थ अधिकारी र साथीहरूको स्वरमा सजिएको मिठो गीत तपाईँको माझमा राख्दै गर्दा कोही साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु। हेलो, हजुर हजुर, कहाँबाट को बोल्नुभयो? नमस्कार, यहाँलाई स्वागत छ। टेकेन्द्र बोल्नुभयो? के छ टेकेन्द्रजी, तपाईँ खबर सुनाउनुहोस् त भेरीगंगातिरको। सबै त्यस्तै हो होइन, यता जस्तो छ त्यता त्यस्तै छ, गर्मी छ भेरीगंगातिर पनि निकै होइन। अनि मकै सकै रोप्ने काम भइसक्यो, के छ टेकेन्द्रजी? पानी छैन अहिले, पानीले अप्ठ्यारो पारिरहेछ होइन, पानी परेको भए कि शीतल पनि हुन्थ्यो कि भन्ने आशा विश्वास पनि हो, तर पानी पर्न अझै सकेको छैन, गर्मीले सताउँदैछ, खेतीपाती गर्न निकै अप्ठ्यारो पनि पर्न थालिसकेको छ होइन। हामीलाई सम्झिनुहुन्छ, निकै खुसी लाग्छ टेकेन्द्रजी आज फेरि सम्झिनु भयो, खुसी व्यक्त गर्छौं र तपाईँको आवाजमा गीत सुन्छौ है त। हजुर,
1: ए नयो माया दुई बिन्दु।

0: हजुर बाँचुञ्जेललाई राम राम छ भनिदिनु। ए हजुर मरी खरानी, निकै मिठो गीत विमलराज छेत्रीको स्वरमा सजिएको मिठो गीत गाएर सुनाउनु भयो तपाईँलाई धेरै धन्यवाद छ। टेकेन्द्रजी एकछिनपछि हामी गीत राख्दैछौ, कसलाई सम्झिनुहुन्छ?
1: पहिलो हाम्रो चाहिँ भेरी एफएम परिवार परिवारलाई मिठोमा मिठो सम्झना, र त्यसपछि भन्दा चाहिँ रटारदेखि गएर ट्रेकिङ रोड भने तिमी नतिने साथी सम्पूर्ण ट्रेकिङ रोडलाई माया गर्ने भन्दा पनि घृणा गर्नेलाई पनि विशेष सम्झना छ भन्दै कि तपाईँ नमस्ते सबै
0: हुन्छ, फेरि आउनुहोला, आजलाई छुट्टिन्छौ, नमस्कार।

0: हजुर बाँचुन जेल राम राम छ भन्नेहरु ए हजुर मरे खरानी निकै यथार्थ भावलाई मनोभावलाई अभिव्यक्त गरिएको यो निकै मिठो गीत थियो विमल राज छेत्रीको आवाजमा सजिएको बाँचुन जेललाई नै हो राम राम बाँचुन जेललाई नै हो खुशी या दुःख पनि बाँचुन जेललाई मात्रै हो मरिसकेपछि खरानी नै हुने हो माटो नै हुने हो गलेरै जाने हो यो संसारमा यो यथार्थ परक गीत थियो तपाईँको माझमा राख्यौं हामीले कोही साथी लाइनमा आउनु छ कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु है हेलो
1: हेलो दाई नमस्ते नमस्कार है
0: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म कालीगंजदेखि बिन्दु सलाई भन्नुहुन्छ नि
0: बिनिसा भन्नुभयो
1: बिन्दु चौलागाई भने पनि
0: बिन्दु भन्नुभयो
1: हजुर एकदमै
0: बिन्दु चौलागाई कालीकोट कुन ठाउँबाट बिन्दुजी शुभकालिकाको खबर सुनाउनुहोस् कस्तो छ
1: हाम्रो एकदम ठिक छ
0: हामी पनि सब ठिकठाक छौ राम्रो छ ठिकै चल्दैछ बिन्दुजी निकै गर्मी छ शुभकालिकातिर चाहिँ त्यति गर्मी छैन होला गर्मी चाहिँ छ अब त्यो गर्मीलाई कसरी हुन्छ पार लाउने उपायहरू अवलम्बन गर्नुपर्ने छ होइन त अनि अरू के गर्नुहुन्छ बिन्दुजी
1: तपाईँ
0: बसिबस्दा आउँछ आफ्नो दैनिक कर्म जारी राख्दै अगाडि बढ्ने हो जीवनलाई सहज सजिलो र रसिलो बनाउने कोसिस गर्ने हो होइन हामीलाई सम्झिनुभयो निकै खुसी लागेको छ बिन्दुजी हामी अब तपाईँको आवाजमा एउटा गीत सुन्छौ
1: हजुर

0: Bin Sie? Hallo?
1: बिन्दु चौला गाई हुनुहुन्थ्यो, शुभकालिका कालीकोटबाट हामीलाई सम्झिँदै हुनुहुन्थ्यो। उहाँले निकै मिठो तरिकाले गीत प्रस्तुत पनि गर्दै हुनुहुन्थ्यो, तर टेलिफोनले हामीलाई धोका दियो है। टेलिफोन कट नपुगेको छ या उहाँको आवाज हामीले सुन्न सकेनौ। निकै मिठो गीत प्रस्तुत गर्नुभयो, हामीसम्म आउनुभयो बिन्दु चौला गाई, तपाईँप्रति हामी आभारी छौं है। तपाईँले कोसिस गर्दै हुनुहुन्थ्यो तर टेलिफोनबाट छुट्न पुग्यौं हामी, हामीसम्म आइदिनु भयो, तपाईँलाई धेरै धन्यवाद दिन्छौं। तपाईँले गुनगुनाउनु भएको गीत, तपाईँले सम्झिन चाहनुभएका व्यक्तिहरू, तपाईँका सम्पूर्ण आफन्तजन र यति बेला कार्यक्रमलाई तपाईँ गाउनुहोस्। एक्सट्रीम इनर्जी ड्रिंक्सद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनु सुनिबस्नु भएको तपाईँको लागि भनेर राख्छौ यो मिठो गीत।

0: हजुर, मभिनाको गाउँमा निकै मिठो गीत तपाईँको बाँसमा हामीले प्रस्तुत गर्यौं। तिलक ओली र पूर्णकला विशीको स्वरमा सजिएको यो निकै मिठो गीत तपाईँको बाँसमा राख्दै थियौं। कोही साथी लाइनमा आइसक्नु भएको छ, उहाँलाई धेरै नकुराउ भनेर हामीले यो गीतलाई पनि छुट्याउन पुगेका छौं। कोही साथी लाइनमा हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, म उहाँलाई स्वागत गर्दैछु। हेलो
1: हजुर, नमस्ते सर।
0: नमस्कार हजुर, नमस्कार। सीतारामजी बोल्नु भयो?
1: हजुर।
0: के छ तपाईँ खबर सुनाउनुहोस् त सीतारामजी।
1: बस सीतारामको हाल खबर एकदम ठिक ठाक छ सर।
0: एकदम ठिक ठाक छ। टिकापुरतिर निकै गर्मी छ भन्नु पर्यो होइन?
1: गर्मी त अब यहाँ गर्मी त हामीले त खाइ खाइ गर्मी बानी परेछ,
0: बानी परिसक्यो,
1: बहुत गरम छ,
0: साह्रै गर्मी छ, त्यो गर्मी पचाउने बानी भइसक्यो होइन?
1: हजुर, अब यो गर्मी जाडो खाइ खाइ हाम्रो भनौँ अब सब ठिक भइसकेको छ,
0: सब ठिक ठाक छ। मान्छेले जस्तो सुकै कुरा पनि सहन सक्छ नि त होइन? त्यो सहन कोसिस गर्छ, सहन सक्छ, र त्यो गर्मी, त्यो चिसो, त्यो दुःख, त्यो सुख सबैलाई हामी सहन गर्न सक्छौ होइन? हामीलाई सम्झिनुहुन्छ, निकै खुसी लाग्छ आज पनि सम्झिनु भयो सीतारामजी, तपाईँलाई धेरै धन्यवाद छ। अब तपाईँको आवाजमा गीत सुन्छौ हामी।
1: हाम्रो प्रमोद खरस कलाकार गाउनु भएको छ एउटा सुपर स्टार गाना, दुई चार वर्ष अगाडि निस्केको, त्यही गाना सुनाइदिन्छु।
0: हजुर
1: हजुर। चल बात चल चल अझै बेग्लै चल, चल बात चल चल अझै बेग्लै चल, उराई दे मखमली पछ्यौरी, चल बात चल चल अझै बेग्लै चल, आंधी हुरी तूफान बनी देऊ, आंधी हुरी तूफान बनी देऊ, छोरी देऊ बचपाना, बलवान बलवान बनी देऊ, चल बता चल चल अझै बेग्लै चल। हजुर, यही गाना सर।
0: चल बता चल अझै बेग्ली चल है।
1: हजुर,
0: यो मिठो गीत प्रमोद खरेलको स्वरमा सजिएको मिठो गीतलाई गुनगुनाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ सीतारामजी। एकछिनपछि हामी गीत राखौंला। कसलाई सम्झिनुहुन्छ?
1: सम्झना त अब सबै साथी सुर्खेत हुनुहुन्छ, अब सबैलाई सम्झिन्छु। रेडियो त पक्कै सुन्न लाग्नु भएको छ। एउटा हाम्रो कलेश राम साथी हुनुहुन्छ, भन्नुहुन्छ सीताराम सर तपाईँ त नेपाली पनि गाइहाल्नुहुन्छ, चौधरी पनि गाउनुहुन्छ भन्नुहुन्छ, मलाई सबै आउँछ भने। अनि सुशीला लालसरी हिरा सीता सलामी हुनुहुन्छ, ठग धनु सर, अनि प्रेम सर हुनुहुन्छ, इन्द्रबुढा छेत्री, रामबहादुर खड्का सर देवघाट चितवनबाट भन्नुहुन्छ सीताराम सर गीत सुनाउनुहोस्, अनि हर्का भाइ पोखरा हुनुहुन्छ, अनि अमृता भावना, सबै साथीले सम्झिँदै चल बता चल चल अझै बेग्लै चल भन्दै बिदा हुन्छ।
0: हुन्छ, फेरि आउनुहोला, छुट्टिन्छौ। नमस्कार।

0: हजुर चल बतास चल अझै बेगले चल निकै मिठो गीत तपाईँको बाँसमा हामी राख्यौं प्रमोद खरेलको स्वरमा सजिएको मिठो गीत यो मिठो गीत तपाईँको बाँसमा राख्दै गर्दा एक्सट्रिम इनर्जी ड्रिंक्सद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउनुहोस् को बसाइमा अर्को साथी लाइनमा कहाँबाट को हुनुहुन्छ हेलो
1: हजुर
0: नमस्कार गुड मर्निङ कहाँबाट को बोल्दै हुनुहुन्छ सीता भण्डारी बराताल एक बाट भन्नुभयो के छ त्यताको खबर सुनाउनुहोस् त सीताजी
1: मैले
0: त्यही भएर झुक्किएर तपाईँ बरातालबाट भन्दै थिएँ गीताजी हुनुपर्ने सीता सुन्दैछु मैले भनेर
1: अनि
0: के छ त गीताजीहरू सुनाउनुहोस् त बरातालतिरको
1: बरातालतिर एकदम ठिक छ दाइ हजुरलाई
0: हामी पनि सब ठिकठाक छौ राम्रो छ चल्दैछ गर्मीको कुरा नगरौं होइन त त्यता पनि गर्मी छ साह्रो कि अलिक कम छ बिरेन्द्रनगर भन्दा
1: ओके बिरेन्द्रनगर भन्दा त यता त धेरै कम हुन्छ भन्नुपर्छ
0: धेरै शीतल हुन्छ हावा पनि चल्छ होइन अनि पानी पनि चिसै पिउन पाइन्छ अरू सब राम्रो छ त्यसो भए त हामीलाई सम्झिनुहुन्छ निकै खुसी लाग्छ गीताजी अब तपाईँको आवाजमा गीत सुन्छौ हामी
1: ओके हुन्छ म सानो
0: हजुर
1: मना

सन को गाउने को हुँदैन भएको छ यो माना भएको छ यो माना कतिलाई छोडेर चाहिँ बसन रुन्छ नि मन किनार दैन ए रुखो बोली न बोला।

0: रुख बोली नबोल निर्माया बच्चनको घाउ निको हुँदैन रुन्छ नि मन किन रुँदैन होइन निकै मिठो गीत गाएर सुनाउनु भयो तपाईँलाई धेरै धन्यवाद छ गीताजी पुरुषोत्तम नेउपाने लक्ष्मी नेउपानेले गाउनु भएको मिठो गीत एकछिनपछि हामी राख्दैछौँ कसलाई सम्झिनुहुन्छ
1: ओके दाई फर्स्ट काउन्ट हजुरको लागि र पराबीमा बसेर साथ सपोर्ट दिनुभएको तेरो दाईको लागि पनि धेरै मेरो निकै सम्झना छ भन्न चाहन्छु र रेडियो भिडियो होलिजलाई पनि धेरै निकै सम्झना छ भन्न चाहन्छु मेरो घर परिवार फ्यामिलीलाई पनि धेरै राख्नुहोस् निकै सम्झना छ भन्न चाहन्छु दिदी अस्वस्थ हुनुहुन्छ या त भन्दाखेरि दिदीलाई सिक्दा स्वस्थ भएको कामना छ दिदी भन्न चाहन्छु र साथी अगाडि आउनु भएको साथी बिन्दु तपाईँलाई पनि धेरै मेरो निकै सम्झना छ भन्न चाहन्छु र यसै गरी सङ्गीता बस्नुलाई पनि धेरै मेरो निकै सम्झना छ भन्ने खुसी छ है.
0: हुन्छ फेरि आउनुहोला छुट्टिन्छौँ नमस्कार.

0: हजुर, हुन्छ नि मन किन हुँदैन, यो निकै मिठो गीत थियो, निकै मिठो गीत तपाईँको माझमा हामी राख्दै थियौं। सम्भवतः आजको अन्तिम साथी लाइनमा आइसक्नु भएको रहेछ, उहाँलाई धेरै नकुराउँ भनेर गीत छुट्याउन पुग्यौं हामीले, र यो मिठो गीत सँगसँगै आउनु भएको साथीलाई म स्वागत गर्छु कहाँबाट। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? खबर सुनाउनुहोस् त
1: सर, कस्तो गर्मी छ हेर्नु, तै पनि आज शनिबार लुगा धुम अथवा पानी नभएर तल कोरोनातिर दिदीको कुवारी छ आइज भन्नुभएको छ, त्यसलाई सतिदै थिएँ, भिडियो खोलिदिएको त तपाईँको कार्यक्रम आएर फोन हान्छु, अरू साथीहरू हान्दै हुन्छ, अरूले साथी हान्छ, साथीले हान्दै हुनुहुन्छ, त्यसलाई भर्खर लाग्यो, अन्त्यमा लाग्यो,
0: अलि व्यस्तता व्यस्त लाइन भयो, साथीहरू सबैले प्रयास गर्दै हुनुहुन्छ होइन, पानीको अभाव छ, बत्ती पनि कमजोर छ, गर्मी निकै छ, गाह्रो छ है विरेन्द्रनगरमा,
1: राति पनि बत्ती गुगुगै गर्छ, बाहिर आउँदै जाँदै पङ्खा पनि के अरे यो लोड नहुँदै यस्तो
0: घुम्दै घुम्दैन होइन, पङ्खाहरू पनि
1: सुते बहिनी गर्मी भएर
0: एकदम धेरै गर्मी बढेको छ, अलिकति आफ्नो ख्याल गर्नुपर्छ यतिखेर होइन विशालजी, हामीलाई सम्झिनुहुन्छ, निकै कोसिस गरेर आज पनि हामीसम्म आउनु भएको छ, तपाईँलाई धेरै धन्यवाद भनौँ र अन्तिममा छौँ, तपाईँको गीत सुनिहालौँ है त।
1: बिर्स्युले नभने मायाले सम्झना छ टाढा भए नि सर, यति नै हतारसम्म
0: ठिक छ ठिक छ, फुल राम्रो गुलाबको काँडा भए नि, यो निकै मिठो गीत गाएर सुनाउनु भयो, तपाईँलाई धेरै धन्यवाद छ, एम छेत्री र विष्णु माझीले गाउनु भएको मिठो गीत हामी एकछिनमा राखौंला विशालजी, कसलाई सम्झिरहनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई र प्रथम भाइलाई धेरै धेरै धन्यवाद, अनि र मलाई विशाल नेपाली भन्ने चिनिने सम्पूर्णलाई भन्दै सुन्नुहोस् नमस्कार,
0: हुन्छ फेरि आउनुहोला, आजलाई छुट्टी, नमस्कार।

हजुर, फूल राम्रो गुलाबको काँडा भैरी निकै मिठो कि तपाईँको मासमा राख्दै गर्दा अब भने हामी कार्यक्रमको अन्ततिर आइपुगिसकेका छौं। विदा लिएर जानुपर्ने बेला भइसक्यो। र यो मिठो गीत एम छेत्री र विष्णु माझीको यो मिठो गीत तपाईँको माझमा राख्दै राख्दै आजको श्रृंखलाबाट हामी विदा हुनेछौ। आजको श्रृंखलामा हामीलाई सम्झिनुहुने साथीहरूलाई एकपटक सम्झना व्यक्त गरौं है। आजको श्रृंखलाको पहिलो साथी हुनुहुन्थ्यो संगीता बस्नेत, भेरी नगरपालिका जाजरकोटबाट हामीलाई सम्झिँदै हुनुहुन्थ्यो। त्यसपछि टेकेन्द्र ओर भेरी गंगा सुर्खेतबाट, त्यसपछि आउनुभएको थियो बिन्दु चौला गाई शुभकालिका कालीकोटबाट, अनि सीताराम चौधरी टीकापुर कैलालीबाट, त्यसपछि गीता भण्डारी हुनुहुन्थ्यो बराताल सुर्खेतबाट, र अन्तिममा विशाल नेपाली हुनुहुन्थ्यो वीरनगर एक सुर्खेतबाट। सबै सबै साथीहरूलाई धेरै धन्यवाद छ। आजको श्रृंखलामा तपाईँहरू आइदिनु भयो, कार्यक्रमलाई सुसफल सम्पन्न पारिदिनु भएको छ, धेरै धन्यवाद छ। केही साथीहरूले प्रयास गर्नुभयो तपाईँहरूको आवाज हामीले सुन्न सकेनौं, या तपाईँको आवाजलाई हामीसम्म पुर्याउन या सबैसम्म बाँड्न सकेनौं, तपाईँसँग आगामी श्रृंखलामा अवश्य पनि कुराकानी हुनेछ भन्ने आशा विश्वास मनमा छ। यति बेलासम्म देश र विदेशमा रहेर हामीलाई सुनेर साथ दिनुभयो, हाम्रो लागि समय छुट्याइदिनुभयो, तपाईँप्रति म आभार व्यक्त गर्छु। अनि निकै माया र मेहनतका साथ सघाउनुहुने प्रविधिका वीरेन्द्रनगरका पूर्ण बहादुर खड्का, हर स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् यो सदिच्छ व्यक्त गर्छु। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस् है, मौसम अनुसार चल्नुहोस् भन्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द जोशी दुई हात र भन्छु नमस्ते, फेरि भेटौंला, शुभ साता।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: extreme energy drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्या रु र कसो रु भएको छ मेरा दिन यसै बाइजना भयो
2: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या रु त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
8: तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर पाँच थरको याङबरकमा गैरातीको बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध सड़क पुल घरमा ठूलो क्षति पूर्ण विवरण आउनु बाँकी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने दिउँसोको समयमा हुने अत्यधिक गर्मीबाट बस्न महाशाखाको सुझाव सिद्धबाबा सुरूङ मार्गको 68% भौतिक प्रगति पूरा आउँदो असोजदेखि गाड़ी सञ्चालन गर्ने लक्ष्य भारतमा फेरि पेट्रोल र डिजलको मूल्य वृद्धि 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़्यो र आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै नेपाल खबरमा अब पूरा खबर पाँच थरको याङबरङ गाउँपालिकामा गैराती परेको वर्षापछि आएको बाढ़ी तथा पहिरोले ठूलो क्षति पुर्याएको छ गाउँपालिका वडा नम्बर 1, 2 र 3 घर गोठ सड़क झोलुङ्गे पुल कृषि क्षेत्र तथा जलविद्युत आयोजनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिनुभयो यसैबीच गाउँपालिकाका उपाध्यक्ष बाबा पेनवाङ्गोका अनुसार अहिलेसम्म वडा नम्बर 1 2 घर बगाएको छ भने 1, 2 रहेका 3 पुल बाढ़ीले बगाएको छ मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ याङबरक 1 च्याङथापु बजार आसपास क्षेत्रमा बाढ़ीले व्यापक क्षति पुर्याएको भनिएको छ स्थानीयका अनुसार च्याङथापुदेखि थर्पूसम्मको सड़क खण्ड झण्डै 150 मिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ थर्पू जोड्ने सड़क हिजो रातीदेखि नै अवरूद्ध बनेको छ स्थानीय मोहनलाल खरासको दुईतले घर बाढ़ीले बगाएको छ बाढ़ी पहिरोका कारण पुष्पलाल मध्ये पाठी लोकमार्ग अन्तर्गत यो माङ चिवा भन्ज्याङ खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ याङबरक 3 रिजाल भीर क्षेत्रमा ठूलो पहिरो झरेपछि गाड़ी बन्द भएको हो वडा नम्बर 2 दोभाने डाइभर्सन बाढ़ीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय पाँच थरका प्रमुख अनिश कुमार कर्णले सड़क खुलाउने प्रयास भइरहेको बताउनुभयो यस्तै तमोर करिडोर अन्तर्गत पाँच थरको हिलिहाङ सड़क पुलको ट्रस बाढ़ीले बगाएको छ बेली ब्रिज तथा निर्माण सामग्रीमा मात्रै झण्डै 9 करोड़ रूपियाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ याङबरक 3 ओया बजार आसपासका खेतीयोग्य जमीनमा समेत बाढ़ीले क्षति पुर्याएको छ आज भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी र तराई भूभागका केही ठाउँहरूमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेर अत्यधिक गर्मी बढ़ेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको छ सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा धेरै गर्मी भएको छ भने लुम्बिनी प्रदेशका बाँके बर्दिया दाङ कपिलवस्तु पश्चिम नवलपरासी रूपन्देही लगायत जिल्लामा गएको बुधबारदेखि नै अधिकतम तापक्रम 40 डिग्री आसपास वा त्योभन्दा बढ़ी पनि मापन भएको छ तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने कमजोरी हुने तिर्खा लाग्ने टाउको दुख्ने खुट्टा बाउडिने चक्कर आउने बेहोश हुने मांसपेशीहरू दुख्ने बान्ता हुने जस्ता समस्या देखिन सक्छ नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले सुझाव दिएको छ यसैबीच आज गण्डकी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा र राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेश प्रदेश सहित कोशी बागमती र गण्डकीका तराई क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा समेत वर्षा हुन सक्ने अनुमान छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा भएको छ। आयोजनाका अनुसार अहिलेसम्मको वित्तीय प्रगति 58% पुगेको छ। पाँच वर्षको निर्माण अवधि तोकिएको आयोजनामा डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण व्यवसायिक रहने गरी इन्जिनियरिङ प्रोक्यूरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा काम भइरहेको छ। निर्माण सम्पन्न भएपछि आगामी पाँच वर्षसम्म सम्बन्धित ठेकेदार कम्पनीले नै यसको सञ्चालन मरमत सम्भार र सुरक्षाको जिम्मा लिने व्यवस्था गरिएको छ। त्यसपछिको थप पाँच वर्ष ल्याटेन्ट डिफेक्ट लायबिलिटी पीरियडका रूपमा रहने आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख राजेश पौडेलका अनुसार आगामी सेप्टेम्बर महिनाभित्र सुरुङ मार्ग मार्फत यातायात सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा भइरहेको छ। आयोजनामा शुरूआती चरणमा केही कानूनी र प्राविधिक जटिलता देखिएका थिए। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले डकुमेन्टेशन कागजात निर्माणमा समस्या रूख कटानको अनुमतिमा ढिलाइ र बजेट व्यवस्थापनमा देखिएका कठिनाईले आयोजनाको गतिमा केही असर पुगेको थियो। अब आयोजनाको सञ्चालन आउँदो असोजभित्र गरिसक्ने लक्ष्य राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लोमानथाङमा नेपाल चीन संयुक्त सुरक्षा बैठक सम्पन्न, कोपिलासगढ़ीमा महशिकार महोत्सव लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
10: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
9: कोर्सका विशेषताहरू: तीन वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
10: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पाँचथरको याङ बरकमा बाढ़ीले मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। खोटाङको कोपिलासगढ़ी गाउँपालिकाले आयोजना गरेको महाशिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़दै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो। फेदी तेराबाको महाभीरमा स्थानीयले परम्परागत शैलीमा गर्ने भीर मौरीको महाशिकार महोत्सवको मुख्य आकर्षण बनेको गाउँपालिकाले जनाएको छ। स्थानीय स्रोत र सामग्री प्रयोग गरेर गरिने साहसिक महशिकार अवलोकन गर्न जिल्लाभित्रका विभिन्न पालिकाका साथै भोजपुर, ओखलढुंगा, झापा, विराटनगर लगायत क्षेत्रबाट पर्यटक पुगेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउन शुरू गरेको छ। जिल्लाका 8 वटै पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीको घर पुर्याएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्ला बीच सेवाग्राहीको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गएको वैशाख 24 गते 61 थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ। यसै गरी वैशाख 28 गते 19 वटा र त्यही जेठ 5 गते 25 वटा राहदानी घरमै पुर्याइएको छ। यस्तै गएको चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाई छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधि बीच सीमा सुरक्षा, आवागमन सहजता तथा सीमा क्षेत्रमा हुन सक्ने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ। चीनको तिब्बतमा रहेको झोङबा काउन्टी सार्वजनिक सुरक्षा ब्यूरोका 8 सदस्यीय प्रतिनिधि मण्डल र नेपालका तर्फबाट मुस्ताङका लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाई छ। उपल्लो मुस्ताङको लोमानथाङमा हिजो नेपाल चीन संयुक्त सीमा सुरक्षा

0: तथा जनप्रतिनिधिहरू सहभागी भएको बैठकमा कोरला नाकाको सुरक्षा व्यवस्थापन, चोरी तस्करी नियन्त्रण र आपसी सहकार्यलाई प्रभावकारी बनाउने विषयमा मौखिक सहमति भएको छ। अब विदेशको खबर। भारतमा 10 दिनमा 3 पटक पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। दिल्लीमा पेट्रोलको मूल्य 87 रूपियाँले बढ़ेर 99.51 रूपियाँ प्रति लिटर पुगेको छ। पेट्रोल 87 पैसा र डिजल 91 पैसा प्रति लिटरले बढ़ेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार डिजलको मूल्य 91 पैसाले बढ़ेर प्रति लिटर 92.49 रूपियाँ भारतीय पुगेको छ। मे 15 पछि मूल्य बढ़ेको यो तेस्रो पटक हो। मध्यपूर्वमा चलिरहेको तनावका कारण भारतमा पनि यसको असर पर्दा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढ़िरहेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्सले खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी 7:45 शुरू हुनेछ। लखनऊ 13 खेलमा 4 खेलमा जीत र 9 खेलमा पराजित हुँदै जम्मा 8 अंकसहित तालिकाको पुछारमा छ भने पंजाब 13 खेलमध्ये 6 मा जीत र 6 खेलमा पराजित हुँदै 13 अंकसहित तालिकाको 5 स्थानमा छ। यसअघि हिजो इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेञ्जर्स बेंगलुरू आरसीबीलाई हराएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पाँच थरको याङबरकमा गैरातीको बाढ़ीले मध्यपहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध, सड़क पुल घरमा ठूलो क्षति, पूर्ण विवरण आउन बाँकी। लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी भूभागमा तातो दिन तथा तराईमा तातो लहर चल्ने, दिउँसोको समयमा हुने अत्याधिक गर्मीबाट बस्न महाशाखाको सुझाव। सिद्ध बाबा सुरुङ मार्गको 68% भौतिक प्रगति पूरा, आउँदो असोजदेखि गाड़ी संचालन गर्ने लक्ष्य। भारतमा फेरि पेट्रोल र डिजलको मूल्य वृद्धि, 10 दिनमा 3 पटक पेट्रोलियम पदार्थको मूल्य बढ़्यो। र आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाबले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5521-148 र 520-702। मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ।

0: एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
4: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
6: खन खन खन के खन खन खन के खन खन खन के आ

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सर्ट टर्म ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582399, 98584792 र 98488165175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Mania. Extreme energy drink.
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840444631।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9740386175 र 9840395076
7: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो, जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनु भएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
7: बाल अधिकारको रक्षा गरौं, माया ममता संरक्षण, स्वास्थ्य वातावरण, उचित पोषण, शिक्षा मनोरञ्जन र विकासको अवसर पाउनु प्रत्येक बाल बालिकाको अधिकार हो। बाल अधिकारको रक्षा गरौं, बाल बालिकाको जन्म दर्ता अनिवार्य गरौं, शोषण दुर्व्यवहार र बाल श्रमबाट बाल बालिकालाई बचाऊ, घर विद्यालय र समाजमा सुरक्षित र प्रेमपूर्ण वातावरण बनाऊ, बाल अधिकार प्रति संवेदनशील बनाऊ, बाल बालिकाको सर्वोत्तम हितलाई ध्यान दिऊ, बाल अधिकार सुनिश्चित गरौं, उज्जवल भविष्यको निर्माण गरौं।
8: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
2: शर्माजीको परिवार सबैले हराएका हुन्छ, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
4: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा 4 कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
3: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत। मोबाइल नम्बर 9861033333 र 9701033333।
5: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
5: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
5: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
7: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
8: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो,
8: त्यही गएर सुरजन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
8: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 1 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सुनौ ल अब सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन।

0: खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01594284, 97164865। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: दादुरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
0: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर, यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। सम्पर्क नम्बर 083520881, मोबाइल नम्बर 98584045719।

0: 6.9 inch AI powered camera. 3 years ago warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik vishesta harule. Tapai ko man jitra barambar.
1: Parasparik saath, sahayog ra dridh vishwas ko 3 dashak bhanda lamo hamro sahayatra. तपाई का हरेक सपना साकार पार्ना तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: सबैको मन सुने
3: रेडियो भेरी एफएम

0: विपद दुर्घटना बीमा सम्बन्धी सूचना। आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनी बीच भएको सम्झौता बमोजिम कर्णाली प्रदेशमा स्थायी बसोबास भएका र अन्य प्रदेशमा स्थायी बसोबास भई यस प्रदेशमा सरकारी गैर सरकारी तथा अन्य क्षेत्रमा कार्यरत नेपाली नागरिकको अग्नि भूकम्प बाढ़ी जलमग्न पहिरो जमिन धसिने वा भाँसिने हावाहुरी महामारी आगलागी हिमताल विस्फोटन ज्वालामुखी विस्फोटन आदि बेरी चट्याङ शीतलहर हिउँ असिना जस्ता प्राकृतिक विपदका कारण मृत्यु भएमा मृतकको हकवालाले घटना भएको 35 दिनभित्र राष्ट्रिय बीमा कम्पनीमा तोकिए बमोजिमका कागजात पेश गरी विपद सामूहिक दुर्घटना बीमाको बीमाङ्क बापतको रकम 2,00,000 रुपियाँ लिन हुन सर्वसाधारणको जानकारीका लागि अनुरोध गर्दछौ।
1: आवश्यक कागजातहरू विपद जोखिम बीमा सम्बन्धी कार्यविधिको अनुसूची 1 बमोजिमको दावी फारम मृतकको पोस्टमार्टम रिपोर्ट नाता प्रमाणित प्रमाणपत्र हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सम्बन्धित स्थानीय तहको सिफारिश घटनास्थल मुचुलका सर जिमिन मुचुलका
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: me a
1: extreme energy drink.
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: ए दाई, पक्नुहोस् के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको
5: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
6: हजुर,
5: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी FM।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया
2: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.

0: संगे नेपाल पे क्यूआर में आबद्ध हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अंतिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो
3: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
2: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
2: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
3: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि
2: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
2: हो त्यही गएर
3: सुरजन रोकाईलाई भेट
2: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो
3: लटिपिराग फोन नम्बर 9820293948 9820293948
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: ございます。
1: 新さん、
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: के तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ?
4: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
3: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ?
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
8: सबैको मन छुने
7: रेडियो भेरी एफएम

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,000

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकली 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ.
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
2: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस्तीभित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि. मोबाइल नम्बर 98 484 6631.
4: रेडियो भेरी एफएम

0: जुन चुके बाटो को लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,78,900 मा
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: hello. Let's go. 6.9 inch को शानदार display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. हामी गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि.
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो.
2: ल टिपिराख फोन नम्बर 9820-29-93-48 9820-29-93-48.
3: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
1: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा चारजना कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत मोबाइल नम्बर 9861033333 र 9701033333।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71284 र 9749-60840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुफल मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर, यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 0385-20881, मोबाइल नम्बर 9858-40519।
6: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, निकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9980-44631। स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौ।
9: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
11: रेडियो भेरी एफएम 98.6
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
13: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाई छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु रूपमा देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील भीर तालतलैया खोला नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वड़ाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333-493-555।
19: सिधा कुरा प्रश्न विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीड़बाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीड़बाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीड़बाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। COVID-19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको वहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको सबैभन्दा छोटो व्यापारी केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H-1B, L-1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्डका लागि झण्डै 6,00,000 जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। साथै पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H-1B, L-1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिए

0: यो नीतिले कानूनका छिद्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रशासनले जनाएको छ। अब खेल खबर। हिजोदेखि शुरू भएको काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 5 बजे शुरू हुनेछ। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यसै गरी आज भएको पहिलो खेलमा कजाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएको छ। यसै गरी अहिले भारत र मालदिव्स बीच खेल भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा भने इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कड़ाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484 9935 98582 3899।

0: एप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट एप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाएं। नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: सबैको मान सुने
2: रेडियो भेरी एफएम

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
1: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा चार जना कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
0: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत मोबाइल नम्बर 9861033333 र 9701033333।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्राक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 0185537546, 0185538260, 9580303005, 9480910037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

जुन सुकै बाटो को लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेंज वैल्यू बेस्ट माइलेज पावरफुल परफॉर्मेंस मात्र रु 2,78,900 मा

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्न बारम्बार।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
3: यस कुँवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा 4 कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: सुविधा, शुरूआती तलब, खाना बस्न सुविधा सहित ₹20,000, काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क कुँवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत, मोबाइल नम्बर 9861003333 र 9701333333।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858-54-899 र 9769-044-43।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: खुशीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
8: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
9: Extreme energy drink, time check. अहिले ठीक 4 बजेको छ।
10: Extreme energy drink, taste the difference, feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा तराई क्षेत्रमा तातो हावाको लहरका कारण जनजीवन प्रभावित, सतर्क रहन मौसमविदहरूको आग्रह, दैलेख जिल्लाका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरियो र आईपीएलमा आज पंजाब र लखनऊ भिड्दै। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि पर्सि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाई छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। अत्याधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देख्न सक्ने चिकित्सकहरूको भनाई छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूलहरू खान प्राधिकरणले सुझाव दिएको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्रै गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। सुर्खेतको पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर ब्युरेनी खम्बगाड़ी सड़क निर्माण नहुँदा नागरिकहरूले शास्ति भोग्दै आएका छन्। करिब चार वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका तीन पालिकाका 75,000 भन्दा बढ़ी नागरिकले शास्तिपूर्ण यात्रा गर्दै आएका हुन्। सड़क निर्माणको जिम्मा लिएको अनक जयदेवी जेबी निर्माण सेवाले चार वर्ष लाग्दा समेत निर्माणमा ढिलाइ भएपछि नागरिकले हिउँदमा धूलो र वर्षामा हिलोमा हिड्नुपर्ने बाध्यता छ। निर्माण कम्पनीले आर्थिक वर्ष 2078-79 मात्रै दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौताका साथ बड्डीचौर ब्युरेनी खम्बगाडे 13 किलोमिटर सड़क कालोपत्र गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताउनु भएको छ। दैलेख जिल्लाका सात स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। जिल्लाका 11 स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका सात पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका, नवमूल्य गाउँपालिका, दुलु नगरपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै सूचक पूरा भएपछि जिल्लाका सात पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताउनु भएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज पंजाब किंग्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। खेल आज साँझ पौने 8 बजे शुरू हुनेछ। पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न खेल जित्दै पर्ने दबाव छ भने प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाको लागि खेल्दैछ। पंजाब 13 खेलमा 13 अंकसहित 5 स्थानमा छ भने लखनऊ 8 अंकसहित पुछारमा रहेको छ। यसैबीच सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीलाई 55 रनले हराएको छ। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
2: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9103। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
3: यस कुँवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा 4 कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: सुविधा, शुरूआती तलब, खान बस्न सुविधा सहित ₹20,000, काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क कुँवर कृषि फार्म गुरबाकोट 14 सुर्खेत, मोबाइल नम्बर 98681033333 र 97031333333।
4: खै जन्म दर्ता दिनुस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल, नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्वान सार्वानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455638894।
10: यो रोगले पनि मर्न न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
11: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
12: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाछोको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल

0: गरिने समेत जानकारी गराउँदछौ।
1: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97 84 36 175 र 98 84 39 576।

0: Radio.
1: Extreme energy drink.
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081535151।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना
1: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा चार जना कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
0: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत मोबाइल नम्बर 9861033333 र 9701033333।
0: ओहो रामुदाई कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि US कम्पनीको US 312 संकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शंकर धान नै लगाऊ।
4: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान SCRCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। SCRC अस्पताल,
4: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रहेछ शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: रेडियो भेरी एफएम

0: गाउँको मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383590038, मोबाइल 9858820935, 9862829133 र 9855556।

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्न बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्ने दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि हो त्यही गएर सूर्जन रोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
2: लकी पिराग फोन नम्बर 9820293948 9820293948
3: Radio Berry FM.

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
4: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा चारजना कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत। मोबाइल नम्बर 9861033333 र 9701033333।
3: सूचना।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858056455।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
4: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा चारजना कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
4: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत। मोबाइल नम्बर 9861033333 र 9701033333।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9784036175 र 9884935076।
11: सीए बन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
12: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ
11: त्यसो भए सुन्नुहोस् इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
12: हो र के खास छ त इलाइट सीएमा
11: एक्सपिरियन्स सीए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
12: ओहो अनि लोकेसन
11: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-8465 लिमिटेड सिज ढिला नगर्नुहोस्
12: इलाइट सीए तपाईँको सफलताको सही सुरुवात
13: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: हिमाल पहाड तराई जोड्छौं सबैलाई। बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट डिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा बडेश्वर खम्बा गाडे सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति, भौतिक प्रगति अहिलेसम्म 40% मात्रै, दैलेख जिल्लाका साथै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा, आईपीएलमा आज पंजाब र लखनऊ भिड्दै पंजाब जित्नै पर्ने दबावमा। सुर्खेतको पश्चिमका बराहताल गाउँपालिका, पञ्चपरी नगरपालिका र चौकुनी गाउँपालिका जोड्ने बडेश्वर बिउरनी खम्बागाडी सड़क निर्माण नहुँदा नागरिकलाई शास्ति हुँदै आएको छ। करिब 4 वर्षसम्म सड़क नबन्दा पश्चिम सुर्खेतका 3 पालिकाका 75,000 भन्दा बढ़ी नागरिकले शास्तिपूर्ण यात्रा गर्दै आएका छन्। सड़क निर्माणको जिम्मा लिएको अनक जयदेवी जेवी निर्माण सेवाले 4 वर्ष लाग्दा समेत निर्माणमा ढिलाइ गरेपछि नागरिकले हिउँदमा धुलो र वर्षामा हिलोमा हिँड्नुपर्ने बाध्यता रहेको छ। निर्माण कम्पनीले आर्थिक वर्ष 78-79 2 वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौतामा साथ बडेश्वर बिउरनी खम्बागाडे 13 किलोमिटर सड़क कालोपत्री गर्ने जिम्मा लिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक सूर्य बहादुर शाहीले बताउनुभयो। भ्याडसहित 42 करोड़ रूपियाँको लागतमा सड़कमा अहिले सम्म भौतिक प्रगति 40% र वित्तीय प्रगति 32.2% रहेको छ। निर्देशक शाहीले तोकेको समयमा निर्माण हुन नसक्दा त्यहाँका 3 पालिकाका नागरिकहरू निर्देशनालयमा पुगेर गुनासो पुग्दै आएको बताउनु भएको छ। दैलेखका 7 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ। जिल्लाका 11 स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका, नौमुले गाउँपालिका, दुलुन नगरपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र गुराँस गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। खोप कार्यक्रम अन्तर्गत तोकेका सबै सूचक पूरा भएपछि जिल्लाका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य कार्यालयका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताउनुभयो। नियमित खोप कार्यक्रम मार्फत बालबालिकाले उमेर अनुसार लगाउनु पर्ने सबै खोप पाएपछि मात्र यस्तो घोषणा गर्ने मापदण्ड रहेको बताइएको छ। खोप अधिकृत रेग्मीले खोप कार्यक्रम केवल घोषणा गरेर सम्पन्न हुने नभए यसको दिगोपना अझ महत्वपूर्ण हुने बताउनु भएको छ। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पंजाब किङ्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। खेल बेलुका 7:45 शुरू हुनेछ। पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न खेल जित्नै पर्ने बाध्यता छ भने प्लेअफबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाका लागि खेल्दैछ। पंजाब 13 खेलमा 13 अंकसहित 5 स्थानमा छ भने लखनऊ 8 अंकसहित पुछारमा छ। यसै बीच सन्माचित हजार बहादुर रोहित च्यालेन्जर्स बेंगलुरू र आरसीबीलाई 55 रनले हराएको छ। 256 रनको लक्ष्य पछाएको आरसीबीले 4 विकेट गुमाएर 2 रन मात्र बनाएको थियो। टस जितेर ब्याटिङ गरेको हैदराबादले 4 विकेट गुमाएर 255 रन बनाएको थियो। हवस् त, बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
3: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा चारजना कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: सुविधा शुरूआती तलब खान बस्न सुविधा सहित ₹20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेत मोबाइल नम्बर 98681033333 र 97031333333।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सीजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
0: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
6: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।

जुन चुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र 2,78,900 मा

0: Mania. Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। हामी गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो।
1: ल टिपिराख फोन नम्बर 9820293948, 9820293948।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
1: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760-71-284 र 9749-60-840।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुनौलो अवसर,
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
7: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
6: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्राक्टिकल अर्थात प्रयोगत्मक शिक्षामा विशेष जोड,
6: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
7: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
6: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
8: रेडियो भेरी एफएम

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: रेडियो भेरी एफएम

यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।

0: को आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: सुविधा शुरुवाती तलब खान बस्न सुविधा सहित रु 20,000 काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क कुंवर कृषि फार्म गुर्बाकोट 14 सुर्खेत, मोबाइल नम्बर 98 86 0033 33 र 97 0 31 33 333।
2: रेडियो भेरी एफएम
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
5: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो 3 दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अपनाउन सुझाव।
5: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
6: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, पालिकामा एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
5: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
6: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल र किर्गिस्तानको खेल चल्दै, आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै।
7: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
7: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
7: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
8: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
7: सम्पर्क फोन नम्बर 98570-3578, 98570-3540, 98635-67788।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो लाग्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको हलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यो नजिक पुगेको छ। पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएको र यसले सबैभन्दा धेरै विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढ़ी प्रभाव प्रभावित भएका उहाँले बताउनुभयो। गर्मीले जनजीवन प्रभावित बनाइरहँदा विद्युत आपूर्तिमा समेत कठिनाई झेल्नु परेको र यसबाट शास्ति खेपेको नेपालगंजका शिवदत्त भट्टले बताउनुभयो। गर्मीमा शीतल बनाउने उपकरण

0: बढ़ी चलाउँदा भार थाम्न नसकेर प्रसारण लाइनमा समस्या देखिएको विद्युत प्राधिकरणले जनाएको छ।
1: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम तराईका जिल्लामा सोमबारसम्म अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अध्यावधिकमा रहनु पर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बच्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागते पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यसै गरी बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम पनि बिहान वा दिउँसो पछि मात्र गर्न प्राधिकरणले आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी र बागमती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ।
0: नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 बुधे कोशी संकल्प जारी गर्दै सम्पन्न भएको छ। केन्द्रीय नीति अनुसार नेतृत्व सहभागी थिए। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार र आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रको रूपमा सञ्चालन गर्ने, भूमिहीन दलित तथा सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना गर्ने र संघ प्रदेश तथा पालिका बीच समन्वय सुदृढ़ गर्ने प्रतिबद्धता पनि संकल्पमा समेटिएको छ। पार्टी संगठन सुदृढ़ीकरणका लागि जरा अभियानलाई तीव्रता दिने र पार्टी सरकार समन्वय संयन्त्र तत्काल गठन गर्ने पनि संकल्पका प्रमुख मुद्दा रहेका छन्।
1: नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% 30-70 वर्षको उमेर बीच अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन डी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीहरूलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्य कर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्।
0: विश्वभर तीव्र गतिमा बढ़िरहेको मायोपिया अर्थात टाढा नदेख्ने दृष्टिदोष प्रति जनचेतना फैलाउने उद्देश्यले काठमाण्डु, वीरगंज र बिर्ता मोडमा र्याली आयोजना भएको छ। दृष्टि आई केयर सिस्टमको नेतृत्वमा भएको र्यालीमा सरकारी तथा गैर सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। जेठ 3 गतेदेखि आजसम्म सञ्चालन भएको मायोपिया जनचेतना सप्ताह अन्तर्गत विभिन्न विद्यालयमा स्क्रीनिङ कार्यक्रम सञ्चालन गरी सयौं बाल बालिकाको प्रारम्भिक परीक्षण गरेको दृष्टि आई केयरका कार्यकारी निर्देशक डाक्टर भाइराज श्रेष्ठले जानकारी दिनुभयो।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृति प्राप्त शैक्षिक परामर्शदात संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा 1,469 संस्थाहरू समावेश छन्। नवीकरण भएकाहरूको सूची सार्वजनिक गर्दै मन्त्रालयले उच्च शिक्षाका लागि विदेश जानेहरू लाई नवीकरण भएका शैक्षिक परामर्शदात संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ। सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका 2073 बमोजिम अनुमति नलिएका विद्यार्थीहरूलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारले कार्यवाही अभियान शुरू गरेको छ। यही जेठ 1 गते काठमाण्ड उपत्यका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएका मध्ये जनालाई नेपाल प्रहरीले कार्यवाहीका लागि मुद्दा दायर को तयारी गरेको छ। शैक्षिक परामर्श क्षेत्रमा शुद्धिकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ।
0: बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी तीव्र रूपमा काम भइरहेको सभापति गजुरेलले बताउनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र,

0: रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 4-93-555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, नेपालमा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय दुई दिने परामर्श कार्यशाला 28 मध्ये कोशी संकल्प जारी गर्दै सम्पन्न लगायत खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको छ। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी अतिरिक्त समयमा काम गराउँदा थप

0: भएपछि कालोपत्र गर्ने काम ढिलासुस्ती भएको छ। भिटामिन अभाव साथै गुणस्तरीय नपाएको कारण कालोपत्र गर्न ढिलाइ भएको आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताउनुभयो। उहाँका अनुसार दुई महिना अघिसम्म प्रति लिटर 100 देखि 110 रूपियाँसम्म पाइरहेको भारतीय भिटामिन अहिले 150 रूपियाँ भन्दा बढ़ी पर्न थालेको छ। नेपाल भिटामिन तथा ब्यारल उद्योगले भने भिटामिनको अभाव नभई मूल्य भने अप्रत्याशित रूपमा बढ़ेको जनाएको छ। निर्माण शुरू भएको 30 महिना बितिसक्दा झण्डै 40% काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो।
1: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, ताल, तलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी तथ्याङ्क विवरण तयार गरिरहेको छ।
0: ताप्लेजुङको टिपताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फक्ताङलोङ गाउँपालिका नम्बर 7 का वडा अध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरेकामा अहिले कर्मचारी व्यवस्थापन गरेर सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ गोला हो। ओलाङचुङ गोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा टिपताला नाका पुग्न सकिन्छ।
1: व्यवसाय एवं समाजसेवी मीन बहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ किओस्कको लागि निर्माण गरेको भवन हस्तान्तरण गर्नुभएको छ। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 7 हेपाली हाइटमा रहेको अस्पतालको भवन आज एक कार्यक्रमका बीच जगतगुरू शंकराचार्य श्री विदुशेखर भारतीले उद्घाटन गर्नुभएको हो। व्यवसाय गुरूङको स्वामित्वमा रहेको भाटभटेनीले 71,42,200

0: 44 रूपियाँ खर्चेर यो भवन बनाएको हो। कार्यक्रममा अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालाले गैर नाफामूलक संस्थाका रूपमा रहेको यस संस्थाले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने बताउनुभयो।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय
3: र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासी रह।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
5: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस अर्सा बाघ दमखोकी निकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 98-480-44-631।
0: पानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको साङ्छी प्रान्त स्थित चाङजी शहरको लिउसेनयु कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। चिनिया सरकारी संचार माध्यम चाइना डेलीका अनुसार खानीमा विस्फोट हुँदा 247 जना कामदार काम गरिरहेका थिए। सरकारले 201 जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ। चिनिया राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अप्नाएर उद्घाटन गर्न निर्देशन दिनुभएको छ। प्रहरीले खानी सञ्चालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।
1: भारतमा केही दिन अघि व्यापक चर्चा भइरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दीपकेले सीजेपीको वेबसाइट बन्द भएको जानकारी दिनुभएको छ। अभिजित दीपकेले आज आफ्नो एक्स ह्याण्डलमा लेख्दै सरकारले आफूहरूको लोकप्रिय वेबसाइट बन्द गरिदिएको दावी गर्नुभएको छ। उहाँका अनुसार वेबसाइटमा 10 लाख कक्रोच सदस्य बनेका थिए र उनीहरूमध्ये 6 लाखजनाले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको निवेदनमा हस्ताक्षर गरेका थिए। यसअघि आजै आफ्नो एक्स ह्याण्डलमा लेख्दै अभिजित दीपकेले सीजेपीको इन्स्टाग्राम पेज ह्याक भएको र एक्स एकाउन्टमा पनि रोक लगाएको बताउनु भएको थियो। सीजेपीको इन्स्टाग्राम पेजमा 2.20 करोड फलोअर्स पुगेका छन्। दीपकेले कक्रोच जनता पार्टीको अब कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्ममा पहुँच नरहेको भन्दै यसपछि आउने कुनै पनि पोस्टलाई कक्रोच जनता पार्टीको आधिकारिक धारणा नमान्न अपील गर्नुभएको छ।
0: अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H-1B, L-1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर आफ्नो देशमा रहेको कन्सुलेट मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। हिजोदेखि शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीप अन्तर्गत नेपालले आज दोस्रो खेलमा किर्गिस्तानलाई 3-0 सोझो सेटमा हराएको छ। केही बेर अघि सकिएको खेलमा नेपाल विजयी भएको हो। हिजो भएको पहिलो खेलमा नेपाल भारतसँग 3-2 सेटमा पराजित भएको थियो। यस्तै आज भएको पहिलो खेलमा काजकिस्तानले श्रीलंकालाई 3-0 र भारतले मालदिवसलाई पनि 3-0 सोझो सेटमा हराएको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा इरान, काजकिस्तान र श्रीलंका तथा बंगलादेश रहेका छन्।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज बेलुकी लखनऊ सुपर जायन्ट्स र पंजाब किंग्स खेल्दैछन्। यो खेल लखनऊमा बेलुकी पौने 8 बजे शुरू हुनेछ। लखनऊ 13 खेलमा 8 अंकसहित तालिकाको पुच्छारमा छ भने पंजाब 13 खेलमा 13 अंकसहित तालिकाको 5 स्थानमा छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश गेवाली।
8: आजको रंगदर्पण युग कवि सिद्धिचरण श्रेष्ठका सम्झनामा केन्द्रित छ।

युग कवि सिद्धिचरण श्रेष्ठको जन्म विक्रम सम्बत 1969 जेठ 9 गते पूर्वी नेपालको एउटा हरियाली र पहाड़ी सौन्दर्यले भरिएको जिल्ला ओखलढुङ्गाको सदरमुकाममा भयो। बाबु विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारी श्रेष्ठका सुपुत्र सिद्धिचरणको बाल्यकाल त्यही ओखलढुङ्गाको स्वच्छ हावापानी र प्रकृतिको काखमा बित्यो। पहाड़का भीरपाखा, कलकल बग्ने झरना, वसन्तको पालुवा र हिउँदको तुसारोलाई उहाँले बाल्यकालमै नजिकबाट निहाल्नुभयो। यो प्राकृतिक सामिप्यताले उहाँको बाल हृदयमा यस्तो गहिरो प्रभाव पार्यो कि पछि उहाँ नेपाली कोमलवादी र प्रकृति प्रेमी कविताका पर्याय बन्नुभयो। ओखलढुङ्गाको माटोसँगको त्यो गहिरो आत्मिक नाता उहाँले जीवनभर बिर्सन सक्नु भएन र उहाँको सर्वश्रेष्ठ प्राकृतिक कविता मेरो प्यारो ओखलढुङ्गाको जन्मदाता त्यही बालापन बन्यो।

सिद्धिचरणको व्यक्तित्व केवल प्रकृतिको वर्णनमा मात्र सीमित थिएन। उहाँ समाजको असमानता र राजनीतिक दमनका प्रखर विरोधी हुनुहुन्थ्यो। विक्रम सम्वत 1997 राणा शासकहरूको निरंकुशता चरम सीमामा पुगेका बेला उहाँका कविताले तत्कालीन राणा शासकहरूलाई घोच्यो। उहाँले सर्वस्व सहित 18 वर्षको जेल सजाय तोकियो। जेल जीवन अत्यन्तै कष्टकर थियो, तर उहाँले जेलभित्रै पनि कविता लेखिरहनुभयो। 5 वर्षको जेल जीवनपछिको उहाँको मनमा बलेको क्रान्तिको ज्वाला देशमा 2007 सालको ऐतिहासिक प्रजातन्त्र नआउँदासम्म निभेन।

0: सिद्धिचरण श्रेष्ठको कविताको मूलधार मानवतावाद र राष्ट्रप्रेम नै हो। उहाँले कहिल्यै कुनै वर्ग, जाति वा सागुरो दायरामा बाँधिएर कला सृजना गर्नु भएन। उहाँका लागि हरेक मानिस उत्तिकै मूल्यवान थिए र हरेक नेपालीको स्वतन्त्रता उत्तिकै महत्वपूर्ण। बाचुन्जेल त केही गरौं भन्दै नेपाली युवाहरूलाई देशको पुननिर्माणमा लाग्न र अल्छी नबन्न उहाँले पटक पटक झकझकाइरहनुभयो। उहाँको मानवतावादी दृष्टिकोण निकै बलियो थियो। उहाँका कीर्तिमा गरीब, दलित र उत्पीड़ित नागरिकका आवाज मुखरित हुन्थे। मन्दिरमा गएर ढुङ्गा पुज्नु भन्दा मानिसको सेवा गर्नु नै वास्तविक धर्म हो भन्ने सन्देश उहाँका रचनाले दिन्थे।
1: यो मेरो छोरो महाकालको दुलोमा अनन्तको पुच्छर अघिल्लो हिस्सा थाहा नभएको लामो श्रृंखलाको एक छेउ महाकाशमा हल्लिरहेछ अनगिन्ती पीढ़ीको थापा थापको माथिल्लो तहमा रहस्यको अन्तिम संस्करण निस्किरहेछ।
0: नेपाली समाज, राजनीति र साहित्यमा सिद्धिचरणको योगदानको कदर गर्दै उहाँलाई युग कवि उपाधि प्रदान गरियो। आदिकवि भानुभक्तले नेपाली भाषालाई एकीकरण गरे जस्तै महाकवि देवकोटाले यसलाई महाकाव्यात्मक उचाइ दिए जस्तै सिद्धिचरणले नेपाली साहित्यलाई आफ्नो युगको माग र आकांक्षालाई कवितामा ढालेर प्रस्तुत गर्नुभयो। उहाँले नेपाली भाषाका अतिरिक्त आफ्नै मातृभाषा नेवारीमा पनि उत्तिकै उत्कृष्ट रचनाहरू सृजना गर्नुभयो। उहाँका सृजनामा क्रान्तिको राको मात्र थिएन, करूणाको सागर र प्रेमको वसन्त पनि उस्तै बगेको पाइन्छ। विक्रम सम्बत 2049 जेठ 22 गते युग कवि सिद्धिचरण श्रेष्ठले यस धरतीबाट सदाका लागि विदा लिनुभयो। उहाँ भौतिक रूपमा हामी माझ नरहे पनि उहाँका शब्दहरू, उहाँका विचारहरू र उहाँको क्रान्तिकारी आवाज सबै माझ जीवन्त छन्। आज मानिस प्रकृतिबाट टाढा र मानवीय संवेदनाहरू हराउँदै गएका बेला सिद्धिचरणका कविता झन सान्दर्भिक बनेका छन्। ओखलढुङ्गाको त्यो हरियाली, प्रकृतिको त्यो निश्चलता र समाजमा समानता ल्याउने उहाँको त्यो क्रान्तिकारी सपना अझै पनि अपूरो छ। आज सिद्धिचरण श्रेष्ठको जन्म जयन्तीको पावन अवसरमा उहाँले देखाएको मानवता र राष्ट्रप्रेमको मार्गमा हिँड्नु नै उहाँप्रतिको साँचो श्रद्धा र सम्झना हुनेछ।
2: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: अत्यधिक गर्मीका कारण पश्चिम तराईको जनजीवन प्रभावित, आउँदो तीन दिनसम्म तातो हावाको लहर चल्ने जोखिम, सावधानी अप्नाउन सुझाव।
2: नेपालमा कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71%, वर्षेनी बढ्दो, विपदको समयमा नसर्ने रोगबारे थप हेरचाह आवश्यक।
3: ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन, एउटा पालिकामा कम्तीमा एउटा अपाङ्गता मैत्री शाखा हुनुपर्ने।
2: चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो, 200 जना भन्दा धेरैको सफलतापूर्वक उद्धार।
3: र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हरायो। आईपीएल क्रिकेटमा आज लखनऊ र पंजाब खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णालीका सड़क सञ्जालहरू स्तर उन्नति गरी सहज यात्रा बनाउने गरी आगामी वर्षको बजेटमा प्राथमिकता दिन स्थानीयको माग। जल जमिन र जडीबुटीमा लगानी बढाउन सुझाव।
1: दैलेखका साथ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा। नियमित खोप कार्यक्रम प्रभावकारी बन्दै
0: पर्सि सोमबारसम्म पश्चिम तराईमा अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदहरूको आग्रह। सुर्खेतमा पनि सतर्क रहनुपर्ने सूचीमा।
1: र आईपीएल क्रिकेटमा आज पंजाब र लखनऊ भिड्दै पंजाब जित्नै पर्ने दबावमा।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। अपहरणमा परेको झुटो खबर गरी करिब 11.5 लाख रूपियाँ ठग्न खोजेको भन्दै प्रहरीले रूकुम पश्चिममा एकजना चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्य रूकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले त्यही ठाउँका 26 वर्षीय मुकेश विकलाई नियन्त्रणमा लिएको बताउनुभयो। मुकेशले आज बिस्कोट नगरपालिकाको नगर प्रहरीका सहायक निरीक्षक खड्क बुढाले श्रीमतीलाई पुर्याइदिन भन्दै दिएको 11,35,000 रूपियाँको रूपियाँ पचाउन अपहरणको नाटक गरेको प्रहरीको भनाइ छ। सहायक निरीक्षक खड्क बुढाले आफ्नै ठाउँको गाड़ी चालक भनेर विश्वासका साथ रकम मुकेशसँग पठाएको बताउनु भएको छ। मुकेशले आफूले चलाएको 12-13-26-57 नम्बरको डबल क्याब बोलेरो जीप 4-5 जना केटाहरूको समयले काशी बाटो छेकेर रोकेर लुटकुटपिट गरे र 2 मोबाइल र पैसाको झोला लिएर फरार रहेको भन्दै प्रहरीलाई खबर गरेको प्रहरीको भनाइ छ। प्रहरीलाई घटनाको बारे शंका लागेपछि चालकलाई जिल्ला प्रहरी कार्यालयमा लिएर सोधपूछ गर्दा चालक मुकेशले नै रकम लुटपाटको मास्टर माइन्ड भएको पत्ता लागेको छ। जिल्ला प्रहरी कार्यालय रोकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनले मुकेशले झार मारे भन्ने ठाउँ स्थानमा पुगेर लुटपाटको योजना बनाएको बताउनुभयो। प्रहरी निरीक्षक पुनले लुटेको भनेको 11,30,000 रकम चालक मुकेशले राख्न लगाएको घटनास्थल नजिकैको जंगलबाट बरामद गरेको बताउनु भएको छ। चालक मुकेशलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको, उहाँले घटनामा संलग्न अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको बताउनु भएको छ।
0: दैलेख जिल्लाका 7 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। जिल्लाका 11 स्थानीय तहमध्ये आवश्यक सूचक तथा मापदण्ड पूरा गरेका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। नारायण नगरपालिका, नौमुले गाउँपालिका, दुलु नगरपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका, महाबू गाउँपालिका र गुराँस गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। खोप कार्यक्रम अन्तर्गत तोकिएका सबै सूचक पूरा भएपछि जिल्लाका 7 पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताउनु भएको छ। कर्णाली प्रदेश जल जमिन र जड़ीबुटीमा धनी छ। 12 महिना पर्यटकको रोजाईमा पर्ने रारा र सेफुक्सण्डो जस्ता जल ताल तलैया 18,000 मेगावाट भन्दा बढ़ी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएको भेरी र कर्णाली जस्ता ठूला नदी नालाहरू कर्णालीमै छन्। नेपाली भाषाको उद्गम थलो मानसरोवरको दृश्यावलोकन स्थल लिमी उपत्यका यार्सा गुम्बा र जटामासी जस्ता बहुमूल्य हीरा फल्ने पाटनहरू पेट्रोलियम पदार्थको भण्डारण पनि कर्णालीमै छन्। तर यी स्थलहरूसम्म पुग्न गतिलो सड़क नभएकै कारण एकातर्फ पर्यटक फस्टाउन सकेका छैनन् भने अर्कोतर्फ कर्णालीवासीले ढुक्कले यात्रा गर्न पाउने अवस्था छैन। वर्षौंदेखि यी र यस्ता समस्या झेल्दै आएका कर्णालीका नागरिकले संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा यी समस्या समाधान हुने गरी प्राथमिकता दिन माग गरेका छन् र यो अवस्था हट्ने अपेक्षा समेत गरेका छन्। थप सुनौं यो रिपोर्टबाट। कर्णाली करिडोर र कर्णाली राजमार्ग र भेरी करिडोर कर्णालीका लाइफ लाइन हुन्। तर यी तीनवटै सड़कमा ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन। गतिलो सड़क नभएकै कारण कर्णाली करिडोर हुँदै मानसरोवर दर्शनका लागि लिमी उपत्यका पुग्न र कर्णाली राजमार्ग हुँदै रारा पुग्न पर्यटकहरूलाई कठिन छ। वर्षौंदेखि यस्ता समस्या झेल्दै आएका पर्यटन व्यवसायी र स्थानीयहरू संघीय सरकारले ल्याउने बजेटमा कर्णालीका सड़क पूर्वाधारका आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिएका छन्। आगामी आर्थिक वर्षको बजेटमा कर्णालीका सड़क करिडोर र भौतिक पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्सी कर्णालीका उपाध्यक्ष भानुभक्त खड्का,
2: कर्णाली करिडोर र भेरी करिडोरलाई चाहिँ अहिले स्तरोन्नति गरियो भने कमसेकम टू ल्यान्डको बाटो भयो भने चाहिँ भेरी करिडोर हुँदै हामी डोल्पा हुँदै चाहिँ सेफ अक्सन्टसम्म जान सक्छौ र अप्पर डोल्पाको पनि ठूलो सम्भावना छ ट्रेकिङको लागि, एउटा त्यो क्षेत्र भयो। अर्को चाहिँ वीरेन्द्रनगरदेखि कर्णाली करिडोर हुँदै लिम्बी उपत्यकासम्म पुग्ने गरी भारत विशेष गरी भारतीय पर्यटकहरूलाई फोकस गरेर त्यहाँदेखि मानसरोवर दर्शन गर्ने पर्यटकहरू उल्लेख्य रूपमा यहाँबाट हिँड्नुहुन्छ, त्यो बाटो चाहिँ एकदमै स्तर उन्नति गर्न आवश्यक छ।
0: भारतीय पर्यटक हुम्ला भएर मानसरोवर जाने गर्दछन्। विशेष गरी हुम्लामा सड़क र सञ्जाल सहज बनाउन सके पर्यटक आकर्षण अझै बढ्ने र आमदानी समेत बढ्ने बताउनुहुन्छ हुम्ला चंखेली गाउँपालिकाका उपाध्यक्ष हरिलाल बुढा।
3: यो कर्णाली रोजमार्ग भनेको अहिले कयौं वर्ष भयो ट्याग मात्रै खोलियो, अझै पनि कोही कोही ठाउँमा त्यस्तै अप्ठ्यारा बाधा अचाना हुन्छ, 2-3 घण्टा रोकेर लिनुपर्छ, 3-4 घण्टा रोकेर ल्याउनुपर्छ। हाम्रो हुम्लाको एउटा अर्ग्यानिक चिजहरू ल्याउँदाखेरि पनि एकदम जोखिम पारेर ल्याउनुपर्छ। अब यो संघीय सरकारले म के भन्छु भने अब यहाँदेखि आउने संघीय सरकारलाई यो बजेटलाई र यो अलिक छिटो र छरिटो काम गर्नको लागि र एउटा कालो पत्थरिया गर्नको लागि म अनुरोध गर्दछु।
0: कर्णालीमा पर्यटन मात्र होइन जलविद्युत र जड़ीबुटीको पनि प्रचुर सम्भावना छ। नेपालको जनसांख्यिक सामाजिक आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन 2081 अनुसार कर्णालीमा 18,000 मेगावाट भन्दा बढ़ी विद्युत उत्पादन गर्ने क्षमता छ। प्रदेश वन निर्देशनालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीमा 145 प्रजातिका जड़ीबुटी पाइन्छ, तर वर्षौंदेखि चर्चामा आएका जलविद्युत आयोजनाहरू निर्माण नै शुरू भएका छैनन्। यतातर्फ पनि संघीय सरकारले बजेट केन्द्रित गर्नुपर्ने सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारीको सुझाव छ।
4: सातै प्रदेशमा कर्णाली पिछड़िएको क्षेत्र भनेर हामीले बुझिरहेका छौं, तथापि कर्णाली यस अर्थमा पिछड़िएको छ जसमा विभिन्न नीतिगत रूपमा यहाँको पूर्वाधार विकासका क्रममा र उद्योग तथा कल कारखानाको स्थापना नहुँदा चाहिँ कर्णाली पिछडिएको छ। जल र जमिनसँग प्रत्यक्ष जोडिएका अप्पर कर्णाली जस्ता कुराहरू पुननिर्माणका लागि राज्यले ठोस पहल लिनुपर्छ भन्ने लाग्छ।
0: कर्णाली समृद्धिको अर्को बलियो सम्भावना भएको क्षेत्र पेट्रोलियम पदार्थ हो। लामो समयदेखि दैलेखको जलजलेमा पेट्रोलियम पदार्थ उत्खननको प्रयास भए पनि यसले अझै मूर्त रूप पाउन सकेको छैन। लामो समयदेखि उत्खननको काम ठप्प भएको भन्दै बजेटमै पेट्रोलियम पदार्थ उत्खननको मुद्दा समेटिनुपर्ने बताउनुहुन्छ नारायण नगरपालिका 6 दैलेखका स्थानीय बसन्त श्रेष्ठ।
5: त्यो पेट्रोलियम पदार्थहरू प्रशोधन गर्नेको ठाउँहरू पनि व्यवस्थापन गर्नु पर्यो, इन्डिया भारत पठाउने कुरो भएन होइन, त्यसको पनि कुराहरू छ। प्रशोधन गर्ने क्षेत्र पनि आइडेन्टिफाई गर्नु पर्यो र त्यो सँगसँगै उत्खनन गर्न लाग्ने के हो त अब प्राविधिक कस्तो प्रविधिहरू कस्ता किसिमको प्राविधिकहरू लाग्छ त्यो चाहिँ सरकारले आइडेन्टिफाई गरेर तुरन्त तत्काल चाहिँ तपाईँको राष्ट्रिय स्तरको त्यसलाई राष्ट्रिय स्तरको P1 प्रोजेक्टको रूपमा राखेर टेन्डर आह्वान गर्ने हो कि अथवा कसरी गर्ने हो त्यो चाहिँ गर्नुपर्छ।
0: उता जाजरकोट र रूकुम पश्चिमका नागरिकहरूका अपेक्षा भने फरक छन्। भूकम्प गएको 3.5 वर्षसम्म बितिसक्दा पनि डीडीएमए अल्झिएको सरकार पुननिर्माण टुंग्याउने गरी बजेट ल्याउन सरकारसँग माग स्थानीयले गरेका छन्। कुसे गाउँपालिका जाजरकोटका स्थानीय प्रकाश बिक,
6: भूकम्प गएको करिब 4 वर्ष पुग्न लाग्यो होइन, 3 वर्ष जाजरकोटका जनताले बिताउनु परेको समस्याहरूलाई चाहिँ पहिलाका सरकारहरूले कार्यान्वयन गर्न सकेनन्। अब आउने बजेटमा सरकारले चाहिँ अबको बजेटमा तत्काल जनताले चाहिँ आवास सहितको बसोबास हुने खालको बजेट ल्याएर कार्यान्वयन गरिदिन आवश्यक छ।
0: यसअघिका सरकारले सड़क पूर्वाधारसँगै कर्णालीका सम्भावना समेटेर योजनाहरू ल्याए पनि कार्यान्वयन हुन सकेका थिएनन्। यो पटक भने त्यस्तो नदोहोरिने स्थानीयको विश्वास छ। फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
7: नाक बन्द हुने समस्या,
8: नाकबाट रगत बग्ने,
7: नाकभित्र मासुको गिर्खा पलाएको,
8: घ्राण शक्ति गुम्ने,
7: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
8: कानको संक्रमण,
7: कान सुन्न गाह्रो हुने,
8: कान बज्ने समस्या,
7: चक्कर लाग्ने,
8: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
7: घाँटी दुख्ने,
8: आवाज बन्द हुने,
7: निल्न गाह्रो हुने,
8: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एससीआरसी अस्पताल,
7: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
9: एसई सकियो, अब रमाइलो शुरू भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
9: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: सूचना,
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
13: डिजिटल ठगीबाट बचौं।
12: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
13: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
12: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
14: रेडियो भेरी एफएम

0: तपाईहरूले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका सड़क सञ्जालहरू स्तरोन्नति गरी सहज यात्रा बढ़ाउने गरी आगामी वर्षको बजेटमा प्राथमिकता दिन स्थानीयको माग, जल जमीन र जड़ीबुटीमा लगानी बढ़ाउन सुझाव, दैनिकका साथ स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा, नियमित खोप कार्यक्रम प्रभावकारी बन्दै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब लागौं बाँकी खबरतर्फ। सल्यानको लुहाम तीन दिनका मखन टाकुरी हुँदै दाङको तुलसीपुर जोड्ने सड़क फालबाङ लागि पूर्ण रूपमा बन्द भएको छ। सड़क स्तर वृद्धिका लागि भन्दै भोलि आइतबारसम्म सबै प्रकारका सवारी साधन बन्द गरिएको हो। यस अवधिमा फलवाङदेखि कपुरकोट हुँदै तुलसीपुर वा लुहाम पिमखोला हुँदै तुलसीपुर जोड्ने मोटर बाटो प्रयोग गर्न सकिने त्रिवेणी गाउँपालिका वडा नम्बर चारका वडाध्यक्ष छविराज शर्माले बताउनुभयो। यसैबीच सड़क निर्माण कार्यको गुणस्तर र प्रगतिबारे चासो बढ़िरहेको बेला त्रिवेणी गाउँपालिकाको टोलीले निर्माणाधीन सड़कको स्थलगत अनुगमन गरेको छ। गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, उपाध्यक्ष सीता खड्गा, पुन प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केका, अध्यक्ष छविराज शर्मा तथा प्राविधिक वडा कमिटी सहित टोलीले सड़क निर्माणको स्तर उन्नति गरेको हो। अनुगमनका क्रममा टोलीले सड़क निर्माणको हालसम्मको प्रगति, प्रयोग भइरहेको निर्माण सामग्री, प्राविधिक मापदण्ड तथा कामको गुणस्तर बारे जानकारी लिएको हो। निरीक्षकका क्रममा केही स्थानमा निर्माण कार्यमा कमजोरी र त्रुटि देखिएको भन्दै टोलीले ती विषयमा तत्काल सुधार गर्न निर्माण कम्पनी तथा प्राविधिक पक्षलाई निर्देशन दिएको जनाएको छ।
0: जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या पछिल्लो समयसीमा घट्दै गएको छ। जिल्ला स्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीले करिब 1,03,000 जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएको बताउनुभयो। सक्रिय बीमा संख्या 44,479 जना रहेको छ भने करिब 56,000 बीमाको नवीकरण नगरेको उहाँको भनाइ छ। जोशीले जिल्लामा 14,885 घर परिवार बीमामा आबद्ध भएको बताउनुभयो। ज्येष्ठ नागरिक 3,923 जना, अति अशक्त अपाङ्गता 98 जना, महिला स्वास्थ्य स्वयंसेवीका 306 जनाको परिवार स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा सम्पर्क कार्यालयमा दर्ता अधिकारी जोशीको भनाइ छ। अति गरीब घर परिवारको निशुल्क बीमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि जिल्लामा नवीकरण गर्नेको संख्या बढ़ेको जोशीले बताउनुभयो। यस्तै सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठ रोगी, एचआईभी संक्रमित ज्येष्ठ नागरिकलाई निशुल्क बीमा गर्ने व्यवस्था गरेको छ। अहिलेको अन्यको हकमा भने शुल्क लिएर 1,00,000 बराबरको स्वास्थ्य बीमा गर्ने गरेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ। बीमाको सभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डले केन्द्रीय कार्यालयकोले सहभुक्तानीको व्यवस्था समेत गरेको छ। बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेको दर्ता सहयोगीलाई घर दैलोमा नपठाएर आवश्यकलाई नागरिकलाई बीमामा सहभागी गराउन अभियान रहेको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ। सेवाको गुणस्तर तोकेका अस्पतालमा औषधि सहजै नपाइने र बीमा लामो लाइन बस्नुपर्ने बाध्यतामा भएका कारण ढिलाइ र अस्पतालहरूले बीमित बिरामीको रकम भुक्तानी नपाएको जस्ता कार्यले स्वास्थ्य बीमाप्रति जनविश्वास घटेको स्थानीयवासीले बताएका छन्।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्सि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी तथा तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणले बाँके, बर्दिया, दाङ, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता अपनाउनु पर्नेमा भनेको छ। सुर्खेत लगायतका जिल्लालाई सतर्कता र अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। अत्याधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्र बस्न, बाहिर निस्कने परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्रै गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
0: भेरी खबरमा खबरको सिलसिला जारी नै छ।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क। दिगो दरिलो र विश्वासिलो।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाक मार्फत सेवाग्राहीहरूको घरमै राहदानी पुर्याउन शुरू गरेको छ। जिल्लाका 8 पालिकामा अहिलेसम्म 149 स्थान राहदानी घरमै सेवाग्राहीकै घरमा पुर्याइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखा प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो। प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीहरूको राहदानी घरमै पुर्याउनका लागि भएको सम्झौता अनुसार गत वैशाख 24 गते 61 स्थान राहदानी हल्काराबाट घरमै पुगे प्रदान गरिएको हो। यसैगरी वैशाख 18 गते 19 र यही जेठ 5 गते 25 राहदानी घरमै पुर्याइएको छ। गत चैत 13 गते सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत जिल्लामा पहिलो पटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्नका लागि प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनु भएको छ।
3: बर्दियाको कृष्ण ओसार संरक्षण क्षेत्रमा 54 वर्षदेखि बसोबास गर्दै आएका जोताहा किसानहरू अहिले त्रासमा रहेका छन्। 2028 सालदेखि तत्कालीन गाउँ पञ्चायतको स्वीकृतिमा इलानी जग्गा जोत भोग गर्दै आएका ती किसानहरू हाल डोजरले बस्ती भत्काइदिने हो कि भन्ने डरमा छन्। डिभिजन वन कार्यालयले वन क्षेत्रभित्र बसोबास गर्ने सुकुम्बासी हटाउने सूचना जारी गरी विभिन्न स्थानमा घरटहरा हटाउन थालेपछि त्रास फैलिएको हो। कुलरिया नगरपालिका 2 कृष्ण ओसार संरक्षण क्षेत्रभित्र बसोबास गर्ने मीना सुविधि 2028 सालदेखि आफ्ना ससुरा बसोबास गर्दै आएको बताउनुभयो। उहाँले 2051 सालमा विवाह हुँदा बस्ती व्यवस्थापन गरिने सुनेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो गर्नुभयो। त्यही ठाउँमा महेन्द्र सिंह महतराले पीड़ित जोताहा किसानलाई व्यवस्थापन नगरी लखेटिने हो कि भन्ने त्रास बढ़ेको बताउनुभयो। 2028 सालदेखि बसोबास गर्दै आएका बर्दियाका अधिकांश स्थानीय जोताहा किसानले जग्गा प्राप्त गरिसकेका भए पनि कृष्णसार संरक्षण क्षेत्रभित्रका किसानले भने जग्गा नपाएको र अन्य ठाउँमा स्थानान्तरण समेत नभएको अवस्था छ। सरकारले अहिले जग्गामा बसोबास गर्ने किसानलाई स्थानान्तरण नगरी कृषिसार संरक्षण क्षेत्र घोषणा गर्दा समस्या जटिल बनेको हो। यसैतिर हाल 2028 सालदेखि बसोबास गर्दै आएका 91 घरधुरी र 2063 सालदेखि बसोबास गर्दै आएका 49 घरधुरी गरी कुल 140 घरधुरी सुकुम्बासी रहेका छन्।
2: अन्तर्राष्ट्रिय फिस्टुला दिवस आज सुर्खेतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। उनको स्वास्थ्य अधिकार हो। फिस्टुला तथा प्रसूति सम्बन्धी चोटपटक अत्यन्त अन्त्य गर्नका लागि लगानी गरौं भन्ने मूल मान्यता तथा सन् 2030 सम्म फिस्टुलाको अन्त्यका लागि आजै दृढ़ संकल्प गरौं, आउनुहोस् प्रसव फिस्टुला अन्त्यको अभियानमा सहभागी भनौं भन्ने नारासहित फिस्टुला उपचार केन्द्र प्रदेश अस्पताल कर्णाली प्रदेश तथा साइनिङ अस्पताल आईएनएफ नेपाल सुर्खेतको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। प्रदेश अस्पताल सुर्खेतमा आयोजित अन्तर्क्रिया कार्यक्रमसँगै प्रसव फिस्टुलाको उपचार गराइरहेका महिला तथा बालबालिकालाई फलफूल वितरण गरिएको छ। कार्यक्रममा फिस्टुला उपचार केन्द्रका सेक्सन हेड कान्ता प्रसाद सुवेदीले केन्द्रले चालू आर्थिक वर्षमा मात्र 61 जना तथा सन् 2009 यता हालसम्म 570 जनाको सफल शल्यक्रिया गरी सेवा दिएको जानकारी दिनुभयो। उहाँका अनुसार सन् 2011 यता समुदाय स्तरमा 70,000 भन्दा बढ़ी व्यक्तिसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ।
3: भेरी खबरमा अब खेल खबर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पंजाब किङ्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। खेल बेलुका पौने 8 बजे शुरू हुनेछ। पंजाबलाई प्लेअफको सम्भावना कायम राख्न खेल जित्नै पर्ने बाध्यता छ भने प्लेअफ पोहोरबाट बाहिरिसकेको लखनऊ प्रतिष्ठाका लागि खेल्दैछ। पंजाब 13 खेलमा 13 अङ्कसहित 5 स्थानमा छ भने लखनऊ 8 अङ्कसहित पुछारमा छ। यसै बीच सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरू र आरसीबीलाई 55 रनले हराएको छ।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
3: कर्णालीका सड़क सञ्जालहरू स्तर उन्नति गरी सहज यात्रा बनाउने गरी आगामी वर्षको बजेटमा प्राथमिकता दिन स्थानीयको माग। जल जमीन र जटीबुटीमा लगानी बढ़ाउन सुझाव।
2: दैलेखका 7 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा। नियमित खोप कार्यक्रम प्रभावकारी बन्दै।
3: पर्सि सोमबारसम्म पश्चिम तराईमा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन मौसमविदको आग्रह। सुर्खेत पनि सतर्क रहनुपर्ने सूचीमा।
2: र आईपीएल क्रिकेटमा आज पंजाब र लखनऊ भिड्दै पंजाब जित्नुपर्ने दबावमा। हवस् त तपाई हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
4: रेडियो भेरी एफएम 98.6 RTU 2.7 MHz।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजे को छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
7: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भेसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582390 98584072 र 98448161175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम, अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
8: कस्तो गर्मी बढेको। अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
1: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-719।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु,
3: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: रेडियो भेरी एफएम

0: खेतीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: Mania.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-6006।

0: 6.98 डिस्प्ले AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
3: यस कुँवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा 4 कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: सुविधा, शुरूआती तलब, खान बस्न सुविधा सहित ₹20,000, काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क कुँवर कृषि फार्म गुरबाकोट 14 सुर्खेत, मोबाइल नम्बर 98681033333 र 97031033333।
4: रेडियो भेरी एफएम।
5: सीमा जारी। तिप्लाटा नाका पुनः सञ्चालनमा, पाँच थरमा बाढ़ी पहिरोको कहर, याङवरका स्थानीय समस्यामा
6: खवासको 2 घर बगाएको अनि माथि 2 घर पनि बस्न नहुने गरी क्षति पुर्याएको, त्यहाँको मान्छे अन्त्य सारिएको, 3 वडामा 3 घर बगाएको क्षतिग्रस्त,
5: र चीनको कोइला खानी विस्फोटमा 90 मृत्यु, संयोग कामदार प्रभावित, काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: प्रेस काउन्सिलको अध्यक्षको पदपूर्तिका लागि दरखास्त आह्वान भइरहँदा कस्ता अध्यक्ष छनौट होलान् भनेर चासो व्यक्त भइरहेका छन्। प्रेस काउन्सिल सक्षम, स्वायत्त र अधिकार सम्पन्न भयो भने समाज र सरकारसँग संचारकर्मीको प्रत्यक्ष द्वन्द पनि कम हुन्छ। राज्यका अन्य निकायले पत्रकारलाई दुःख दिन सक्दैन, पत्रकारले पनि एउटै नियामक निकायको संहिता र नियम पालना गरे पुग्छ। काउन्सिल अर्ध न्यायिक प्रकृतिको निकाय हुनाले ती काम गर्न सक्ने पदाधिकारी छनौट हुनु अत्यावश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
7: आजदेखि पर्सिसम्म 3 तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अप्नाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आज तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानहरूमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध समेत गरेको छ। सतर्कता अपनाउनु पर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँकी र दाङ रहेका छन् भने अध्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुकेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
8: विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढ़ी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष तल्लो पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोँचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने अन्य जुन क्षेत्रहरू छ देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेश बागमती गण्डकी र जुन कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
7: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न, बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने टोपी लगाउन पनि सुझाव दिएको छ। त्यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जूस र शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन सक्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
9: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपड़ाहरू लाउनुपर्छ। अनि त्यसमा चाहिँ तपाईँको कस्तो भने अलिकति पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कूलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ, होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त पापा 3-4 ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढ़िरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। अर्को चाहिँ हामीले चाहिँ सक्दो यदि बढ़ी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन, होइन, कतिपय बच्चा हिँडेर स्कूल जान्छन्, होइन, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। यदि 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो गर्मीबाट जोगिने भनेको।
7: नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किँदै गएको छ। पछिल्लो शीर्ष नेताहरूबाट एमालेमा नेतृत्व परिवर्तनको माग बढ़दै गएको हो। हिजो पछिको सचिवालय बैठकमा नेता विष्णु पौडेल र पृथ्वी सुब्बा गुरूङले नैतिकताको आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको थियो। बैठकमा शीर्ष नेताहरू नै चुनावमा तेस्रो पार्टी हुनुमा नेतृत्व नै जिम्मेवार रहेको भन्दै सांगठनिक पुनर्गठन र पुनर्जागरणको ढोका खोल्न अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने अडान समेत राखेका थिए। नेता ईश्वर पोखरेलले पनि आत्मसमीक्षा र पुनर्गठनको बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ। आज बसेको बैठकमा पनि राजीनामाको विषय उठेको छ। नेताहरू योगेश भट्टराई, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अध्यक्ष ओलीले राजीनामा दिनुको विकल्प नभएको समेत बताएका छन्। एमाले उपमहासचिव लेखराज भट्टले बैठकका बारेमा जानकारी दिँदै भन्नुभयो,
10: पार्टीको अनुशासन विधि पद्धतिमा जे दिनुपर्ने हो त्यो दिनुपर्छ। बाहिर आफ्ना लागेका विषय वस्तुहरू हाम्रो कमिटी छ, त्यो कमिटीमा गर्ने कुरा हुन्। कमी कमजोरीहरू कहाँ कहाँ छन् त्यसको समीक्षा गरेर जान सच्याउनु पर्ने हो। ज जसका छन् ती कमी कमजोरीलाई हटाएर पार्टी एकमना एकता एकताबद्ध भएर अगाडि जानुपर्छ र अहिलेको नेपालको परिस्थिति जे छ, त्यो संकट जे छ आइलागेको, त्यो संकटका विरूद्ध पार्टीले एकताबद्ध भएर एकरूपतामा जानुपर्छ, अघि बढ्नुपर्छ र आम तलैसम्मका कार्यकर्तामा जो उदासीनता छ त्यसलाई ऊर्जामा बदल्नुपर्छ भन्ने नै सार।
7: नेता अष्टलक्ष्मी साकेले पनि सामाजिक सञ्जालमा लेखेर अध्यक्ष ओलीको राजीनामाको माग गर्नुभएको छ। पार्टीलाई पुनर्जीवित गर्न अध्यक्ष ओलीको राजीनामाको विकल्प नभएको उहाँले बताउनु भएको हो। पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता खुलाएसँगै एमालेभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। 11 महाधिवेशन सम्पन्न भएको एक वर्ष नबित्दै पार्टीभित्र

0: आवाज उठेको जस्तो थियो. कंग्रेसमा चाहिँ त्यो लागू भयो, अरूमा चाहिँ भएन, त्यति मात्रैको कुरा हो. सबैतिर नि त्यो नेतृत्व परिवर्तनको आवाज हो. अब यतिखेर हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ अब त्यही पार्टीका मान्छेले विचार गर्नु पर्यो.
1: नेपाली कंग्रेसको सुनसरीको लौकहीमा सम्पन्न दुई दिने प्रदेश स्तरीय परामर्श कार्यशालाबाट 28 बुधे कोशी संकल्प सार्वजनिक भएको छ. संकल्प पत्रमा कोशी प्रदेशको पहिचान, भाषा, संस्कृति, कृषि, पर्यटन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकता दिँदै समावेशी विकासमा जोड़ दिएको छ. साझा खबरमा अब विदेशका खबर. उत्तरी चीनमा एक कोइला खानीमा भएको भीषण विस्फोटमा 90 जनाको मृत्यु भएको छ. सान्सी प्रान्त स्थित लिउ सेनु कोइला खानीमा ग्यास विस्फोट हुँदा आग लागी भएको थियो. दुर्घटनाका समयमा खानीभित्र 247 कामदार रहेको चिनिया संचार माध्यमले जनाएका छन्. अब अन्त्यमा खेल खबर. काभा महिला भलिबल च्याम्पियनशीपमा भारतले लगातार दोस्रो जीत निकालेको छ. त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कवर हलमा आज भएको समूह एको खेलमा भारतले मालदिवसलाई 25-9, 25-14 र 25-17 पराजित गरेको हो. पहिलो खेलमा भारतले घरेलु टोली नेपाललाई 3-2 पराजित गरेको थियो. मालदिवसको यो लगातार दोस्रो हार हो. दुई जीतपछि भारत 5 अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ. भारतले समूहको अन्तिम खेल सोमबार किर्गिजस्तानसँग खेल्नेछ.
2: पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बन्न सफल.
3: स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी चार्ज गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ. हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ.
2: मातृ तथा शिशु मृत्युदर कम हुने अपेक्षा रिपोर्टसँगै देउरागीत नेपालको पहिचान बन्दै विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
4: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो.
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ.
7: नमस्कार, नमस्कार. कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ.
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
5: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि.
8: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य.
9: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. लगातार परेको पानीका कारण पाँचथरको याङवर गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। बाढ़ी पहिरोले घर, पुल, गोठ, सड़क बगाएपछि जनजीवन प्रभावित भएको हो. याङवर गाउँपालिका वडा नम्बर 1, 2 र 3 बाढ़ी पहिरोले घर, गोठहरू, सड़क, झोलुङ्गे पुल, जलविद्युत आयोजना लगायतमा क्षति पुर्याएको याङवर गाउँपालिकाका उपाध्यक्ष बाबा मेनयाङ बोले सीआईएनसँग बताउनुभयो.
11: अहिले जम्मा 1 वडामा 3 झोलुङ्गे पुल बगाएको, खवासको 2 घर बगाएको, अनि माथि 2 घर पनि बस्न नहुने

0: फ्री क्षति पुर्याएको, त्यहाँको मान्छे अन्तै सारिएको, तीन नम्बर वडामा तिनटा घर बगाएको क्षतिग्रस्त, अनि एउटा महादेव थान भनेर एउटा मन्दिर निर्माण गर्दै गरेको त्यो पनि सबै बगाएको, त्यहाँ कि यो मध्य पहाड़ी लोकमा गयो जो दार्चुलादेखि चुवा भन्जाङ भारत सिक्किमसँगको सिमाना, त्यो बाटोमा चाहिँ सम्पूर्ण बाटोहरू अवरुद्ध, आवाज जात नै बन्द भएको, अहिले गाउँपालिकाले हामी जान सक्ने अवस्था भएन, वडालाई जिम्मेवारी दिएर सुरक्षित ठाउँमा उहाँहरूलाई राखिएको छ, अनि अब त्यहाँ के हुन्छ उहाँलाई घाँस बाँस कपास आवश्यकता कुराहरूलाई चाहिँ पालिकाले हेरिरहेछ।
1: सड़क डिभिजन कार्यालय नेपालगंजको जमुनाहा नेपालगंज कोहलपुर चिसापानी सड़क खण्डमा पर्ने सड़क सीमाभित्रका अनाधिकृत संरचनाहरू हटाउन परिपत्र गरिएको छ। कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै 30 दिनभित्र संरचना हटाउन निर्देशन दिएको छ। ताप्लेजुङको तिमलाता नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। सतलालुङ गाउँपालिका सातका वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। पाल्पा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला बनेको छ। यो सँगै पाल्पामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा लिने सुनिश्चितता भएको हो। यसले घरमै असुरक्षित प्रसूति गर्ने पुरानो अभ्यास मेटाउँदै मातृ तथा शिशु मृत्युदर कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
2: लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड 2080 पूरा गरेपछि पाल्पालाई औपचारिक रूपमा नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै 10 स्थानीय तहले आवश्यक सूचक पूरा गरेपछि पाल्पाले यो ऐतिहासिक उपलब्धि हासिल गरेको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन राणा बताउनुहुन्छ।
3: गाउँपालिकाभित्रको भर्ती सेन्टर अथवा अन्य प्रसूति गर्ने ठाउँमा चाहिँ सुत्केरी भएकोलाई हामी एकिन गर्छौँ। एकिन गरिसकेपछि हामी घरेलु अभियान सञ्चालन गर्छौँ, जहाँ हामीले सुत्केरी कहाँ भएको हो र कतिपटक सुत्केरी जाँच भयो घरेलु अभियानमा सबै कुरा सोध्छौँ। त्यस्तै स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ, कार्यालय पाल्पाले पनि फेरि पुनः यो ठिक छ कि छैन, एकिन यो यथार्थ हो कि होइन भनिसके भनेर एकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। खास गरेर चाहिँ लुम्बिनी प्रदेशले छुट्टै प्रजनन सम्बन्धी एउटा छुट्टै ऐन बनाएको छ, कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर चाहिँ यो पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ।
2: घोषणासँगै पाल्पामा ग्रामीण स्वास्थ्य स्वयं सेविकाको भूमिका सबैभन्दा महत्वपूर्ण मानिएको छ। गाउँघरमा पुगेर गर्भवती महिलालाई नियमित गर्भ जाँच स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरी सेवा लिने प्रेरित गर्ने काम स्वयं सेविकाले गर्दै आएका छन्। तेलघाकी स्वास्थ्य स्वयं सेविका सिर्जना विष्ट यस घोषणासँगै जिम्मेवारी बढेको बताउनुहुन्छ।
4: गर्भवती महिलालाई हामीले गर्भमा बच्चा रहेदेखि चेक गर्न पठाउँछौँ, प्रसूति हुने बेलामा पनि स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिनलाई, अनि सुत्केरी भइसकेपछि पनि सुत्केरी जाँच गर्नलाई चाहिँ स्वास्थ्य संस्थामा पठाउँछ। हाम्रो गाउँमा सबैजनाले त्यही सेवा लिनुहुन्छ।
2: पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्न प्रत्येक वडाले मापदण्डका सूचक 90% भन्दा माथि पूरा गरेको हुनुपर्छ। यसपछि पालिका र जिल्ला तहबाट पटक पटक अनुगमन तथा मूल्याङ्कन गरिन्छ। सबै प्रक्रिया पूरा भएपछि मात्रै पालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गरिन्छ। बगनासकाली गाउँपालिका भने 2076 सालमै पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भइसकेको थियो। स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी:
5: बगनासकाली गाउँपालिका 2076 सालदेखि नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका हो। हामीले हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि हामीले यो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर पालिका जिल्लामा पेश गरिसकेपछि जिल्ला पनि घोषणा भएको छ। हामीले पालिका सुनिश्चित गर्यौँ र पालिका सुनिश्चित गरिसकेपछि जिल्लामा सबै पालिकाहरू पेश गरिसकेपछि जिल्ला घोषणा चाहिँ भएको छ।
2: यस घोषणाले पाल्पामा स्वास्थ्यका सूचकहरू कर्मश सुधार हुँदै गएको देखाउँछ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारूले पाल्पाले नेपालमै पहिलो पटक यस्तो उपलब्धि हासिल गर्नु गौरवको विषय भएको बताउनुभयो। उहाँले अब प्रदेशका बाँकी 11 जिल्लालाई पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्दै लुम्बिनीलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो।
6: पाल्पा जिल्लाले आज पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हामी नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट शुरूआत भएर अब बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढ़िरहेका छौं।
2: नेपालको जनगणना 2078 अनुसार देशमा मातृ मृत्यु दर प्रति 1 लाख जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 छ। यो अवस्थामा पाल्पाको उपलब्धिलाई मातृ तथा शिशु स्वास्थ्य सुधार तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। मापदण्ड अनुसार कम्तीमा 90% गर्भवती महिलाले 4 पटक गर्भ जाँच गर्नुपर्ने र 95% स्वास्थ्य संस्थामै दक्ष स्वास्थ्य कर्मीबाट प्रसूति सेवा लिनुपर्ने व्यवस्था छ। भुवन रायमाझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुदूरपश्चिमको देउडा गीतप्रतिको मोह बढ्दो तर प्राथमिकता कम।
7: रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि, ब्याक टू कल्चर क्या।
1: केही युवा कलाकारहरू देउडाको प्रचार र संरक्षणमा जुट्दै विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। सुदूरपश्चिमको देउडा गीत प्रतिको मोह बढ़दो तर प्राथमिकता कम छ। पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले यसमा धेरै बजेट खर्च गरे पनि भने जस्तो उपलब्धि हासिल हुन सकेको छैन। तर कलाकारहरूले भने सक्दो प्रचार गरिरहेका छन्। देउडा गीतको बारेमा साथी सन्तोषी रावलले गायक विष्णु भट्टसँग कुराकानी गर्नुभएको छ।
10: झुम्की मा तम्रै हुम्की घाटी।

0: गीत चाहिँ निकै रुचाइयो होइन, चारैतिर
1: एकदम चर्चामा आएको गीत हो यो शब्द पनि अनि यो संगीत होइन लय साह्रै मिठो के सधैँ यो गीत गाउँदाखेरि चाहिँ तपाईँले थप बढी चर्चा पाउनुभयो।
0: झुम्कीलाई मैले बनाउँदाखेरि जस्तो झुम्की हो झुम्की मतम्रै हुम्की होइन घाँटीकै नौगेडी बनाउँ कि दैलेख पनि त हाम्रो एउटै कल्चरल सिमिलारिटी छ नि त, दैलेख तली खेलन्या भने देउडा खेल्ने होइन त्यो थली भनेको मैदान ठाउँ, दैलेख तली खेलन्या थली तुमलाई म पियारी भनौँ कि, अनि चालिसे घट्टको ढुङ्गो टुटी भाइयो खोला तानी लान्छु ओ झुम्की जसो होला होला होइन। अब यो शब्द टिपिकल्ली हाम्रो डोटी डनेलधुरा अछाम बझाङ त्यहीँको होइन हाम्रो सुदूरपश्चिमै शब्द हो। यो गीतको फेरि अनौठो कहानी छ, यो गीत अहिले आएको होइन, यो पाँच वर्ष अगाडि आएको, पाँच वर्ष अगाडिको सिर्जना हो यो, तर चर्चा चाहिँ अहिले पायो यो गीतको चाहिँ यस्तो भएको हो। जस मलाई चाहिँ के लाग्छ भने मैले हरेक सिर्जनामा मिहिनेत गर्छु, अब अडियन्सहरूको डिमान्ड अनुसार चाहिँ म आफू पनि देखिएको छु बिङ एज अ पार्ट अफ आर्टिस्ट होइन भिडियो आर्टिस्टको रूपमा।
1: तपाईँलाई देखिन कतिको मन लाग्छ नि?
0: होइन मलाई चाहिँ यस्तो के मलाई माया गर्ने मान्छेहरूले मलाई चाहिँ इन्सपायर गरिरहेछ क्या, तपाईँले पनि आउनु पर्यो टाइपको। फेरि म चाहिँ कस्तो भने त्यो मान्छेले भनिदिँदाखेरि मक्ख परिहाल्छु।
1: जस्तो सुदूरपश्चिममा त अघि भने जस्तै देउडा गीतहरू ठाडी भाका गीतहरू मन पराउने होइन, अब युवा पुस्ताहरू अलिकति आधुनिकतिर जाँदैछन् कि होइन, युवाले यो देउडा गीतलाई नबुझेको हो कि,
0: तर सिचुएसन ठ्याक्कै अपोजिट भइदिइरहेछ क्या अहिले चाहिँ। जस्तो हाम्रो टिपिकल देउडा पनि होइन करोड क्लब भन्दा माथि गइसक्यो होइन, करोड भन्दा माथि भ्यूहरू छ क्या टिपिकल देउडाको पनि, दुई तिन वर्षमै होइन, त्यो करोड भन्दा माथि हेर्ने दर्शक भनेको त समग्र नेपाली नै हो नि त। भने अहिले एक्ज्याक्ट कस्तो छ भन्नुहुन्छ भने रियल म्युजिक मन पराउने मान्छेहरूको संख्या युवाहरू पनि त्यता इन्सपायर भइरहेछ कि जस्तो लाग्छ क्या मलाई चाहिँ। कल्चरल हुन्छ नि ब्याक टु कल्चर क्या, होइन पहिला वेस्टर्न होइन पाश्चात्य संगीतको प्रभाव थियो तर अहिले ब्याक टु कल्चर क्या, आफ्नै जुन ओरिजिन होइन आफ्नो जुन ओरिजिनल कल्चर हो नि कल्चरल म्युजिक हो नि त्यतातिर फर्किरहेको देख्छु मैले चाहिँ। त्यो भएर टिपिकल चिजहरूको पनि मार्केट त्यस्तै छ,
1: जस्तो कतिपय अहिले पछिल्लो समयमा भाइरल भन्ने शब्द छ नि
0: होइन,
1: यो भाइरलले धेरैलाई राम्रो ठाउँमा पनि पुगाएको छ अनि यो सामाजिक सञ्जाल भाइरलले गर्दाखेरि मान्छेहरू पसारिएको पनि छ नि त होइन।
0: कस्तो छ भने भाइरल भने यहाँ कस्तो हुनुहुन्छ नि, यो भनेको शब्द नै तपाईँको शब्दमै क्लियर डेफिनेसन छ क्या। भाइरल भनेको जस्तो हामी भाइरल ज्वरो हुन्छौँ नि, भाइरल ज्वरो भन्छौँ, ज्वरो व्यापक आउँछ क्या, तर एन्टिबायोटिक खाइदियो भने ठिक हुन्छ क्या। तर त्यस्तै भाइरल फेरि कति युगपछि आउने हो फिक्स नै हुँदैन, अथवा कति वर्षपछि त्यो भाइरलबाट आफू इन्फेक्टेड हुने हो भन्ने थाहा हुँदैन क्या। अब एउटा सिर्जना अथवा एउटा केही चिज भाइरल होला तर त्यसको तपाईँको एउटा आर्टिस्टिक भ्याल्यु कति छ भन्ने कुराले डिटरमाइन गर्छ क्या। जस्तो मेरो झुम्की त्यतिखेर मान्छेले मन पराए, त्यसपछि अहिले त्यस मन पराउने क्रम चाहिँ चलिरहेकै छ क्या होइन। जस्तो अब झुम्की सुदूरपश्चिमको टोन हो नि त, सुदूरपश्चिमको रङ्ग छ नि त, अब म पूर्वमा पनि सुन्छु झापामा पनि बजिरहेको
1: हो। यो गीतहरू जस्तो पूर्वेली गीतहरू अलिक कम सुन्थ्यो पहिला, अहिले त अब पूर्वेली गीतहरू पनि सुन्न थाले। जस्तो देउडा गीतहरू चाहिँ हाम्रो सुदूरपश्चिममा मात्रै सुन्छन् होला कि या पूर्वतिर पनि यो देउडा गीत सुन्छन् होला जस्तो लाग्छ तपाईँलाई?
0: ए होइन, सिर्जना चारैतिर सुनिरहेको छ, देउडा गीतहरू चारैतिर सुनिरहेको, जस्तो कतिपय हाम्रो टिपिकल देउडा गीतहरू पनि त पूर्वतिर बजिरहेको सुन्छु क्या म होइन। त्यो भएर कस्तो छ भने हाम्रो सुदूरपश्चिमको एउटा मलाई लाग्छ होइन, मेरो संस्कृति हो, मेरो हुन्छ नि मेरो संस्कृति हो, मेरो म्युजिकल एउटा क्षेत्र हो त्यो होइन। अब हाम्रो देउडाको एउटा मिठास बेग्लै छ क्या होइन, टिपिकल टाइपमा चिजहरूमा एउटा छुट्टै मिठास छ, अझ शब्द नबुझे पनि त्यो शब्द उच्चारण शैली डिफ्रेन्ट छ होइन, त्यो कारणले सबैतिर सुन्छ।
1: हामीले यो सुदूर कर्णालीको कुरा गर्दै गर्दा फेरि पनि सुन्ने श्रोताहरूले गीत गाइदिन होला, त्यही भएर
0: हाम्रो सुदूरपश्चिमेली भाषामा लेखिएको गजल रेकर्ड गरेका थिए त्यही म गुनगुनाउँछु।

तराईमा तीन दिनसम्म लूको जोखिम, लुम्बिनी सुदूरपश्चिमका जिल्लामा 40 डिग्रीसम्म ताप कम पुग्ने चेतावनी, डाक्टरहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। कांग्रेसद्वारा कोशी संकल्प सार्वजनिक समावेशी विकासमा जोड़, एमालेभित्र नेतृत्व परिवर्तनको बहस सर्किँदै नेतृत्व परिवर्तनको माग अप्रत्याशित नभएको राजनीतिक विश्लेषकहरूको दावी रहेको छ। र चीनको कोइला खाने विस्फोटमा 90 जनाको मृत्यु, सयौं कामदार प्रभावित भएका छन्। काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जीत, मालदिव्स पराजित भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: परीक्षित लाई सुखदेव ने बताउनु भयो यसै प्रसंग को बीच में लौत समय कादृशी प्रणाली भनेर महाराज परीक्षित लाई सुखदेव ने बड़ा गंभीर वाणी में आफ्नो भावुक कथा को प्रकरण बताउनु भयो अनि 14 रत्न निकलियो पहिला कन हलाल काल को ट्विस त्यसदेखि पछाडी बाट निकलेको मेरो महाराज कामदेनु गाई ब्राह्मण ले लगे उच्च सर्वघुणा बलि ले लगे ऐरावत हात्ती इन्द्र ले लगे कौस्तुभ मणि निकलियो भगवान को छाती में विराजमान कराइयो बक्से स्थल में अनि पद्मराप नाम गरेको जब वस्तु निकलियो महाराज स्वर्गमा स्थापना भयो अनि भगवानले फेरि अर्को कुरा निकाल्नु भयो जब मन्द समुद्र मन्थनका बीचमा लक्ष्मी देवी जलाई माला लगाउँथिन् उसैलाई भन्दाखेरिमा यसकृति जयलाभको लागि नारायणले माले अर्पण लिई बक्सियो भगवानको ध्यान भयो और मनन भो कीर्तन भो निधिध्यास तारा संपूर्ण प्रकार बाट जब 14 रत्न निकलियो महाराज चंद्रमा ग्रह मंडल में र अमृत निकलियो धन्वंतरी नाम गरेको वैदिकको हातबाट अमृत निकली सके पछि अहम प्रमहम प्रमन नत्वा नत्वा नीति प्रभु यो म पहिला खान्छु भनेर देवता जतिको ठूलो झगडा दानव जतिको झगडा भयो देवताको भाव हरायो त्यसपछिबाट अब के गर्ने भनिकन भएको संकट काल अवस्थाको लागि मान लो अब जसरी हुन्छ समस्याको समाधान गर्नु पर्यो भनेर स्वयं परमात्मा परमेश्वर सवारी हुनुभयो र अनि त्यसदेखि पछाडि मोहनीको रूप धारण गरेर रूपमा बलेकी सिना मण्डलेकी 32 लक्षणले युक्त भएकी परम सुन्दरी नारी केटी भनेर आउनु भएको थियो अहो यति राम्री केटीको हो अमृत भने कुरा खाए खामला नखाए नखामला यसलाई देख्न कहाँ पाइन्छ र भनेर ट्वालको ट्वाललाई पो हेर्न थाले ल म यहाँ तिमीले बाँड्देऊ भन्न थाले अनि त्यसपछिबाट हेर यतिका जनको अगाडि म जस्तो एउटा जब नारी कसरी बाँड्न जान सक्छु भन्दा होइन बाँड्देऊ भने संसारमा जम्मा 3 जनाको विश्वास लिन हुँदैन ककसको विश्वास लिन हुँदैन भनेदेखि शाला दीर्घाणाम त्रिणानाम सौर्यनाम सूर्य शालाको विश्वास बिनाजुले नमान्नु त्यसकी दिदीपट्टि लाएर बोल्छ वासाको विश्वास कनी पशुले नमान्नु फुलै फकै थकै कने आन्द्र भने खाइदिन्छ बेसिया नारीको विश्वास नमान्नु जो आफ्नो नजिक छ उसैका पञ्जामा पर्ने हुनाको कारणले यही प्रकारको निर्णय भयो अनि म त महावेश्य हुँ भनेर आज्ञा गर्नुभयो लो मेरो प्रभु त्यसो नभन तिमी जस्ताले बाँड्न त कति रमाइलो होला बाँड्देऊ भन्दा म त विश्वास भएको व्यक्ति नै होइन मेरो विश्वास पर्दा ठूलो घाटा होला कुरै हुन सक्दैन भन्दा तर त्यति भन्दा भन्दैमा पनि तिम्रो विश्वास नलिए कसलाई विश्वास लिने भने र देवता जति जब अमृत खानाका लागि पूर्वपट्टि फर्किए दानवराज जति पश्चिमपट्टि फर्किएर देवताका प्रतिमालाई र अमृत पहिला म ईशाना तिनालाई बुझाइदिन्छु अनि मात्र तिमीलाई भनेर हावभाव कटाक्षयुक्त सुन्दर मुहार देखाएर मुखबाट बर र फुल बर्साएर अमृत बाँड्न लाग्नु भएको थियो दानवराज मूर्छै महावेश्याको रूपमा परिणत भएकी जगदम्मा भुवनेश्वरी पनि भगवान परमात्माले दानव जतिलाई सारा सम्पदालाई यस्तो भाँडो देवतालाई अमृत दान दिनुभयो सूर्य र चन्द्रको बीचबाट सूर्यले जब यस किसिमबाट राहुले हात घुसार्यो त्यसलाई सूर्य र चन्द्रमाको इशाराबाट च्वाट गणिदिनुभयो गुलाँखी लगाएर आखिरमा फेरि जब मेरो दाजुलाई किन गणेश भनेर भाइ केतुले गएर हान्यो त्यसलाई पनि मारिदिनु भयो राहु र केतु जब दुईटा भए जेठोलाई र कान्छोलाई दुईटालाई जब यस किसिमबाट ग्रह मण्डलमा राख्नुभयो हेर सूर्य चन्द्रमा हामी माथि गरिएको अन्यायको प्रभावबाट तिमीहरूलाई कहिले कहिले दुःख दिमला भन्ने हुनाले अहिलेसम्म ग्रहण लाग्ने प्रचलन रह्यो राजा परीक्षित यही हो कथा अनि समुद्र मन्थन हुँदा 14 रत्न निक्लिएको अमृत जति परमात्माले बाँडेर देवतालाई सन्तुष्ट पारेर विमानमा चढेर प्रभु वैकुण्ठ धाम सवारी हुनुभयो देखेऊ त महाराज त्यति राम्री छोरी मान्छे म बेसी हौ मेरो भर नपर भन्दै थिए तर हामीले विश्वास गर्दा हाम्रो ठूलो घाटा भयो यसै कारणले यो घाटा जब आपूर्ति कसरी गर्ने भन्दा देवता र दानव दुईपट्टिबाट संग्राम भूमिमा लडाईँको तयारी हुनुभयो जोडा मिलाएर लडे देवता जति चाहिँ अमृत खाएर अमर दानवराज मदिरा खाएर शुरू कस्तो कस्तो प्रकारको सामग्रीले तयारी भएर लडाई गर्न लागे भनेदेखि जस्तो प्रकारबाट देवता जति र दानव जतिले संग्राम भूमिमा लडाई गर्दै गर्दै गर्दै जाँदा शुक्राचार्यको र बृहस्पतिको एउटा जोडा बलिको र इन्द्रको एउटा जोडा नमुजीका साथमा वृषभका राजराजाको एउटा जोडा महाराज देवीका साथमा निशुम्भ सुम्भका जोडा जम्मा राष्ट्रका भद्रकाली जब यस्ता कारणले सारा सम्पूर्ण जोडा मिलाएर जोडदारसँग लड्दै जाँदा देवता जति अमृत खाएर अमर दानवराज जति चाहिँ मदिरा खाएर सुरु सुरु जतिको मृत्यु देवता जतिको अमर यो कुरालाई बुझेर नारद ऋषिलाई त्यो लडाईँको सम्मान गर मेरो वचन मान भनिकन ब्रह्माजी सन्धि पत्र गर्न पठाउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट सुखदेवले बताउनु भयो अब सौनकादृशी प्रणाली अब तपाईँ के सुन्नु चाहिँ बक्सन्छ भनेर सोधिबक्सेको छ बारम्बार। अब देवासुर संग्राम सम्पन्न, देवताको जीत, दानवको हार, समस्त नागरिक समाज त्यहाँबाट विदाई। अहिले प्रभुको यस किसिमबाट सम्मान गरे, प्रभुको प्रार्थना गरे, भजन गरे, मनन गरे, कीर्तन गरे, राजनी त्यहाँ देखिन प्रान्त कन। आज शाम बसदा शिवजीले जब मोहनी अवतार भगवानको दर्शन गर्ने इच्छा राखी बक्स्यो, अनि पार्वतीलाई साथमा राखेर भगवान शंकर भोले बाबा ज्ञान गर्नुहुन्छ, लौ त विष्णु भगवान हजुरको सम्पूर्ण अवतार मैले दर्शन पाएँ, मोहनीको पाएको छैन, दर्शन पाम भन्दा ठिकै छ, मैले त हजुरलाई बाधा पर्छ भन्ने महसुस गरेका छु, किनभनेदेखि कामदेवले बाधा पार्न सक्ला भन्दा कामदेवलाई त मैले भस्म बनाएको भन्नुभयो शिवजीले। अनि फेरि हजुरलाई बाधा होला, अर्चन होला, समस्या होला, कठिन होला भन्दा होइन होइन मलाई बाधै पर्दैन, अनि त्यसो हो भनेदेखि के गर्ने त भन्दा कोही दिन कोही काल पछि दिउँला भन्नुभयो भगवान विष्णुले। र शिवजी अहिले कैलाशमा जान भनेर सवारी हुई बक्सेको बीच बाटोमा गएर कैलाश नायकको अगाडि विष्णुले मोहनीको अवतार ल्याइदिनु भयो। आहा कति राम्री छोरी मान्छे भनेर शिवजी झम्टिहाल्नु भयो। शिवजीको डरले पछि पछि भाग्दै भाग्दै भाग्दै भाग्दै भाग्दै जब अघि अघि भाग्दै जानुभयो मोहनी अवतार प्रभु, जाँदा जाँदा जाँदा नरमा मुण्डमाला बाको छाला नाकको माला सारा जब झर्यो, डम्बरो गुडगुडियो, तैपनि टेपु मन देखे राम्रीले डाँडो काट्छ भनेर दौडेको दौडै ठाउँ ठाउँमा प्रिय खलित भयो। अनि यस किसिमबाट बारम्बार कन नाको माला बाको छाला सारा झरे सारा सम्पूर्ण धेरै मान्छे भएको ठाउँमा गएर उभिएपछि तैपनि लाजले छोड्छन् कि भएर अँगालो हाल्न पुगे। र आखिरमा ठिक मेरो महाराज एक वर्ष भयो, ठाउँ ठाउँमा प्रिय खरिद भएको ठाउँमा विस्फोटक पदार्थ तयारी भयो, मोहनी अवतार प्रभुलाई आज त मैले फेला पारे भएर च्यापे पक्रेको त त्यसै ठाउँमा परमात्मा परमेश्वर त चतुर्बाबु नारायण हुनुभयो, मेरो प्रभु के आश्चर्य कुरो हो, मैले चिनिन मैले जानिन भनेर विन्ती गर्नुभयो। र यस्तो प्रार्थना सुनिसकेपछि आखिरका बीचमा खै मण्डमाला खै जब गहना पोषक भन्दा झ्वागमा कहाँगो कहाँगो सारा सम्पूर्ण जब डोलेर वर्ष दिनको बादमा फेरि त्यो गहना लिएर आउने काम गरिबक्छु र भगवानले धेरै समय लाग्यो। उनी भगवान परमात्माको प्रार्थना भयो मनन भयो यस्ता प्रभावबाट साम्य सदाशिवजी जस्तालाई पनि प्रभुको पहिचानमा दुई वर्ष लाग्यो भने सामान्य जनले पहिचान गर्न सक्ने बडो कठिनको कुरो हो, तर पनि अभ्यास छोड्नु हुँदैन महाराज। यो मैले देवासुर संग्राम प्रकरण बताए, पहिला देवासुर संग्राममा अर्थात समुद्र मन्थन भनेको यसरी बुझ्नुपर्छ, आध्यात्मिक विधानबाट मन्द्राचल पहाड़ भनेको मनको मदानी, शरीर रूपी 80% पूर्ण भएको नुनको सागर शरीर रूपी ठेको, मन रूपी मदानी, आउनु र जानु भनेको नेति श्वास, श्वास रूपी नेति 20 रूपी अज्ञान निक्लेर गएको, अनि 14 रत्न रूपी इच्छा पैदा भएको, अमृत रूपी ज्ञान पैदा भएको, गुरु रूपी मोहनीले दिनु हुनेलाई दिनुभएको, दिन नहुनेलाई दिनु नभएको।

मनो दूसरो स्वारो चिस्ना मृगो मनो तेसरो उत्तम नाम मृगो मनो चारो तामस नाम मृगो मनो पांचो रैवत मनो छठो चाकुष मनो को वर्णन हजुरले सुन्नुभयो। सातो विवस्वान का पुत्र अहिले का वै बस्वत नाम मृगा मनो आठो सावरणी नाम मृगा मनो नमो दक्षे सावरणी मनो दसो धर्म सावरणी रुद्र सावरणी देव सावरणी र इन्द्र सावरणी गरिकन जम्मा चौदहवटा मनो हुनु हो। ती चौदह का मनु को पालो सत्य त्रिता द्वापर कलियुग चार युग महाराज सत्ययुग आयु सत्ययुग आयु को वर्णन जुलाई म बताऊँ जम्मा 17,28,000 वर्ष त्रेता को 12,00,000 जब आमदनी 6,000 वर्ष द्वापर को 8,64,000 कली को 4,32,000 वर्ष को यो चार युग एक ठाउँमा कट्ठा बनाउँदाखेरि मात्र 40,30,000 वर्ष इसको एक चौकड़ी हुन्छ। यस्तै प्रकारबाट एकत्र चौकड़ी बितेका दिनमा ब्रह्मा जब यस किसिमबाट एक मनु को पालो पुग्छ 14 मनु को पालो पुगेका दिनमा बल्ल ब्रह्माजी को एक दिन हुन्छ। यही हिसाबबाट ब्रह्माजी को परम आयु 100 वर्ष अहिले 51 वर्ष भइसक्नु भयो। अब के अब को मर्ने कहिले कहिले जब जन्मने कहिले संहार हुने कहिले संसार सृष्टि हुने यस्ता प्रभुको पनि त समय यतिको लामो गइसक्यो भने अरूको के कुरा गरौं भनेर राजा परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। लौ त राजन अब तपाईँ के सुन्न चाहि बस्नुहुन्छ भन्दाखेरिमा लो मेरो भगवान दया बाबु हुन्छ भनेदेखि अब बलि बामन सम्वाद प्रकरण आज्ञा गराइपाम भनेर बलि बामन सम्वाद प्रकरणलाई यथार्थ पक्षमा सुनाउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट श्रीमद् भागवत महापुराणको अहिले अष्टम स्कन्ध कति कथाको वर्णन गरिन्छ भने संकेतमान महाराज परीक्षित अब नर्मदा नाम मृगो नदी को उत्तरपट्टी को तट को भिरुपक्ष संगम में राजा बलि जानू सारे दुख भो मेरो गुरु म कहाँ जाम भनेर ज्यादे चित्त में आक्रांत भएर बलि राजा रुनु भएको थियो। अनि बलि राजालाई शुक्राचार्यले बताउनु भयो अश्वमेध नाम मृगो यज्ञ गर्न विश्वजित गर सबभन्दा पहिला भनेर विश्वजित यज्ञ गराउनु भयो। त्यो विश्वजित नाम मृगो यज्ञ निधारमा घुँडाको तामापत्र टाँसेर पिठबन्दी गरेर संसार सारा छोडिएको थियो। जसले यो घुँडा पक्रन्छ त्यसले हामीसँग लडाई गर्नुपर्ने जसले यो घुँडा पक्रदैन त्यसले यथायोग्य सम्पत्ति दिएर हामीलाई सहयोग पुर्याउनु पर्ने। यो छोडा घुँडा छोडेको नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तट भृगु कच्छमा नाम गरेको सङ्गम सारा गर संसार सारा जितेर घुँडा आयो महाराज। अनि विश्वजित भो त्यहाँदेखि पछाडि राजालाई चित्त बुझेन अझ चक्रवर्ती भन्नका लागि त भए स्वर्ग जानका लागि अश्वमेध नाम गरेको यज्ञको आयोजना गराउनु भयो। त्यो अश्वमेध नाम गरेको यज्ञ गर्नका लागि सारा सम्पूर्ण प्रकारको तयारी भइसकेपछि अश्वमेध यज्ञको लागि तयारी हुनुभयो। त्यो अश्वमेध नाम गरेको यज्ञ गर्नका लागि राजाले धेरै सामग्रीहरू तयारी गरेर अश्वमेध यज्ञ नाम गरेको यज्ञ गराइबक्स्यो। एक यज्ञ सक्नुभयो दुई तीन चार पाँच छ सात गर्दै जान उनान्से सम्पन्न भयो। सयका लागि घोडा छोडियो अनि राजा बलिलाई साह्रै जब जब जब रमाइलो लाग्यो। अनि इन्द्रकी आमा ज्यादै हात्तिनु भयो र इन्द्रकी पत्नी पनि हात्तिएर इन्द्र पनि हात्तिएर अब के गर्ने भनेर बारम्बार कन्दमा कसै प्रजापतिसँग विन्ती गरे भगवान कसरी छोरो पाउने के गर्ने भन्दा अहिलेसम्म भएको छोराले तिम्रो जब त्यो विजय प्राप्त गर्न सक्दैन बलिलाई जित्न सक्दैन अब छोरो पाउनु पर्यो भनिदिनु भयो वृद्ध कसै प्रजापतिले। त्यो सुबैदेखि ठिकै छ भनेर एकै आयोजना गराउनु भयो महाराज। एकै आयोजना गराउँदै गराउँदै गराउँदै जाँदाखेरिमा आखिरमा यज्ञको प्रतापबाट शकल मनोभावनाको विकासको निमित्त तयारी भएर यज्ञ प्रारम्भ भयो। यज्ञ प्रारम्भ गर्दै गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरिमा त्यो यज्ञको प्रतापबाट शकल भावनाको विकास हुन लाग्यो अनि त्यो यज्ञ प्रारम्भ भयो। अनि त्यसदेखि पछाडिबाट यज्ञ प्रारम्भ भइसकेपछि अन्ततो गतत्व यज्ञबाट पूर्ण सफलताको प्रदान गर्नको लागि अनि त्यहाँदेखि उपरान्त त्यो यज्ञमा पूर्ण सफलता प्राप्तिको निमित्त एक प्रयोजन गरियो महाराज परीक्षित। अनि त्यो यज्ञको प्रयोजन गर्नका लागि सारा ऋषि महर्षि देवर्षि राजर्षि सारा सम्पूर्णको संगम हुनुभयो। अनि सारा सम्पूर्णहरू जम्मा भइसकेपछि त्यो यज्ञ पूर्ण गर्नका खातिर सकल मनोभावनाको विकास गर्नको खातिरमा प्रयोजन गरियो र अनि त्यसपछि 900 यज्ञ पूर्ण भएर राजाले बलिले 600 छोडिसक्यो कि अब हजुर जस्तै छोरो पाम भनेर फाल्गुण महिनाको शुक्ल पक्षको प्रतिपदाको दिनबाट यज्ञ गर्ने आयोजना गराएर पयोव्रत भनिन्छ त्यसलाई। त्यो पयोव्रतको आयोजना भयो। पयो माने दुध हुन्छ है त दुध पिउने दुधबाट जब भोजन गर्ने दुधैबाट यज्ञ गर्ने दुधैबाट मार्जन दुधैबाट तर्पण दुधैबाट समाहन गर्ने भएको कारणले त्यसलाई भनिन्छ पयोव्रत। त्यो पयोव्रत नाम गरिएको यज्ञ सारा सम्पूर्ण गरेर पयोव्रतको प्रतापबाट सकल भावनाको विकासको लागि अहिले भगवान् सरी श्री हरि दर्शन दिनुहोस् मेरो।

भगवान हाम्रो इच्छा पूर्ण गरिदिनुहोस् भनिकन स्वभाव नीतिगत भगवानको ध्यान गर्दै हुनुहुन्छ। लौ त महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले अहिले पयोव्रतको यज्ञ आयोजना गराउन लाग्नुभयो। पयोव्रत रामगिरीको यज्ञ सारा सम्पूर्ण गर्दै गर्दै गर्दै जाँदा त्यो पयोव्रतको प्रभावबाट जब भगवान प्रसन्न हुनुहुनेछ भन्दा प्रभु प्रसन्न हुनुभयो र तिमी के माग्छौ भन्दाखेरि हजुर जस्तै छोरो पाम प्रभु, राजा बलिको यज्ञ विघ्न गराई मेरो कार्य सम्पादन गराइदिए बसोस् भनिकन नारायण भगवानको प्रार्थना गर्नुभयो आमाले। यस्तो आमाको वचन सुनेर अनि गर्वमा गएर प्रभु आफै मै जस्तो त संसारमा कोही छैन तिम्रो छोरो मैले भएर रहन्छु भनेर प्रभु आफै विराजमान हुनुभयो। अनि राजा बलिको पनि 99 एकै सम्पन्न वर्षका लागि छोडिएका घोडाहरू सारा सम्पूर्ण गर्न तयारी भइसके भन्न लागे। हरे सबले भैमा झरन हरे भैमा झरन भैमा झरन हरे भैमा झरन दुःख पर्यो हामीलाई।

शुनभो महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को अष्टम स्कंद को सत्र अध्याय प्रांत राजा परीक्षित लाई आज्ञा गरी बक्षन्छ भगवान ले सबै प्रकार को काम को प्रयोजन प्रभु ले गर्दै गर्दै गर्दै गर्दै सवारी होई बक्षु र अहिले परमात्मा श्री हरि जगत को नारायण ले आफ्नो कार्य परिपूर्ण गरी बक्षे पछि लौ त मेरो महाराज परीक्षित एक दिन प्रभु का अगाडि के हुन गयो भन्ने विषय को लागि अनि त्यसपछि परमात्माले बडा आनन्दका साथमा एउटा घटनाको चक्र राजा जब मान बलि एक परिपूर्ण गरे उनान्सेको लागि सयको लागि छोडिएको घोडा आउने बेला भयो भगवान त्यो घोडा आयो भने मेरो के लाग्छ र विधिको खेल हारै हुन्छ भनिकन चाँडो जन्मी बक्सुस भनेर सारा देवताले भिन्ती गर्दा भगवान परमात्मा अब प्रादुर्भाव हुन आँटी बक्स्यो राजा बलिको रात दरबारमा ग्रह नक्षत्र योग बार करण बेला समय मुहूर्त अत्यन्त उच्च भएको बेलामा राजा बलिको रक्षाको निमित्त देवताको कल्याणको निमित्त अहिले भगवान कुन बेला प्रादुर्भाव हुन आँटी बक्सु पनि देखन् भाद्र महिना शुक्ल पक्ष अष्टमी तिथि बुधबार मने भाद्र महिना नाम जब द्वादशी तिथि उच्च ग्रह नक्षत्र योग बार कर्ण बेला समय मुहूर्तले अत्यन्त प्रभावबाट अगाडि बढेको बेला सुन्दर मुहूर्त सुन्दर घड़ी मध्याह्नको समयमा अहिले परमात्मा प्रादुर्भाव हुनुभयो जुन प्रभुको नाम थियो वामन जय बोलो वामन अवतार भगवानको फाल्गुनबाट लिएर भदौ सम्ममा प्रभुको जम्माकन सात महिनामा प्रभुको प्रादुर्भाव हुनुभयो फाल्गुन चैत वैशाख जेठ आषाढ साउन भाद्र भाद्र महिनाको शुक्ल पक्षको द्वादशी तिथिमा प्रभु प्रादुर्भाव हुनुभयो अनि लौ त मलाई व्रतबन्ध गरिदिनु पर्यो भन्ने भगवानबाट आज्ञा भयो र साहित सार्नका लागि व्रतबन्धको नीति अप्नाइयो अनि भगवान नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भेगो कच्छप नाम गरेको संगममा जान सवारी हुनुभयो कस्तो रूपले पाल्नुभयो परमात्मा भनेदेखि भाद्र शुक्ल पक्षको द्वादशी तिथि अभिजित रामगिरीको मुहूर्त मध्याह्नको समयमा अवसराले नाचे गन्धर्वले गाए विद्याधरहरूले तुतिविन्ती गरे किम पुष्कणहरूले प्रभुको प्रार्थना गरे महाराज परीक्षित त्यसै बेलामा ककले के दियो भगवानलाई भनिदेखेन सूर्यले गायत्री मन्त्र बृहस्पतिले जवेस्ता कारणबाट ब्रह्मसूत्र कश्यपले मेखलाम भूमिले मृग चर्म चन्द्रमाले दण्ड माताले कौपिनी वस्त्र आकाशले छाता ब्रह्माजीले कमण्डलु सप्तर्षिले कुशासन सरस्वतीले रुद्राक्षको माला कुबेरले भिक्षा पात्र उमाले भिक्षा यस्तो प्रकारको दिएर बटु वामन स्वरूप भगवान परमात्मा परमेश्वर यस्ता प्रभावबाट तयारी हुनुभयो र प्रभुको तुति विन्ती गरियो र सम्मान गारदले प्रभुको तुति विन्ती गरे त्यसै बेलामा प्रभुको तुति विन्ती ध्यान मनन कीर्तन गरेर अहिले नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भृगु कच्छको सङ्गममा राजा बलिको दरबारमा जहाँ सौतानी आमाका छोरा बलिले एकी गरेका थिए त्यही ठाउँमा भगवान वामन सवारी हुनुहो राजा बलिले भगवानलाई देखेर भन्न लागे यत बटो वन शशि तत् प्रत्येक समय तोमार्थिनम् विप्रसुतानु तरकए गाम काञ्चनम्।

प्रबद्धां समृषं तथा नमय मूतवाब्दी प्रकण्यम। तपाईलाई गाउँ चाहिन्छ कि शहर बजार टाउन प्लान हिराहर मोती चाहिन्छ कि सुन चाँदी चाहिन्छ कि के चाहिन्छ ग्रामीण संविधान तुरगान गजन बा रथाम सथार हर तमसम प्रतीक्ष। अब जे जे चाहिन्छ हिराहर मोती सुन चाँदी जे जे चाहिन्छ म त्यही दिन्छु मबाट नपाइएला भन्ने कुरा हुन सक्दैन ल माग्नुहोस्। यस्ता राजा बलिको वचन सुनेर भगवान भन्नुहुन्छ लौ त मेरो महाराज मलाई केही चाहिँदैन तपाईँले दान दिन आँट्नुभयो त्यसको लागि बधाई छ तर मलाई केही चाहिँदैन भनिकन भगवान अमृत वाणीमा ढपक ढाकेर राजा बलिको सर्वस्य खाने भाषा अब बोल्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट जय बोलो श्रीमद् भागवतमा।

0: राजा परीक्षित अब श्रीमद भागवत महापुराण को अष्टम स्कंद को 19 अध्याय उपरांत राजा परीक्षित आज्ञा गरी भक्षण से एक दिन के भो भने राजा बलि को राज दरबार में राजा बलि दान दिन्छु भनेर अठोट गर्दा भगवान वामन बाउन्ने अवतार आज्ञा गरी भक्षण छ मलाई दान चाहिँदैन मलाई हिराहार सुन चाँदी मोती केही चाहिँदैन म त विषयबाट आसक्ति भएको कारणले मलाई किन दान चाहियो तपाईँको कुल त दान दिनेका लागि तत्पर भएकै कुल हो महाराज तपाईँ कस्तो हुनुहुन्छ भन्ने विषयको लागि एक नम्बरमा तपाईँका बाजे हिरण्य कश्यप जसको राष्ट्रमा नखनिकन नजोतिकन पृथ्वीले अन्नदान दिन उसको बहादुरको तपाईँ पलाती हुनुहुन्छ तपाईँले दान नदिएकोले दिने हो जसका बाबा प्रहलाद थिए जसका जसका छोरा तपाईँका जब प्रहलादजीले श्रवणम कृतनम विष्णु श्रवणम पाद सेवनम अर्चनम वन्दनम दासो सक्षे आत्म निवेदनम यो नौवटा भक्तिले पूर्ण भएको व्यक्तिको तपाईँ आफ्नो बाबा हुनुहुन्छ भने नाति हुनुहुन्छ अनि तपाईँले दान नदिएकोले दिने हो जय हो सजुरलाई तपाईँका पिताजी कस्ता थिए राजा विरोचन सातवटै ब्राह्मणी रुँदै रुँदै रुँदै रुँदै रुँदै रुँदै रुँदै गएको हो किन आएको भन्दाखेरिमा हाम्रो पतिहरू मरे भन्दा सातैवटी ब्राह्मणीलाई चुरा दान दिएर बचाएर ल्याउन सक्ने बहादुरको तपाईँ छोरा हुनुहुन्छ तपाईँले दान नदिएकोले दिने हो क्या बात हजुरलाई जय होस् भनेर आज्ञा गरिबस्छु अनि त्यहाँदेखि प्रान्तको लागिमा सारा कार्य पूर्ण गरिसकेपछि लौ त महाराज परीक्षित अब यसदेखि पछाडि तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन सौनकादीलाई पौराणिक सूतले श्रीमद् भागवतको महत्वको तपाईँको दानको विषयमा त कुरा गरी साध्यै छैन
1: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वन भित्र सलाई लाइटर पेट्रोल मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह डिभिजन वन कार्यालय जिल्ला प्रहरी कार्यालय नेपाली सेना जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ वनमा आगो लगाउनु कानूनी अपराध हो कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ
2: डिभिजन वन कार्यालय सुर्खेत ओहो रामुदाई कता हिँड्नु भयो
3: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
2: कुन धान लगाउने विचार गर्नु भयो र
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
2: ल दाई पनि युएस कम्पनीको US 312 शङ्कर धान लगाउने नि
3: यो धान कस्तो छ नि बहिनी
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
3: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि US 312 धान नै लगाउन भन्छु
2: हुन्छ दाई सँगै जाउँ है US 312 धानको बिउ लिनलाई
4: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको US 312 शङ्कर धान नै लगाऊ
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं
4: फिजिशियन डॉक्टर कुलराज साई द्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थायराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डॉक्टर संजोग शिवाकोटी द्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
8: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
9: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
9: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56606।
10: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 484 34 935 98 582 39 399 98 582 40 792 र 98 448 61 175। सिप सिकौं आत्मनिर्भर बनाऊ प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: खुशीको खबर
11: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईबीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
11: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98 455 36 984।
2: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
11: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
11: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-537-017 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
12: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पुस्तक।
11: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सीजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुफल मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
2: हजुर यति मात्र कहाँ हो र, हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू
13: पाइन्छ।
14: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98-580-40-519।
15: सूचना।
16: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
17: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-580-56-455।
13: कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
18: यस कुंवर कृषि फार्म गुरुबाकोट 14 सुर्खेतमा 4 कर्मचारीको आवश्यकता परेको हुनाले समयमै सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
13: सुविधा, शुरूआती तलब, खाना बस्न सुविधा सहित ₹20,000, काममा निपुणता भए तुरन्तै तलब वृद्धि गरिनेछ। साथै महिला पुरुष जुनसुकैले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
18: सम्पर्क कुंवर कृषि फार्म गुरबाकोट 14 सुर्खेत, मोबाइल नम्बर 98-681-033-33 र 97-031-33-333।
13: सुनौलो अवसर।
19: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
13: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
19: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
13: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
19: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
13: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
19: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081-537-546, 081-538-260, 98-580-30-305, 98-480-91-037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाई र उज्जवल